0: विकासन समुदाय स्तरको सूचना प्रणाली स्थापना गर्न नदी किनारको बस्ती तथा संरचनामा साइरन र मोबाइल सन्देशको सूचना प्रणाली विकास गर्न सुझाइएको थियो। साथै त्यस क्षेत्रमा विकास निर्माण सहितका भौतिक संरचना निर्माणमा ध्यान दिन र निर्माण नै गर्नुपरे विपद जोखिमको मापदण्डलाई अनिवार्य पालना गर्न पनि प्रतिवेदनमा औल्याइएको थियो। त्यस्तै अन्तर्देशीय पूर्व सूचना प्रणाली स्थापना, हिमालहरूको जोखिम मूल्यांकन तथा न्यूनीकरण, नदी तटीय संरचना र बस्तीहरूमा जलवायु जोखिम मूल्यांकन अनिवार्य, नदी किनारका बस्तीहरू जोखिममा रहेकाले सुरक्षित स्थानान्तरण, समुदायमा आधारित बाढ़ी पूर्व सूचना प्रणाली निर्माण, स्थानीय तह र सुरक्षा निकायको क्षमता वृद्धि लगायतका सुझावहरू प्रतिवेदनमा औल्याइएको थियो। पोहोरको प्रतिवेदन थन्किदा ठूलो क्षति विपद विपदमा संसदको ढोका बन्द शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: नेपालका मुद्दा अन्तर्राष्ट्रियकरण हुनुपर्छ अन्नपूर्ण पोस्टमा छापिएको छ। विश्वका ठूला औद्योगिक मुलुकहरूले उत्सर्जन गरेको धेरै कार्बनको प्रत्यक्ष र भयानक सजाय नेपालले आफ्ना हिमाल र नागरिकको ज्यान गुमाएर भोगिरहेको छ। विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान 0.1% भन्दा पनि कम छ, तर सोलुखुम्बुको थामेदेखि रसुवाको भोटेकोशीसम्म मानव सिर्जित त्रासदी लगातार दोहोरिरहेको छ। विपद आउँदा तुरन्त काम लाग्ने आफ्नै सेटेलाइट नहुनु र उपलब्ध प्रविधिलाई सही समयमा निर्णय लिन प्रयोग गर्न नसक्नु हाम्रो मुख्य कमजोरी हो। बहुसंकट जोखिम मूल्यांकन विज्ञ डाक्टर वसन्तराज अधिकारी भन्छन्, समस्या प्रविधि नपाउनुमा मात्र होइन छिमेकी देशहरूसँग विपदबारे तुरन्त सूचना साटासाट गर्ने साझा संयन्त्र नहुनुमा पनि छ। प्रविधिमाथिको यो परनिर्भरता र अरूले गरेको प्रदूषणको मूल्य ज्यान र पूर्वाधार गुमाएर चुकाउनुपर्ने यो दुष्चक्र रोक्न नेपालले आफूलाई जलवायु विपदको पीड़ितका रूपमा विश्व सामु प्रस्तुत गर्दै जलवायु न्यायको मुद्दा तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्ने विज्ञहरूको भनाई छ।
0: विनाशकारी बाढ़ीको छैठौं दिनसम्म पनि रसुवागढ़ीको जनजीवन सामान्य हुन सकेको छैन। बाढ़ीले सीमावर्ती क्षेत्रको ठूलो भूभाग तहस नहस बनाएपछि रसुवागढ़ी, टिमुरे र स्याप्रवेशी क्षेत्र अहिले लगभग मानिसविहीन अवस्थामा पुगेको छ। सोमबार हेलिकप्टरबाट सो क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किँदा देखिएको दृश्यले बाढ़ीको क्षति जमीनबाट अनुमान गरिए भन्दा निकै ठूलो रहेको देखाएको छ। नदी किनारका बस्ती, सड़क, पुल, व्यापारिक संरचना र अन्य भौतिक पूर्वाधारमा बाढ़ीले पुर्याएको क्षतिको वास्तविक विवरण अझै आउन सकेको छैन। आकाशबाट हेर्दा कतिपय स्थानमा बस्तीको ठाउँमा बगर देखिन्छ, सड़क भएको ठाउँमा हिलो र ढुंगाको थुप्रो छ, पुल रहेका स्थानमा नदीको धार मात्र देखिन्छ, कतिपय घर उभिएका छन् तर मानिस छैनन्, ढोकामा भोटे तालचा झुण्डिएका छन्। बाढ़ीबाट जीवित उद्धार गरिएकालाई सुरक्षा निकायले काठमाडौँ लगायत सुरक्षित स्थानमा स्थानान्तरण गरेपछि सीमा क्षेत्रमा मानवीय चहलपहल अत्यन्त न्यून भएको छ। अहिले त्यहाँ हेलिकप्टरको आवाज सुनिन्छ भने त्यसबाहेक अधिकांश क्षेत्र अस्वाभाविक सन्नाटामा छ। रसुवागढ़ीबाट बेत्रावतीसम्म भोटेकोशी र त्रिशुली नदी आसपासको भूगोलमा बाढ़ीले पुर्याएको क्षति केवल घर र संरचनाको विनाशमा सीमित छैन। बाढ़ीले राज्यको नियमित पहुँचका आधारहरू, सड़क, पुल, संचार र आपूर्ति प्रणालीमा समेत गम्भीर क्षति पुर्याएको छ। त्यस्तै सुरुङभित्र जीवन खोज्दै सेना भनेर अर्को खबर छ। बाढ़ीपछि उद्धार टोलीको सबैभन्दा कठिन चुनौती मध्ये एक बनेको छ जल विद्युत आयोजनाका सुरुङमा थुनिएकाहरूको उद्धार। त्रिशुली 3A आयोजनाको सुरुङभित्र ठूलो संख्यामा मानिस थुनिएको आशंका गरिएको छ। नेपाली सेनाका प्रमुख सेनानी गंगा बरालका अनुसार सुरुङमा 40 50 मानिस रहेको अनुमान गरिएको छ। उद्धार टोली सुरुङमा पुग्ने र ब्रेक टू गर्ने प्रयासमा लगातार खटिएको छ। सुरुङको अवस्थाका कारण उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको छ। बाहिर नदीले बाटो काटेको छ, भित्र सुरुङले मानिसको बाटो रोकेको छ, बीचमा उद्धार टोली जीवन खोजिरहेको छ, समय भने निरन्तर बितिरहेको छ। हेलिकप्टरको आवाजले मात्रै भंग गर्छ सन्नटा, र स्वागढ़ीदेखि बेत्रावतीसम्म मृत्युको मौनता, बस्ती बगरमा परिणत, सड़कविहीन गाउँ, नाकाबन्दीमा लगायतका उपशीर्षकमा उद्धारकर्मी बाहेक मानिस छैनन् र स्वागढ़ीमा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइट्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। रसुवाको भोटेकोसी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसको निगरानीमा हाल रहेका ठूला कमजोरीलाई फेरि सतहमा ल्याएको छ। हिमपहिरो, हिमताल, हिमनदी र उच्च हिमाली भूभागमा हुने आकस्मिक परिवर्तनको समयमै जानकारी नहुँदा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायदेखि सड़क, पुल र जल विद्युत आयोजनासम्म जोखिममा रहेको विज्ञहरूले बताएका छनृ।
3: नेपाल रेडक्रस सोसाइटीले भोटेकोसी हिम बाढ़ी प्रभावित क्षेत्रमा 5,000 भन्दा बढ़ी स्वयंसेवक परिचालन गर्दै आवश्यक सहयोगलाई उच्च प्राथमिकता दिएको छ। रेडक्रसका अनुसार त्रिपाल 2,000 थान, कम्बल 1,000 थान, म्याट्रेस 1,000 थान, डोरी 600 थान, मर्यादित स्वच्छता महीनावारी हुँदा प्रयोग गर्ने लगायतका सामग्री 5,000 किट, सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकिएको छ।
2: भोटेकोसी र त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको आर्थिक क्षतिको प्रारम्भिक विवरण यसै हप्ता ल्याउने तयारी भएको छ। अर्थ मन्त्रालयले आगामी बिहिबारसम्म त्यस्तो विवरण ल्याउने तयारी गरेको हो। अर्थमन्त्री डाक्टर सोरिङ वागेले बिहिबारसम्म बाढ़ीपछिको आर्थिक घाटाको सम्बन्धमा ऱ्यापिड एसेसमेन्ट प्रतिवेदन तयार गर्ने लक्ष्य रहेको बताएका छन्।
3: दोलखाको गौरीशंकर गाउँपालिका 9 मा रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिमबारे पूर्व सूचना दिन जडान गरिएको साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्। साइरनमा जडान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि 3 दशक अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छाडेको हो।
2: तातोपानी नाका गत 31 असारदेखि पूर्ण रूपमा बन्द थियो। कोरोला नाकाको बाटो लामो र असहज भएकाले धेरै व्यवसायीले रसुवा भन्सारबाट व्यापार गरिरहेका थिए। कन्टेनर छुटाउन सयौंको संख्यामा व्यापारी कारोबारका लागि रसुवा पुगेका थिए। उनीहरू त्यही भएका बेला भोटेकोसी बाढ़ीले वितण्डा मचायो। बाढ़ी आएको 5 दिन बित्दा पनि रसुवा भन्सारसँग सम्बन्धित व्यापारी, कर्मचारी र चालक सम्पर्कविहीन छन्। भन्सार कर्मचारी 15 जना सम्पर्कमा छैनन् भने 300 भन्दा बढ़ी चालक तथा कन्टेनर कर्मचारी बेपत्ता भएको अनुमान गरिएको छ।
3: चाडपर्व नजिकै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढ़ाउने खेल पनि खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालो बजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि 13 वटा बजार अनुगमन टोली परिचालन गर्दैछ।
2: बाढ़ीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्कालीन राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन आईएमई ग्रुपले 10 करोड़ रूपियाँ योगदान गरेको छ। आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ग्रुप अन्तर्गतका विभिन्न कम्पनीका प्रतिनिधिले सोमबार चेक हस्तान्तरण गरेका छन्।
3: भोटेकोसी करिडोरमा आएको भीषण बाढ़ी पहिरोका कारण चीनसँग जोड़िएका नेपालका 2 प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढ़ी र तातो पानी नाका पूर्ण रूपमा बन्द भएका छन्। गत बुधबार आएको बाढ़ीले रसुवागढ़ी नाकासँगै राजमार्ग बगाएपछि चीनसँगको मुख्य व्यापारिक सम्पर्क टुटेको छ।
2: भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि एक्सट्रीम इनर्जी ड्रिंक नेपाल भलिबल लीग एनभीएलले सहयोग गर्ने भएको छ। एनभीएलको पहिलो दिन भदौ 19 गते हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने आयोजकले जनाएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डेशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। दक्षिण कोरियाको अदालतले विवादास्पद युनिफिकेशन चर्चकी नेत्री हान हक जामुनलाई भ्रष्टाचार मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको छ। राजनीतिक कोष ऐन उल्लंघन गरेको र तत्कालीन प्रथम महिला किम की ओन हीलाई घुस तथा महँगा उपहारहरू दिएको अभियोगमा उनी दोषी ठहर भएकी हुन्। मंगिर 2075 काठमाण्डुको हायत होटलमा युनिभर्सल पीस फेडरेशन यूपीएफले आयोजना गरेको एशिया पेसिफिक सम्मेलनमा हानले सहभागीहरूलाई होली वाइन खुवाएकी थिइन्।
2: नेपाली खबरमा अब खेल खबर। अर्जेन्टिनी महान खेलाड़ी लियोनल मेस्सीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। जुलाईमा मात्र उनले लगातार दोस्रो पटक अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएका थिए। सन् 2022 उनकै कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो, जुन अर्जेन्टिनाले जितेको तेस्रो विश्वकप थियो। मेस्सी अहिले अमेरिकाको मेजर लीग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन्। उनी त्यहाँ 2028 अनुबन्धित छन्।
1: अब विचार विश्लेषणको पालो। विपत्ति विरूद्ध सामूहिक एकता शीर्षकमा विनोद न्यौपानेको विचार गोर्खापत्रमा छापिएको छ। भोटेकुसी बाढ़ीपछि संसारभरका नेपालीको आँखा रसाएको छ, मन भारी भएको छ। अप्ठ्यारोमा संसारभरका नेपाली एक ठाउँमा उभिन्छन् भन्ने सन्देश पनि प्रवाह भएको छ। सबैले आआफ्नो ठाउँबाट सकेको सहयोग गर्यौं भने मात्र नेपालीको पहिचान सुरक्षित हुनेछ, राष्ट्रियता पनि बलियो हुनेछ। निर्देशित चरित्रलाई प्रधान ठान्नेहरू अप्ठ्यारोमा खेल्ने प्रयास गर्छन्। सरकारले गरेका हरेक कामको विरोध नै गर्छन्। ती निर्देशित चरित्र विरूद्ध हामी एकजुट भएर विपत्तिको पार लगाऊं।
2: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान पुलौदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180049।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768।
8: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
10: यस्तो घर घरको आँगन पुग्छ सेरो फेरो।
11: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 MHz।
1: उपचार गरेर घर फर्किएका छन् भने 79 जना उपचाररत अवस्थामा छन्। उपचारकै क्रममा 3 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार हालसम्म 3,925 जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन मध्ये रसुवाका 865 जना, नुवाकोटका 1,558 जना, विभिन्न जलविद्युत आयोजनामा कार्यरत करिब 639 जना रहेका छन्। सम्पर्कविहीन हुनेमा विदेशी नागरिक 592 जना रहेको विवरणमा उल्लेख छ। विदेशी पर्यटकसँगै घुम्न आएका नेपाली 164 जना तथा लाङकाङ राष्ट्रिय निकुञ्जका 3 जना पनि सम्पर्कविहीनको सूचीमा रहेका छन्। बाढ़ी प्रभावित विभिन्न जिल्लामा हालसम्म 939 शव फेला परेको प्रतिवेदनमा जनाइएको छ। नेपाली सेनाले बाढ़ी प्रभावित क्षेत्रमा 2,700 जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको जनाएको छ। उद्धार तथा सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच बाढ़ीका कारण सड़क तथा पुल पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने प्राधिकरणका अनुसार हालसम्म 41 पुल बगेका छन् र 4 पुल क्षतिग्रस्त रूपमा रहेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिन मलेखु खण्डको कृष्णवीर र परेवाभीरमा सड़कको भीर कटानका कारण यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। गल्छी देवघाट खण्डमा सड़कमा जमेको लेदो हटाउने कार्य जारी रहेको छ। देवघाट स्थित तादी नदीको पुल बगेपछि वैकल्पिक रूपमा 75 मीटर लामो बेलीब्रिज जडानको तयारी भइरहेको प्रतिवेदनमा उल्लेख गरे।
2: निरौलाका अनुसार केरूङमा काम गर्दै आएका तथा व्यावसायिक प्रयोजनका कारण त्यहाँ बसेका करिब 400 नेपाली रहेका छन्। तीमध्ये केरूङमा रहेका रसुवाका 40 जनालाई तातोपानी नाकाबाट नेपाल पठाउन पहल थालिएको छ। भोटे कोशी र त्रिशुलीमा आएको बाढ़ी तथा त्यसबाट भएको ठूलो जनधनको क्षतिप्रति प्रमुख राजनैतिक दलहरू उद्धार खोजी र राहतमा केन्द्रित भएका छन्। दलहरूले केन्द्रमा राहत कोषमा जम्मा गर्ने निर्णयदेखि लिएर प्रभावित क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन शुरू गर्न थालेका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा, प्रतिपक्षी दल कांग्रेस, एमाले र नेकपा लगायतका दलले प्रधानमन्त्री विपद राहत कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन्। एमाले पार्टीकै कोषबाट बाढ़ी प्रभावितका लागि आवश्यक सामग्री खरिद गरी वितरण गर्ने जनाएको छ। विपदमा राज्य संयन्त्रसँगै आफ्ना सम्पूर्ण शक्ति परिचालन भएको दलका नेताहरूले दावी गरेका छन्। रासोपाले प्रधानमन्त्री विपद राहत कोषमा 50 लाख जम्मा गर्ने निर्णय गरेको छ। रासोपा केन्द्र र फील्ड दुवैतर्फ परिचालन भएको छ। पार्टी सभापति रवि लामिछानेले सरकार र अन्य दलसँग समन्वय गर्दै पार्टी पंक्तिलाई आवश्यक निर्देशन दिनुभएको छ। प्रधानमन्त्री विपद राहत कोषमा रासोपाले 50 लाख जम्मा गर्ने निर्णय गरेसँगै अन्य पार्टीहरूले पनि त्यसमा जम्मा गर्ने प्रयत्न गरेका छन्। भदौ 10 को हिम बाढ़ीले भोटेकोशी बाढ़ीका कारण भोटेकोशी र त्रिशुली नदीमाथि पुल बनाएपछि बागमती प्रदेश सरकारले तत्कालीन वैकल्पिक प्रयोगका लागि त्रिशुली नदीको त्रिशुली बजारमा हिजो तुइन जडान गरेको छ। यसबाहेक देवीघाट, बेत्रावती, भैंसे र सिमचौरमा तुइन जडान हुने भएको हो।
3: भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने भएको छ। मन्त्रालयले प्रभावित क्षेत्रको पुनर्स्थापना तथा अत्यावश्यक पूर्वाधार पुनर्सञ्चालनका लागि कार्यदल गठन गरेको हो। कार्यदललाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढ़ाउने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट प्रभावित क्षेत्रका सड़क पुल, खानेपानी पुनर्वास, झोलंगी पुल, भग्नावशेष व्यवस्थापन, संचार र स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय तथा कार्यान्वयनमा सहजीकरण गर्ने मन्त्रालयले जनाएको हो। सम्बन्धित सरकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी भइरहेका कामको नियमित अनुगमन तथा रिपोर्टिङ समेत गरिने मन्त्रालयले जनाएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक एवं वस्तुगत मूल्यांकन गर्नेछ। त्यसका आधारमा तत्काल सञ्चालन गर्नुपर्ने आपतकालीन पुनर्स्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गरिने पनि बताइएको छ। प्रारम्भिक क्षेत्र संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरी तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। पुनस्थापनाका लागि आवश्यक जनशक्ति उपकरण सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गरी स्रोत व्यवस्थापनमा समेत सहजीकरण गरिनेछ। मन्त्रालयका अनुसार पुनस्थापनाका क्रममा संघ प्रदेश स्थानीय तहसँगै सुरक्षा निकाय निजी क्षेत्र तथा विकास साझेदार बीच समन्वय गरिनेछ। यसका लागि सम्बन्धित सबै निकायलाई आवश्यकता अनुसार परिचालन तथा सहजीकरण गर्ने कार्यदलले जिम्मेवारी समेत दिएको छ। पुनर्निर्माणका क्रममा भविष्यमा हुन सक्ने विपदको जोखिमलाई समेत ध्यान दिने मन्त्रालयले जनाएको छ। भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढ़ी, पहिरो तथा अन्य विपद जोखिमलाई समेट्दै सिद्धान्त अनुसार पुनर्निर्माणका कामहरू अगाडि बढ़ाइने पनि बताइएको छ। दोहोरो लगानी, स्रोतको दुरूपयोग तथा एउटै प्रकृतिका काम दोहोरिन नदिन पनि एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गरिने पनि मन्त्रालयले जनाएको हो। मन्त्रालयले सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय गरी भोटेको सी बाढ़ीबाट प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापना, अत्यावश्यक पूर्वाधारको पुनर्संरचना, संचालन र प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कामलाई प्राथमिकताका साथ अगाडि बढ़ाउने समेत बताएको छ।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा परिचय नखुलेका शवको व्यवस्थापनमा तीव्रता।
5: त्यसको डीएनए हामीले निकालेको हुन्छ, त्यो डीएनए र उहाँले ऊ गरेको डीएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउन बुझाउने हो।
3: बाढीपछि महामारीको जोखिम बढ़दो, स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउँदै पानी प्रयोग गर्दा सतर्क रहन विज्ञको सुझाव लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्र दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास गर्छ, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद हुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव, गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ।
3: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: त्यहाँ फिर्ता लिनुभयो त, एनसेल प्याक किन्नुभयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि जो जी पर्सेन्टसम्म क्यास फिर्ता एनसेल प्याक क्लेम गर्नुहोस्। शर्तहरू लागू हुने छन्। एनसेल नेपालकै लागि।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा यहाँलाई फेरि पनि स्वागत छ। तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो त्रिशुलीबाट तपाईँले सुनिरहनु भएको छ। अब
3: पछि खानेपानीका बुहानमा ढल मिसिना रसुवा नुवाकोट सहित प्रभावित क्षेत्रमा झाडा पखाला हैजा डेंगु लगायतका रोग फैलिने जोखिम बढ़ेको छ। विशेषज्ञका अनुसार विस्थापितहरू एउटै स्थानीय अस्थायी शिविरमा भीड़भाड़का साथ बस्ने साझा शौचालय र खानेपानी प्रयोग गर्ने भएकाले पनि संक्रमण छिटो फैलिन सक्ने भन्दै विज्ञहरूले सतर्क रहन सुझाएका छन्। लामखुट्टे बढ़दा डेंगू तथा अन्य किटजन्य रोगको जोखिम पनि बढ़ेको छ। स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा औषधि स्वास्थ्य कर्मी र स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै रोग निगरानी र द्रुत प्रतिकार प्रणालीलाई
10: अब आजका पत्र पत्रिकाले प्रकाशित गरेका खबरहरू हामी काठमाण्डु स्टुडियोबाट जोड्दैछौ। काठमाण्डुमा प्रकाशित विभिन्न पत्र पत्रिकाका मुख्य खबरहरूलाई हामी यहाँहरू सामु प्रस्तुत गर्दैछौ। प्रभावित नागरिकको पुनर्स्थापना चाँडै हुने प्रधानमन्त्रीले हिजो आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ र उहाँले गरेका कामहरूको विवरण पनि प्रस्तुत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनस्थापना गर्ने बारेमा छलफल अगाडि बढ़ाएको बताउँदै त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू भइसकेको जानकारी गराउनु भएको छ। उहाँले बाढ़ीको कारण ज्यान गुमाएका र पहिचान हुन नसकिएकाहरूको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको स्पष्ट पार्नु भएको छ। हिजो राति सामाजिक सञ्जाल मार्फत उहाँले हजारौं नागरिकले घर परिवार प्रियजन र जायजेथा गुमाउनु परेको बताउनु भएको छ। उहाँले भन्नुभएको छ पीड़ा सरकारले बुझेको छ, उहाँहरूको पीड़ामा मलम लगाउँदै पुनस्थापना मार्फत सामान्य जनजीवनमा फर्काउने बाटोमा सरकार लागेको छ। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आएको छैटौं दिनसम्म आइपुग्दा सरकार खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढ़तापूर्वक सक्रिय रहेको उहाँले उल्लेख गर्नुभएको छ। उहाँले खोज उद्धार उपचार राहत कार्यको अग्रपंक्तिमा खटिनुहुने सुरक्षाकर्मी राष्ट्र सेवक कर्मचारी संचार माध्यम विभिन्न निकायका पदाधिकारीसँगै स्वयंसेवक तथा संघ संस्थाहरूलाई प्रशंसा गर्नुभएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ी सामान्य नभएको बताउँदै उहाँले हिमालय क्षेत्रमा हिम चट्टानहरूको र हिम पहिरोको जोखिम बढ़दै गएकाले सजगता अपनाउनुपर्ने बताउनु भएको छ। त्यस्तै गरी वैकल्पिक सड़क सञ्चालन शीर्षकमा गोर्खापत्र दैनिकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ, भोटेकोशी बाढ़ीले क्षति पुर्याएको रसुवा नुवाकोट तथा धादिङ जिल्लाको तटीय क्षेत्रमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ। पहिलो चरणमा तत्काल सम्भव देखिएको सड़क सञ्जालमा सरसफाई र पुननिर्माणका कार्यहरूमा प्राथमिकता दिइएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणसँगै सड़क सञ्जालको कामका लागि प्राथमिकता दिइएको हो। कतिपय स्थानमा बाढ़ीले बगाएको सड़क नै सफा गरेर पुनः सञ्चालन गर्ने तयारी गरिएको छ भने सञ्चालनमा सम्भव भएका जति विकल्पहरू पनि खोजिएको छ। पूर्वाधार विकास मन्त्री सुशील लम्सालले रसुवाको भोटेकोशीमा आएको बाढ़ी पहिरोपछिको पुननिर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा पेश गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ। सीमादरबार स्थित अर्थ मन्त्रालयमा हिजो आयोजित बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो। अर्थमन्त्री स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कानून न्याय तथा संसदीय मामिला मन्त्री राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतका सहभागीहरूलाई उहाँले छलफल गरेर यस्तो निर्देशन दिनुभएको हो। यसैबीच लामो समयदेखि चर्चामा रहेको छुरोल्पा हिमतालको खतरा कायमै रहेको विज्ञहरूले बताएका छन्। दोलखाबाट गोर्खापत्र दैनिक संवाददाताले यो खबर लेख्नु भएको छ। गोर्खाको गौरीशंकर गाउँपालिका नौमा रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिम बारेमा पूर्व सूचना दिन जड़ान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्। साइरन जड़ान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि तीन दशक अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छोडेको छ। समुद्री सतहदेखि 4,580 मिटर उचाइमा रहेको छोरोल्पा हिमताल विस्फोट भएमा तल्लो तटीय क्षेत्रका बासिन्दामा ठूलो क्षति पुग्ने जोखिम रहेको छ। सम्भावित जोखिमबाट मानिसलाई समयमै सुरक्षित स्थानमा सार्न 19 बस्तीमा साइरन जडान गरिएको थियो। अहिले ती साइरनहरूमध्ये अधिकांशको अवस्था खराब रहेको र कतिपय स्थानमा साइरनको नाम निशान समेत नरहेको वडा नम्बर 9 का वडा अध्यक्ष मिङवा गेली शेर्पाले बताउनु भएको छ।
2: यसैबीच रेडक्रसद्वारा 5,000 स्वयंसेवक परिचालन शीर्षकमा गोर्खापत्र दैनिकमै खबर छ। नेपाल रेडक्रस सोसाइटीले भुटेकोशी हिमबाडी प्रभावित क्षेत्रका 5,000 भन्दा बढ़ी स्थानहरूमा स्वयंसेवकलाई परिचालन गर्ने गरेर तालिका बनाएको छ। रेडक्रस अनुसार त्रिपाल 2,000 थान, कम्बल 1,000 थान, म्याट्रिस 1,000 थान, डोरी 600 थान, मर्यादित स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने सामग्रीहरू 5,000 किट, सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकेको छ। त्यसै गरी प्राथमिक उपचार बाकसहरू पनि प्रदान गरिएको छ। रसुवा भोटेकोशी नदीमा भदौक 10 को भीषण बाढ़ीका कारण 12 जना स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् र सम्पर्कविहीन भएका स्वास्थ्यकर्मी मध्ये रसुवाका 11 र नुवाकोटका 1 जना रहेका छन्। उनीहरू विभिन्न स्वास्थ्य संस्थामा कार्यरत रहेको बागमती प्रदेश सरकारको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र हेटौँडाले जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक बोलाउन बारेमा सभामुख डोल प्रसाद अर्यालले दलीय परामर्श थाल्नु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समेतको ध्यानाकर्षणपछि सभामुख अर्यालले बैठक बोलाउने बारेमा छलफलका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनका लागि प्रारम्भिक छलफल गर्नुभएको थियो र आज बैठक बोलाइँदैछ। रसुवा बाढ़ीका दिन प्रभावित क्षेत्रका सांसदहरूको धारणा र सरकारको जवाफपछि प्रतिनिधि सभा सूचनाबाट अनिश्चितकालका लागि स्थगित गरिएको थियो। विपदका समयमा संसद र समितिहरूबाट सरकारको काम कारवाहीको निगरानी, नीतिगत निर्देशन र समन्वयका लागि मार्गदर्शन गर्नुपर्ने बेलामा संसद रोकिएको भन्दै प्रमुख प्रतिपक्षी दलहरूले बैठक आह्वानका लागि माग गरेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्दमेले सभामुख अर्याललाई भेटेर बैठक बोलाउन माग गर्नुभएको छ। त्यसक्रममा सभामुख अर्यालले कार्यव्यवस्था तत्काल मिलाउने बताउनु भएको छ। संघीय संसदका प्रवक्ता एकराम गिरीले सभामुख अर्यालले हिजो गरेको छलफल अनुसार आजको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने प्रयत्न भइएको छ। संघीय संसदका दुवै सदनको अधिवेशन बैठक यसबीचमा बसेको छैन। भदौक 10 प्रतिनिधि सभा अनिश्चितकालका लागि स्थगित हुँदा राष्ट्रिय सभाको बैठक पनि भदौक 9 देखि नै बसेको छैन। बाढ़ी, पहिरो लगायतका समसामयिक विषयलाई विषयगत समितिले छलफलको विषय बनाएको छैन। प्रमुख प्रतिपक्षी दलका नेता आङदमेले बैठक बोलाउन ध्यानाकर्षण गराएको जानकारी दिनुभएको छ। गोर्खापत्र दैनिकमै खबर छ, राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहसँग रासपा सभापति लामिछानेको भेट। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो छुट्टा छुट्टै भेटवार्ता गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्था तथा खोज उद्धार र राहत र पुनस्थापनाका प्रयासबारेमा छलफल गर्नुभएको छ। सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटमा भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षति र प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण लगायतका गतिविधि बारेमा जानकारी गराउनु भएको रासपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। प्रवक्ता खरेलका अनुसार भेटका क्रममा सभापति लामिछानेले विपद प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत व्यवस्थापनका लागि राज्यका सबै संयन्त्र पूर्ण रूपमा परिचालित हुनुपर्ने बताउनु भएको छ। यसैबीच भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमाथि आउने कुनै पनि दुःख र पीड़ामा सबैभन्दा बढ़ी दुखी भारत हुने गरेको जनाउँदै अहिलेको विपदमा भारतको सहयोग अन्तिम समयसम्म जारी रहने बताउनु भएको छ। नेपाल भारत सिमानाको रूपैडिया स्थित नेपालगंज रोड रेल स्टेशनमा ब्राण्ड गेज रेल सेवाको हिजो शुभारम्भ गर्दै मुख्यमन्त्री योगीले नेपालमा आएको अहिलेको विपद नेपालको मात्र नभई भारतको पनि भएको बताउनुभयो। विपदमा परेर धेरै भारतीय नागरिकको ज्यान गएको उहाँले बताउनु भएको छ। उहाँले बाढ़ीको पहिलो दिनबाट नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आवश्यक सहयोग गर्ने जनाउनु भएको छ। सहयोग निरन्तर रहेको छ, त्यसका लागि विभिन्न क्षेत्रबाट सहयोगका लागि समन्वय गर्ने काम पनि भारतले गरेको बताउनु भएको छ।

0: राख्छौँ, त्यो सँगसँगै चाहिँ लम्बाइको छ, फिट कस्तो छ, अनि त्यस बाहेक चाहिँ तनाखत हुने अरू चिजहरू जस्तै पोथी अथवा चाहिँ कुनै खतहरू वा चाहिँ ट्याटुहरू त्यो भेटी छ भेटिँदैन, त्यो त्यो भएर चाहिँ हामीले बाहिरी हेर्दाखेरि तनाखत गर्नु सकिने खालको चिजहरू हामीले चाहिँ हेर्दा छौँ। र त्यो सँगसँगै चाहिँ हामीले चाहिँ अब त्यो दाँतहरू पनि किनकि हामी दाँतबाट पनि तनाखत गर्नु देखिन्छ, दाँतको चाहिँ एउटा दाँत चाहिँ कुनै कसै कसैले चाहिँ त्यो दाँतहरू फरेको हुनसक्छ, दाँतहरू चाहिँ नक्कली दाँतहरू हालेको हुन्छ, त्यो दाँतहरू पनि हामीले सकेसम्म भएसम्म त्यो सबैको भएको जतिको चाहिँ हामीले हेरेर जाँच गर्दा छौँ, त्यो नमुनाहरू हामी सङ्कलन गर्दा छौँ र त्यसलाई चाहिँ हामीले चाहिँ कोड नम्बर अथवा एउटा नम्बर दिएर चाहिँ एउटा बडी ब्यागमा हालेर बडी ब्यागमा पनि बाहिरबाट केही कोड नेम अथवा कोड नम्बर राखेर चाहिँ त्यसरी चाहिँ हामीले चाहिँ गरिरहेको अहिले त्यसलाई कति समय राख्न पर्ने हुनसक्छ भनेर त्यो नभएर चाहिँ अब अहिले चाहिँ गाड्ने कि भन्ने एउटा अप्सन छ।
1: यो अन्तर्राष्ट्रिय अभ्यास हो कि अथवा नेपालमा मात्रै यस्तो खालको अभ्यास गर्न खोजियो जुन सबै शवहरूको व्यवस्थापन नहुँदाखेरि जमिन मुनि गाडेर व्यवस्थापनको अभ्यास गर्न खोजिएको नेपालमा?
0: अन्तर्राष्ट्रिय अनुसार चाहिँ जहाँ चाहिँ हाम्रो रिसोर्सेसहरू पुग्दैन, जहाँ चाहिँ त्यहाँ चिसो बनाउने कोठाहरू होइन, अब जस्तै यसलाई चाहिँ स्टोर गरेर राख्न पर्ने चाहिँ अब फ्रिजरहरू छ, ठुल्ठुलो फ्रिजरहरूमा चाहिँ अब पनि स्टोर गर्न सकिन्छ भने स्टोर गर्ने हो, स्टोर गरे पनि बडी चाहिँ डिकम्पोज हुन्छ नहुने त ढिलो हुन्छ भन्ने हो, अनि अब तर त्यो नहुने नभएको अवस्थामा चाहिँ त्यसलाई चाहिँ एउटा अप्सन चाहिँ टेम्पोररी बेरियर भन्छ, त्यसलाई चाहिँ शनाखत गर्ने अरू आधारहरू देखि अथवा चाहिँ कोही मान्छे खोज्न आयो भने त्यसलाई पछि निकालेर हो होइन भनेर ऊ गरेर अथवा त्यो डिएनए हामीले जुन सङ्कलन गरेको हुन्छौँ हामीले यति अघि भनेको जाँचहरू सबै गरिसकेपछि त्यसलाई चाहिँ टेम्पोररी बिरियल गरेर अनि त्यसलाई पछि निकाल्न मिल्ने गरी पछि कोही आइहाल्यो खोज्नलाई भने चाहिँ त्यसको डिएनए हामीले निकालेको हुन्छौँ, त्यो डिएनए र उहाँले ऊ गरेको डिएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउन बुझाउने हो।
1: जमिन मैले राख्ने बित्तिकै त धेरैलाई कस्तो लाग्छ भने सर्ट कुहिन्छ त्यसपछि केही अवशेषहरू मात्रै बाँकी रहन्छ भन्ने हो, त्यो हुन्छ कि हुँदैन?
0: कुहिने त केही गरेर पनि रोक्न सकिँदैन, कुहिने प्रोसेस त कुहिने भइहाल्छ, तर अब त्यो अब कसरी चाहिँ यसलाई चाहिँ अब पछि हस्तान्तरण गर्दाखेरि अब त्यो कुहिहाल्यो भने पनि हामीले गाडेर राखेका छौँ भने चाहिँ त्यो पछि हस्तान्तरण गर्न सकिन्छ भन्ने हो, अवशेषहरू भए पनि हस्तान्तरण गर्ने भन्ने हो, अब त्यो यतिकै हामीले यतिकै राख्यौँ भने त बाहिर त्यो झन् चाँडै पुगिन्छ।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। आजकल बाल विवाहको

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

0: भेटेको थिए। बाढ़ीको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने सरकारको तयारी, अन्तर्राष्ट्रियकरणका लागि आवश्यक कदम चालिसकेको परराष्ट्र मन्त्री खनालको दावी, भेटेपछि बाढ़ीबाट 17,000 बालबालिका प्रभावित, कैयौंका अभिभावक नहुँदा भविष्य अन्यलमा, जलविद्युत आयोजनाका 900 कर्मचारी 7 दिनदेखि सम्पर्कविहीन, आयोजनाको टनेलभित्र उद्धार टोली अझै पुग्न सकेन, दक्षिण कोरियाको एक अदालतद्वारा विवादास्पद युनिफिकेशन चर्चकी नेत्री हानलाई भ्रष्टाचार मुद्दामा 2 वर्ष जेल सजाए, राजनीतिक कोष ऐन उल्लंघन गरेको आरोप, र पहिलो पटक हुन लागेको पुरूष भलिबलको एनबीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मधेस र सगरमाथा भिड्ने।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा।
3: नेपालले जलवायु परिवर्तन र त्यसबाट हिमालय क्षेत्रमा परेको असरको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने भएको छ। कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तनकै कारण भोटेकोशीमा बाढ़ी आएको भन्दै त्यसलाई नेपालका तर्फबाट अन्तर्राष्ट्रिय मंचमा उठाउने बताएका हुन्। यो राहत वा पुनर्स्थापनाको सहयोगमा सीमित गर्ने विषय होइन, जलवायु परिवर्तनमा विश्वका ठूला र धनी राष्ट्रहरूको भूमिका धेरै छ भन्ने, हाम्रो अत्यन्त न्यून छ तर मूल्य धेरै चुकाइरहेका छौं उनले भने, यसलाई अन्तर्राष्ट्रिय जगतमा न्यायको विषय बनाउँछौ, शिर ठाड पारेर आवाज उठाउँछौ, यो सहयोग होइन, ठूला राष्ट्रहरूको दायित्वको विषय हो, हामी गम्भीर रूपमा यस विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौ, यस विषयमा सरकारले आवश्यक कदम चालिसकेको समेत मन्त्री खनालले बताए। अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायलाई पत्रचार समेत गरिसकेको उनको भनाइ छ। मानवीय सभ्यताको महत्वपूर्ण हिस्सा दक्षिण एसियामा रहेको र जलवायु परिवर्तनको मार हिमालय क्षेत्रले भोग्नु परेको मन्त्री खनालले उल्लेख गरेका छन्। केही वर्ष अघि नेपालले यो विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको तर सबै थप प्रष्ट र दृढ़ताका साथ जोरदार रूपमा उठाइने उनले बताए। त्यस्तै उद्धारका लागि विदेशी सहयोग लिन अस्वीकार गरेको भन्ने प्रसंगमा पनि उनले त्यस्तो नगरिएको दावी गरेका छन्। बाढ़ी आएको दोस्रो दिन नै उद्धार कार्यका लागि छिमेकी मुलुकलाई विशेषज्ञ पठाउन आग्रह गरिएको र तेस्रो दिनबाट टोली फिल्डमा परिचालन भइसकेको उनले बताए।
0: शिक्षा मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार बाढ़ीमा परि 250 विद्यार्थी र शिक्षक सम्पर्कविहीन भएका छन्। 230 विद्यार्थी मध्ये 213 जना सम्पर्कविहीन छन् भने 17 जनालाई बाढ़ीले बगाएको छ। सम्पर्कविहीन 19 शिक्षक मध्ये 10 जनालाई बाढ़ीले बगाएको विवरण छ। एक शिक्षकको शव भेटिएको छ। विपद प्रभावित क्षेत्रका 23 वटा विद्यालयमा क्षति पुगेको छ, जसमध्ये नुवाकोटमा 8, रसुवामा 7 र बाँकी धादिङ लगायतका जिल्लामा क्षति पुगेको छ। शिक्षा मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीले भने यो विवरण बाढ़ी प्रभावित शिक्षा नामक वाट्सएप ग्रुप तथा विपद व्यवस्थापनको बैठकमा छलफल भई प्राप्त भएको हो। मानिसहरू सम्पर्कमा आउने र जीवितहरू फेला पर्ने क्रम जारी रहेकाले डेटा निरन्तर अध्यावधिक भइरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा कति बालबालिका सम्पर्कविहीन छन्, कतिको मृत्यु भयो र कतिको उद्धार गरिए भन्ने तथ्याङ्क हालसम्म लिन नसकिएको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताए। युनिसेफले तयार पारेको तथ्याङ्क अनुसार बाढ़ीबाट 17,000 बालबालिका प्रभावित भएका छन्। युनिसेफकी प्रतिनिधि एलिस अकुङ्गाले जारी गरेको विज्ञप्तिमा सो तथ्याङ्क उल्लेख छ। एलिसका अनुसार बाढ़ीबाट बचेका बालबालिकाहरू अहिले रोग, कुपोषण, हिंसा र शोषणको उच्च जोखिममा छन्। बाढ़ी प्रभावित बालबालिकालाई अस्थायी सिकाई केन्द्र, वैकल्पिक सिकाई सामग्री र बालबालिका तथा शिक्षकहरूका लागि मनोसामाजिक परामर्श सहित शिक्षा जारी राख्न तत्काल सहयोग आवश्यक रहेको युनिसेफले औल्याएको छ। उद्धार गरिएका बालबालिकाहरू पनि यति बेला जोखिममा छन्। कतिपय बालबालिका गैर कानूनी रूपमा ओसार पसार हुने जोखिम भएकाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सचेत हुन आग्रह गर्दै विज्ञप्ति जारी गरिएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले गैर कानूनी रूपमा ओसार पसार नगर्न नगराउन भन्दै विज्ञप्ति समेत जारी गरे। विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ लगायत त्रिशुली नदी आसपास भएका नेपाल सरकारबाट विपद संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहहरूबाट बाबुआमा गुमाएका तथा घरबार विहीन भई अस्थायी संरक्षण आवश्यक भएका बाल बालिकालाई कुनै पनि व्यक्ति तथा संस्थाले सम्बन्धित स्थानीय तहको बाल कल्याण अधिकारीको सिफारिशमा एवं राष्ट्रिय बाल अधिकार परिषदको अनुमति बिना गैर कानूनी रूपमा ओसार पसार नगर्न नगराउन हुन अनुरोध गरिएको छ। युनिसेफले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श टोलीहरू परिचालन गरेको छ। बेपत्ता वा परिवारबाट बिछोड़िएका बाल बालिकाको पहिचान दर्ता र पारिवारिक पुनर्मिलनका लागि पनि युनिसेफले काम गरिरहेको छ। प्रभावित क्षेत्रमा खटिएको नेपाल रेडक्रस सोसाइटीले पनि बालबालिकाहरू जोखिममा रहेको जनाएको छ। नेपाल रेडक्रस सोसाइटीका आपतकालीन कार्य संचालन केन्द्रका संयोजक शेरबहादुर कार्की भन्छन् अहिले उनीहरूलाई अत्यावश्यक कुराहरू आवश्यक छन्। अहिले धेरैजसो चाउचाउ जस्ता स्वास्थ्यका लागि फाइदाजनक नहुने खाजा दिइएको छ। त्यसैले उनीहरूलाई प्रोटिनयुक्त र सन्तुलित पौष्टिक आहार दिनुपर्ने आवश्यकता छ। उनका अनुसार रेडक्रसले बालबालिका र नवजात शिशुको हकमा नुवाकोटका होल्डिङ सेन्टरहरूमा काम गरिरहेको छ। नुवाकोटमा विशेष गरेर तीनवटा होल्डिङ सेन्टरमा नेपाल रेडक्रस सोसाइटीले म्याट्रेस ब्ल्याङ्केट र ड्राई फूड वितरण गरेको थियो।
3: पोटेकोशी बाढ़ीले क्षतिग्रस्त भएका केही जलविद्युत आयोजनामा फँसेकाहरूको खोजी कार्यले तीव्रता पाएको छ। यसै क्रममा रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाको टोली पुगे पनि भूमिगत विद्युत गृहसम्म पुग्न सकेको छैन। रसुवागढ़ी हाइड्रो पावर कम्पनी लिमिटेडका सचिव नरनाथ नेउपानेले उद्धार टोली भूमिगत विद्युत गृहसम्म पुग्न नसकेको जानकारी दिए। भूमिगत विद्युत गृह पुग्न करिब 7 मिटर बाँकी रहँदा सुरुङमै थुनिएको अवस्था रहेको कम्पनीले जनाएको छ। यसैबीच माथिल्लो त्रिशुली 3B को सुरुङमा नेपाली सेनाले हिजो पनि उद्धारको प्रयास गरेको छ। चिनिया उद्धार टोली र नेपाली सेनाको समन्वयमा काम भइरहेको बताइएको छ। भारतबाट 11 जना र चीनबाट 9 जनाको विशेषज्ञ टोली उद्धारमा संलग्न छन्। दक्षिण कोरियाबाट पनि उद्धारका लागि दक्ष जनशक्ति नेपाल आएको र उनीहरू परिचालित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सरकारी तथ्याङ्क अनुसार विभिन्न आयोजना गरी 933 जना सम्पर्क विहीन छन्।
0: बाढ़ी आएको 6 दिन बित्दा पनि रसुवा भन्सारसँग सम्बन्धित व्यापारी कर्मचारी र चालक गरी सयौंको संख्यामा सम्पर्क विहीन रहेका छन्। भोटेकोशी बाढ़ीले सयौं कन्टेनर र अरबौं रूपियाँको मालवस्तु बगाएको अनुमान गरिएको छ। सयौंजना सम्पर्कमा आएका छैनन् भने कन्टेनर र मालवस्तुको क्षति यकिन गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरूले बताएका छन्। व्यवसायी र व्यावसायिक फर्मका कर्मचारी मात्रै सयौंको संख्यामा बेपत्ता भएका छन्। भन्सार कर्मचारी 15 जना अझै सम्पर्कमा रहेका छैनन् भने 300 भन्दा बढ़ी चालक तथा कन्टेनर कर्मचारी बेपत्ता भएको अनुमान छ। उत्तरी नाकाका व्यापारीहरूको छाता संगठन नेपाल हिमालय सीमापार वाणिज्य संघले भन्सार यार्डमा रहेको कन्टेनरको संख्या र त्यसमा लोड गरिएका व्यापारिक मालवस्तुको परिणाम र मूल्य तत्काल यकिन गर्न नसक्ने जनाएको छ। हिमालय सीमापारका महासचिव रामचन्द्र पराजुरीले व्यापारी कर्मचारी र चालक सबैजसो सम्पर्कमा नआएका कारण यकिन तथ्याङ्क प्राप्त नभएको बताएका छन्। यसैबीच भोटेकोशीको बाढ़ीमा परेर 39 देशका 590 जना विदेशी नागरिक अझैसम्म सम्पर्कविहीन रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार 323 जना विदेशी नागरिकको उद्धार भइसकेको छ। खोजी तथा उद्धार कार्यमा सरकारले आफूसँग रहेको सबै स्रोत साधन परिचालन गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्री पौडेलले बताएका छन्। खोजी उद्धार र राहत कार्यमा अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी समन्वय समेत भइरहेको उनको भनाई छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले आपतकालीन नियन्त्रण कक्ष स्थापना गरी सम्बन्धित निकाय तथा बेपत्ता व्यक्तिका परिवारसँग समन्वयको काम भइरहेको बताए। डीएनए विश्लेषणका विशेषज्ञ 18 जना भारतीय फोरेन्सिक विज्ञ पनि आएका छन्। यसैबीच भारत, चीन, जापान, अमेरिका, यूएई, दक्षिण कोरिया लगायतका देशबाट उद्धार तथा राहतका लागि आवश्यक सामग्री प्राप्त भएको मन्त्रालयको भनाई छ।
3: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
1: कान्तिपुर सविस्तार।
3: भोटेकोशी बाढ़ीपछि रसुवा नुवाकोट सहित प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र पारिएको छ। सुरक्षाकर्मीले जोखिम मोलेर उद्धार गरिरहेका छन् तर अत्याधुनिक उपकरण र पर्याप्त हेलिकप्टरको अभावले उद्धारमा चुनौती थपिएको छ। प्रभावित क्षेत्रमा अझै सयौं व्यक्ति बेपत्ता तथा अलपत्र रहेको विवरण छ। कान्तिपुर कर्मी गौरव पोखरेलले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
4: सशस्त्र प्रहरीको टोली शुक्रबार अपराह रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 टिमुरे स्थित बाढ़ी पछिको भग्नावशेषमा पुग्दा चारैतिर सन्नाटा थियो। एकैछिनमा भग्नावशेषभित्रबाट बालिका बेसरी रोएको आवाज आयो। टोलीमा भत्किएका संरचनामा खोज तथा उद्धार गर्न तालिम प्राप्त कोल्याप्स स्ट्रक्चर सर्च एण्ड रेस्क्यू जनशक्ति पनि थियो। सम्भावित विपदमा परिचालन गर्न सशस्त्र प्रहरीले 2068 विदेशी विज्ञको सहयोगमा चितवनको कुरिन्टारमा तालिम दिएर सीएसएसआर टोली बनाएको थियो। यस अन्तर्गत अहिले आवश्यक उपकरण सहित 258 जना तालिम प्राप्त जनशक्ति छन्। कठिन भौगोलिक अवस्थिति भएका ठाउँमा पुगेर भत्किएका संरचना अड्किएका ठाउँ तथा काठ फलाम र सिमेन्ट फोडेर फसेका व्यक्तिलाई निकाल्न सक्ने क्षमता यो टोलीसँग छ। जोखिमपूर्ण अवस्थामा रहेका केहीको जीवितै उद्धार भए पनि अति आवश्यक उपकरण अभावले जोखिम मुक्त ठाउँमा काम गर्न कठिनाई भइरहेको सशस्त्र प्रहरी नेपाली सेना र नेपाल प्रहरीका अधिकृतहरूले बताएका छन्। विशेष गरी उद्धार गर्नु पूर्व अनुगमन गर्ने अत्याधुनिक उपकरण थर्मल क्यामेरा आवाजका आधारमा मानिस जीवित भए नभएको पत्ता लगाउने उपकरण सब राख्ने बडी ब्याग आवश्यकता अनुसारका डोरी र अत्याधुनिक हेलिकप्टर पर्याप्त छैनन्। सेना प्रहरी र सशस्त्रका अधिकृतहरूले पटक पटक माग गर्दै आएको हेलिकप्टर आफूसँग नहुँदा परिचालनमा समेत कठिनाई भएको बताएका छन्। एक प्रहरी निरीक्षकले अहिले प्रहरी कन्ट्रोल 100 फोन गरेर धेरै जनाले सहयोग मागे पनि जान सक्ने अवस्था नभएको बताए। हरेक घटनामा पहिले पुग्ने फ्रन्टलाइन एजेन्सी मानिएको प्रहरी संगठनले पटक पटक हेलिकप्टर खरिदको माग गर्दै आएको थियो। विदुरमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार उद्धारका लागि जाँदा रूख सहित विभिन्न वस्तु काट्ने उपकरणको सेट पर्याप्त छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल भन्छन्, उपकरणहरू हुँदा सहज हुने हो तर म प्राधिकरणमा भएका बेला समेत ती उपकरण खरिद गर्न खोज्दा अन्तर्राष्ट्रिय बजारमा अभाव थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार कार्यका लागि तालिम प्राप्त विशेषज्ञ जनशक्ति समेत गरी नेपाल प्रहरीबाट 7293 नेपाली सेनाबाट 8399 र सशस्त्र प्रहरी बलबाट 4203 जना गरी 19895 जना सुरक्षाकर्मी परिचालित छन्। सशस्त्र प्रहरीले विपद उद्धारका लागि तालिम प्राप्त कुकुर समेत परिचालन गरेको छ। विपद व्यवस्थापनका लागि सशस्त्र प्रहरीका सबै गरी 4203 जना जनशक्ति परिचालित छन्। अझै पनि त्यस क्षेत्रमा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त खोजी जारी छ। अधिकारीहरूका अनुसार नेपाली सेनाका 62 तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका 22 गरी 84 जनाको टोली प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएको छ। नेपाल प्रहरीका 4811 जना उद्धार तथा शवको खोजीमा परिचालित छन् तर सुरक्षाकर्मीलाई अत्याधुनिक उपकरण र हेलिकप्टरको अभाव छ। 2075 प्रकाशित पूर्व आईजीपी अच्युत कृष्ण खरेलको आत्मकथामा नेपाल प्रहरीले द्वन्दकालमा कैयौं पटक नेपाली सेनाले हेलिकप्टर नदिँदा वा समयमा परिचालन नगर्दा समस्या सृजना भएको लेखेका छन्। त्यसबेला प्रहरीलाई आफ्नै हेलिकप्टर दिने वा सेनाको हेलिकप्टर प्रयोग गर्न दिने विषयमा दरबार र शाही नेपाली सेना सकारात्मक नभएको उल्लेख छ। पछि धीरज प्रताप सिंह आईजीपी हुँदा नेपाल प्रहरीको दक्ष जनशक्ति तयार नहुन्जेल विदेशी प्राविधिकले चलाउने गरी हेलिकप्टर ल्याउन खोजिएको थियो। विपद व्यवस्थापनका लागि तालिम प्राप्त जनशक्ति तयार पार्ने विषयलाई प्राथमिकता दिइरहेको सशस्त्र प्रहरीले समेत हेलिकप्टरको माग गर्दै आएको छ। भोटेकोशी बाढ़ीमा परेकाहरूको उद्धार गर्नुपर्ने सूची भए पनि हवाई साधनको अभावमा प्रहरी आफै परिचालित हुन सकेको छैन। नेपाल प्रहरीसँग रसुवा नुवाकोट धादिङ र चितवनमा गरी जम्मा 765 शव राख्ने झोला थियो। तीमध्ये 194 प्रयोग भइसकेका छन्। अब प्रहरीसँग 571 बढ़ी ब्याग मात्र छन्। प्रभावित नभएको जिल्लाबाट थप 77 झोला ल्याउन सक्ने अवस्था रहेको अधिकारीहरूको भनाई छ। त्यति गर्दा पनि सब राख्ने झोलाको अभाव हुने उनीहरू बताउँछन्। विपद व्यवस्थापन विज्ञहरूका अनुसार भूकम्प बाढ़ी पहिरो जस्ता प्रकोपका बेला घटनापछिको शुरूआती 72 गोल्डेन आवर मानिन्छ। यही अवधिमा धेरैलाई जीवितै उद्धार गर्न सकिन्छ। सो अवधिसम्म जति सक्दो धेरैलाई उद्धार गर्न प्राथमिकता दिएर सुरक्षाकर्मीलाई यन्त्र उपकरण उपलब्ध गराइनुपर्ने उनी बताउँछन्। बाढ़ीपछि हराइरहेकाको खोजी तथा उद्धारमा नेपाली सेनाका 7 र निजी क्षेत्रका 8 हेलिकप्टर परिचालित छन्। सेनाले खोज तथा उद्धारका लागि रेन्जरगढ़को टोली समेत खटाएको छ। यही टोलीले शुक्रबार रसुवा हाइड्रो पावरमा बाढ़ीले थुनिएको सुरुङबाट 4 उद्धार गरेको थियो। बुधबार बेलुकीबाटै नेपाली सेनाको टोली त्यहाँ फसेकालाई उद्धार गर्न खटिएको थियो तर सुरुङको प्रवेशद्वार फेला पार्न नसकेपछि परिस्थिति कठिन बनेको थियो। त्यसपछि मात्र सुरुङको प्रवेशद्वार हुन सक्ने स्थान पत्ता लागेको थियो। मुख्य प्रदेश बिन्दु पत्ता लागेपछि सेनाले आफ्नो उपकरण मार्फत त्यहाँ ब्रिस्टिङ गराएको सैनिक अधिकारीहरूको भनाइ छ।
3: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: त्यहाँदेखि डायरीमा अब बाँकी प्रसंग भोटेकोसी बाढ़ीपछि रसुवा र नुवाकोटको संचार प्रणाली अस्तव्यस्त बनेसँगै डुबान क्षेत्रमा नरहेका व्यक्ति र परिवारजन अन्यलमा परे। सम्पर्कविहीन आफन्तको जीवितै उद्धार हुने वा स्थिति थाहा पाउने झिनो आशमा अहिले उनीहरूको मोबाइल नम्बरको अन्तिम लोकेशन र मोबाइल सक्रिय रहेको अन्तिम मिति हेरी माग्नेको संख्या बाक्लिएको छ। हराएका आफन्त खोज्न मोबाइल टावरसँग अन्तिम पटक भएको कनेक्सन विवरण थोर बहुत सहयोगी बनेको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना निर्माणमा संलग्न दक्षिण कोरियाली कम्पनी दुसान इनरबिलिटीमा कार्यरत मोरङका रोशन कुमार जोशी बाढ़ीपछि सम्पर्कविहीन छन्। उनका आफन्तले सामाजिक सञ्जालमा आएका एक एक भिडियो तस्विर र नक्सा केलाउनेदेखि कम्पनीका अन्य कर्मचारीसँग सोधीखोजी गरे। जोशीका एक आफन्तले कान्तिपुरसित भने, उहाँलाई अन्तिम पटक देख्ने एकजना बहिनीले छिटो भाग्नुस् भन्दै साथीहरूलाई बाहिर पठाएको देखेकी थिइन् रे। त्यसपछि के भयो केही थाहा छैन। त्रिशुली जलविद्युत आयोजना कम्पनी लिमिटेड कर्मचारी रसुवा अर्चलेकी चित्रगुप्त भट्टको परिवारले पनि मोबाइल लोकेशनमा झिनो आशा राखेर खोजीमा जुटेका छन्। आइतबार भट्टका परिवारले अन्तिम लोकेशन हेरिदिन नेपाल टेलिकम, नेपाल प्रहरी, नेपाली सेनालाई समेत अनुरोध गरेको बताए। दूरसंचार विज्ञहरूका अनुसार मोबाइल टावरमा रेकर्ड हुने अन्तिम सिग्नल र डिट्याच अवस्थाले पीड़ित व्यक्ति बाढ़ी आउँदा नदी किनारमा थिए वा पहाड़तर्फ भाग्दै थिए भन्ने पहिल्याउन मदत गर्छ। हुवाए नेपालका डेलिभरी एण्ड सर्भिसेस उपाध्यक्ष नवीन जीशीले भने, मोबाइल टावर ढल्दा सेल सेक्टरका आधारमा कुनै व्यक्तिको मोबाइल कुन क्षेत्रमा थियो भनेर हेर्न मिल्छ। मोबाइल टावरले 360 डिग्री क्षेत्रलाई एबीसी गरी तीनवटा सेक्टरमा बाँडेर कवरेज दिइरहेका हुन्छन्। त्यो मोबाइल कुन डिग्रीमा जोड़िएको थियो भनेर हेर्न मिल्छ। यसबाट त्यो स्थान खोला साइड हो कि पहाड़ साइड हो भन्ने भौगोलिक नक्सामा देखिन्छ। डेटा ट्रैकिङमा व्यक्तिगत गोपनीयताको प्रश्न उठ्ने भएकाले दूरसंचार सेवा प्रदायकहरूले व्यक्तिगत अनुरोधकै आधारमा कसैको लोकेशन वा विवरण सिधै उपलब्ध गराउँदैनन्। बाढ़ीको समयमा कुनै मोबाइल खोलातर्फ फर्किएको सेक्टरमा जोड़िएको थियो र यदि त्यहीबाट सिग्नल टुटेको थियो भने उनीहरू बाढ़ीको प्रत्यक्ष जोखिममा परेको अनुमान गरिने जीसीले बताए। यसको विपरीत पहाड़तर्फ फर्किएको सेक्टरमा मोबाइल अन्तिम पटक सक्रिय देखिएको थियो भने उनीहरू सुरक्षित स्थानतर्फ भागेको र जीवितै हुन सक्ने सम्भावना बढ़ी हुन्छ। यसले उद्धार टोलीलाई खोजी गर्ने क्षेत्र पहिलाउन सहज बनाउने दूरसंचार विज्ञहरू औल्याउँछन्। यस किसिमको डेटा ट्रैकिङमा व्यक्तिगत गोपनीयताको प्रश्न उठ्ने भएकाले दूरसंचार सेवा प्रदायकहरूले व्यक्तिगत अनुरोधका आधारमा कसैको लोकेशन वा विवरण सिधै उपलब्ध गराउँदैनन्। तर सरकारी संयन्त्र र सुरक्षा निकायले मोबाइल नम्बर र नेटवर्क डेटालाई पनि खोजी र उद्धारमा प्रयोग गर्न सक्ने हुवावे नेपाल का विपद प्रतिकार्य समूह वार रूमका प्रमुख समेत रहेका जीसीले बताए। सुरक्षा निकाय र साइबर ब्यूरोको च्यानल मार्फत नियमित रूपमा विवरण उपलब्ध गराइरहेको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेको भनाई छ। एनसेलका प्रतिनिधिले पनि व्यक्तिगत तहमा ट्रैकिङ गर्न गोपनीयता सम्बन्धी कानूनले रोक्ने भए पनि सरकारी च्यानलबाट अनुरोध आउँदा ट्रैकिङ टोलीले तत्काल काम गर्ने जनाए। त्यस्तै बेपत्ता आफन्तको खोजीका लागि नेपाल टेलिकम, एनसेल, हुवावे, नेपाल प्रहरी, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र साइबर ब्यूरोमा समेत फोन नम्बर दिएर लास्ट लोकेशन हेरी माग्ने क्रम बढ़ेको छ।
1: नेपाल चीन बीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले अर्को सूचना नभएसम्मका लागि आइतबारदेखि पूर्ण रूपमा बन्द गरेको छ। बुधबार भोटेको नदीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटको विभिन्न बस्ती बगाउनु अघि नेपाली व्यवसायीले तातोपानी टिमुरे, रसुवागढ़ी र कोरला नाकाबाट चीनसँग व्यापार गर्दै आएका थिए। बुधबारको बाढ़ीले टिमुरे बजार बजाउनुका माफ गर्नुहोला बगाउनुका साथै भन्सार, अध्यागमन, प्रहरी लगायत सरकारी कार्यालयमा समेत पूर्ण रूपमा क्षति पुर्याएको छ। नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढ़ेपछि चीनले आइतबारदेखि व्यापारिक प्रयोजनका लागि तातोपानी नाका बन्द गरेको जानकारी आफूलाई प्राप्त भएको लासास्थित नेपाली महावाणिज्य दूत लक्ष्मी निरौलाले कान्तिपुर टेलिभिजन मार्फत बताएका छन्। पहिरो स्थित नभएसम्म चिनिया पक्षले व्यापार पुनः सञ्चालन गर्ने सम्भावना कम छ। उनले भने अझै पहिरोको जोखिम रहेकोले चीनले व्यापारिक गतिविधि अचानक रोकेको हो। नेपाल र चीन बीचको प्रमुख व्यापारिक नाका मध्ये एक तातोपानी गत साउनको शुरूदेखि करिब 3 सातासम्म पूर्ण रूपमा बन्द थियो। लगातारको पहिरोले अरणीको राजमार्ग अवरूद्ध भएपछि चीनसँगको सीमापार व्यापार ठप्प भएको थियो। नाका कहिले खुल्छ भन्ने बारे पनि अन्यल थियो। यस नाकाबाट साउन तेस्रो साता सीमित रूपमा यातायात सञ्चालन आए पनि करिब 10 दिनपछि रसुवामा गत बुधबार आएको भीषण बाढ़ीपछि चिनिया पक्षले फेरि अर्को सूचना नभएसम्म तातोपानी नाका बन्द गरेको, नाका बन्द गर्नुको कारण चिनिया पक्षले स्पष्ट रूपमा जानकारी नगराएको तातोपानी भन्सार कार्यालयका एक अधिकारीले बताए। नेपाली पक्षका स्थानीय भन्सार अधिकारीले हिजो मात्रै तातोपानी नाका बन्द गरिएको जानकारी सहितको इमेल प्राप्त गरेको उनको भनाइ छ। अर्को सूचना नभएसम्म तातोपानी जंगमु नाकाबाट हुने आयात निर्यात बन्द रहनेछ। चिनिया भन्सार अधिकारीले पठाएको इमेलमा उल्लेख छ। लिपिङ क्षेत्रमा पहिरोको जोखिम स्थिर भएपछि मात्रै नाका खोलिने जानकारी चिनिया पक्षबाट आएको निरौलाले जनाए। उनका अनुसार यात्रु भने यही बाटो भएर आवत जावत गर्न सक्नेछन्। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। नेपालको मुख्य पर्यटकीय सीजन शुरू हुने सेप्टेम्बरको मुखैमा आएको भोटेकोशी बाढ़ीले पर्यटन क्षेत्रमा ठूलो धक्का पुगेको छ। विगतका विभिन्न संकटबाट पुनः तंग्रिने प्रयास गरिरहेको पर्यटकीय क्षेत्रमा अहिले अर्को विपत्ति आइपरेको हो। गत वर्ष सेप्टेम्बरमा जेएनजीए नेतृत्वमा भएको भ्रष्टाचार विरोधी आन्दोलनले नेपालको पर्यटन क्षेत्रमा अवरोध पुगेको थियो। त्यसैका विनाशकारी बाढ़ी, हवाई दुर्घटना र कोविड-19 को महामारीले पर्यटकीय गतिविधिलाई असर पारेको थियो। त्यस यता पर्यटकीय क्षेत्र क्रमशः सुधार हुने क्रममा थियो, तर गएको बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले विशेष गरी कैलाश मानसरोवर तीर्थयात्रा बजारबाट पुनरुत्थान हुने आशामा रहेको नेपालको पर्यटन क्षेत्रलाई ठूलो धक्का पुर्याएको छ। बाढ़ी आएको रसुवागढ़ी टिमुरे क्षेत्र मानसरोवरका लागि नेपाल हुँदै तिब्बत जाने तीर्थयात्रीहरूको प्रमुख प्रवेशद्वार हो। कैलाश मानसरोवर तीर्थयात्राका लागि तिब्बततर्फ गइरहेका 39 देशका 583 पर्यटक सम्पर्क भीड़ भएको नेपाल प्रहरीको भनाई छ। यसका अतिरिक्त मानसरोवर जाने नेपाली पर्यटक 127 थिए। सबैभन्दा धेरै 178 जना भारतीय, त्यसपछि 65 जना अमेरिकी, 53 जना युक्रेनी, 51 जना मलेसियाली, 35 जना अस्ट्रेलियाली, 33 जना बेलायती र 25 जना क्यानेडाली, 9 जना सिंगापुरी र 8 जना जर्मन, 8 जना रसियाली, 6 जना दक्षिण अफ्रिकी, 6 जना लादभियाली, 5 जना जापानी, 5 जना न्यूजील्याण्ड लगायतका नागरिक सम्पर्कविहीन थिए। ती तथ्याङ्कले तिब्बत जाने पर्यटक कति धेरै नेपालका मार्गमा निर्भर छन् भन्ने देखाउँछ।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। दक्षिण कोरियाको अदालतले विवादास्पद युनिफिकेशन चर्चकी नेत्री हान हक जा मुनलाई भ्रष्टाचार मुद्दामा 2 वर्षको जेल सजाय सुनाएको छ। राजनीतिक कोष ऐन उल्लंघन गरेको र तत्कालीन प्रथम महिला किम कियोन हीलाई घुस तथा महँगा उपहारहरू दिएको अभियोगमा उनी दोषी ठहर भएकी हुन्। यो मुद्दा दक्षिण कोरियामा विशेष अनुसन्धान टोली मार्फत अघि बढ़ाइएको थियो। चर्चले आफ्नो राजनीतिक प्रभाव बढ़ाउन र विभिन्न व्यापारिक स्वार्थ सिद्ध गर्न अनुचित दवाब दिएको अदालतको ठहर छ। अदालतले दुवै पक्षलाई एक साताभित्र अपील गर्न समय सीमा पनि दिएको छ। 83 वर्षीय हान चर्चका संस्थापक सन म्युङ मुनकी पत्नी हुन्। उनी विरूद्ध सन् 2022 दक्षिण कोरियाकी तत्कालीन प्रथम महिला जिम गन हीलाई ग्राफ ब्रान्डको हीराको हार, च्यानल ब्याग लगायतका विलासी सामग्री उपहारमा दिएको अभियोग लगाइएको थियो।
3: डायरीमा अब खेल प्रसंग। नेपालमा पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लीग एनभीएलको खेल तालिका सार्वजनिक गरिएको छ। उचाइको नयाँ उडान सन्देशसहित यही भदौ 19 शुक्रबारदेखि त्रिपुरेश्वर स्थित राखेप कवर्ड हलमा एनभीएल शुरू हुनेछ। प्रतियोगितामा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। आयोजक केडिया ग्रुपद्वारा प्रकाशित खेल तालिका अनुसार पहिलो खेल मधेस वारियर्स र सगरमाथा स्पेयर्सर्स बीच हुनेछ। आयोजकले पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम रसुआ नुवाकोटका बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने घोषणा समेत गरेको छ। पहिलो दिन नै दोस्रो खेल अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच हुनेछ। पहिलो खेल अपरान्ह 4 बजे र दोस्रो खेल 7 बजे हुने तालिका छ। खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर ब्याङ्क्सबाट हुनेछ।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1, प्रगति टोल।
5: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल।
5: सम्पर्क नम्बर 9813655553
4: र 9843180950।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत खलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-4।
9: रेडियो शङ्खुवा सभा समय सूचक, अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
4: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99525160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29-47, 99000-90-00-62।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295-61-165, 98421-52-504, 98421-26-987 र 98520-51-906।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खादवारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98-60-96-40-00
7: र 98-19-32-76-75।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खादवारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाई छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफले।
6: सम्पर्क 98-433-47-262,
8: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार समय बिहान 10 बजेदेखि 12 बजेसम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार फोन नम्बर 0295752667 मोबाइल नम्बर 9865546460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
10: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम दिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201 97429225020।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
6: सङ्खुवा सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट सेव सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
7: सम्पर्क नम्बर 029590667 र 98422267।
8: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो सङ्ख सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।

0: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
0: सम्पर्क 0291 40 00 84 र 98 40 45 827।
2: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
3: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको 2 जना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
4: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
5: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
1: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
1: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू:
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% प्रतिशत छुटको व्यवस्था गरिएको छ।
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
1: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
6: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: थप जानकारीको लागि 029562061
6: 029570315
1: र 98520607
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: खुशीको खबर तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084।
11: आयो सबको घर घरमा।
12: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
12: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
15: ओहो लु नमस्कार है सर।
16: ओहो लु नमस्कार है सर। नमस्कार।
15: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
16: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
15: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
17: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
15: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
17: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
15: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
17: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
15: डिजाइनर सुमन छटाल 9865349444
17: र 0295901555।
18: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
19: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
20: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
19: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
20: हाम्रा सेवाहरू
19: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
20: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
19: दाँतको एक्सरे गर्ने,
20: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
19: झिक्न मिल्ने आरपीडी लगाइने,
20: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
19: बाङ्गोटिङको दाँत मिलाइने,
20: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
19: मनोकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
20: सम्पर्क नम्बर 0295906667 र 9842226667।
21: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
22: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
23: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
4: साथै 98525577 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम दिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम दिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 201, 97 4 29 22 520।

0: नारायणाय सकलाय जगद्हिताय नागारणाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको चाहिँ आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बार राशि फल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू गर्दै उपस्थित हुनेछौ। कार्यक्रमको शुरूआती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल भदौ 16 गते आज मंगलबार, तदनुसार ईस्वी सन् 2026 रहेको छ। आज सेप्टेम्बर 1 तारीक, नेपाल सम्मत 1146 रहेको छ। आज गुल्लागा रौद्रनाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु भाद्र कृष्ण पक्ष परम पवित्र पावन दिन। आज सूर्योदयमा चतुर्थी तिथि 3:52 पाला बिहान 7:16 महिनासम्म, यतिखेर भने अष्टमी पञ्चमी प्रारम्भ भइसकेको छ। अश्विनी नक्षत्र 54:03 पाला 27:20 महिनासम्म, वृद्धि 48:57 पाला, कौलपकरण 32:00 पाला। आज आनन्द आदि युगमा भने अमृत युग रहेको छ। आजको दिन मानको समय 31:41 पाला बिहान सूर्य उदय 5:43 जाँदा भयो, साँझ सूर्यास्त 6:23 जाँदा रहनेछ। आज मंगल चौथी व्रत आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका दिनहरू के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ आजको ग्रह गोचर, त्यस पछाडि राशिफल पनि। यतिखेर सूर्य सिंह राशिमा रहनु भएको छ, चन्द्रमा मेष राशिमा। आज जन्मिने सम्पूर्ण जातकको मेष राशि नै रहनेछ। त्यस्तै गरेर मंगल यतिखेर मिथुन राशिमा रहेका छन् भने बुध ग्रहको अवस्था सिंह राशिमा, बृहस्पति कर्क राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा हेर्दा राहु कुम्भ राशिमा रहेका छन् भने केतु ग्रह आज सिंह राशिमा, आजको ग्रहहरूबाट संकेत देख्न सकियो। अब यिनै जानकारीहरूको साथमा तपाईँलाई जानकारी दिनै पर्छ तपाईँहरूको दिन कसरी व्यतीत हुन्छ, तपाईँको राशिफल। तभन्दा पहिले फेरि पनि जानकारी गराउँ, आज मंगल चौथी, गणेशको उपासना गर्ने महत्वपूर्ण दिन र आज जन्मिने सम्पूर्ण जातकको मेष राशि नै रहने छ। यो कुराको जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका राशिले के भन्छन्, ग्रहको आधारमा के कस्ता ग्रहहरू परिरहेका छन् तपाईँको मेष आदि बारे राशि फल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि आजको दिनमा सुखद दिनहरू छन्। लग्नमा चन्द्रमा विराजमान हुँदै गर्दा चौथो बृहस्पति अलिकति कमजोरी अवस्थामा देखिन्छ आजको लागि, तर बाह्रौं भावको शनिले भने मन बिगार्न सक्छ, अनावश्यक खर्चमा मनहरू जान सक्छ। सावधानीका साथ अगाडि बढ्नु शुभ हुन्छ। मान सम्मानमा वृद्धि रहनेछ, नबनेका कामहरू बन्दै जान सक्ने युग सम्भावना कठिनाई छ। स्वास्थ्यमा केही गडबडी हुन सक्ला, तर सम्मानित क्षेत्र भने आफ्नो रोजाईमा पर्न सक्छ। पशु चोपाए र कृषि व्यवसायबाट लाभ लिन सकिने खालका योगहरू राम्रा छन्। मान सम्मानमा वृद्धि रहनेछ, नबनेका काम बन्नुगर्छ। साथमा इष्टमित्रहरूले पनि साथ दिने राशि मिथुन राशिलाई संकेत ग्रहमा देख्न सकिन्छ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहनुका साथसाथमा पारिवारिक जनहरूबाट पनि शुभ रहेको छ। इष्टमित्रले साथ दिन्छन्। आजको दिनमा खेलकुदका क्षेत्रमा मन जाने योग छ। आफन्तहरू अचानक घरमा आउँदा मन हर्षले गदगद रहनेछ। धार्मिक क्षेत्रमा मन जान सक्छ। आजको दिनमा तपाईँको लागि सहजका दिनहरू शुभारम्भ भइरहेका छन् भने गर्दै आएका कामबाट शुभ राशिमा संकेत छ। तपाईँको दिन शुरूआतदेखि नै आज फलिफापयुक्त दिनहरू बन्दै गइरहेको अवस्था देख्न सकिएको छ। आजको दिनमा सातौं शनिले गर्दा केही स्वास्थ्यमा अलिक अप्ठ्यारो पारे तापनि अन्य कामको लागि पनि शुभ छ। मान सम्मानमा पनि वृद्धि राशिमा संकेत देख्न सकिन्छ।
1: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142373601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
0: उन्नति राम्रो छ। तपाईँको काम गर्ने शैलीले गर्दा अरू मान्छेले पनि प्रभावित बन्न सक्छन्। कामबाट अरूलाई पनि प्रभावित पार्न सके आजको दिनबाट फाइदा भने गिरिन सकिनेछ। तपाईँको लागि सहज दिनहरू छन्। वैदेशिक काममा भने उन्नति रहनेछ। दैनिकी काममा भने सुखद बन्न सक्ने योग छ। कृषि व्यवसायमा अलिकति गाह्रो हुन सक्छ। जागिरमा पदोन्नतिमा लडाई पर्न सक्छ तर जित भने अरुगे रहन सक्छ। विशेष संयमित भएर अगाडि बढ्नु शत्रुबाट टाढा रहनु राम्रो मानिन्छ। तपाईँलाई हेर्दाखेरि ग्रहमा यतिखेर के देख्छु मैले भने चौथो शनिले गर्दा आमालाई केही कठिनाई पर्न सक्छ। मातृसत्ताबाट अशुभ समाचारहरू सुन्नु पर्दा पठन पाठनमा भने शुभ छ। आफ्नो सन्तान प्रतिको मोह वृद्धि रहनेछ भने विवाह नभएका व्यक्तिहरूको लागि प्रेममा मोह वृद्धि रहनेछ। तपाईँले उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहन्छ। नभनेका काम बन्दै जान सक्ने योगहरू छन् भने कामबाट पनि धेरै कुराहरू सिक्नु पर्ने खालका अवस्थाहरू राशि मकरलाई संकेत छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। नभनेका कामहरू बन्दै जाँदा तपाईँको लागि दिन पनि शुभ संकेतहरू देख्न सकिन्छ। यतिखेर हेर्दा तेस्रो चन्द्रमा पराक्रमीकै मान्न सकिन्छ। लग्नमा राहु छ। कहिलेकाहीँ टाउको सम्बन्धीको समस्या चक्कर लाग्ने टाउको दुख्ने जस्ता समस्याले सताउन पनि सक्ने सम्भावना भएकाले ओम सम शनेश्वराय नमः मन्त्र जप गर्नु शुभ छ। उन्नति र प्रगतिमा राम्रो छ। वाणिज्य कर्म व्यापार व्यवसाय आमदामी स्रोत साधनहरूबाट उन्नति राम्रो रहनेछ भने डुबेका धनहरू हात पर्ने सम्भावना वृद्धि देख्न सकिन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597589 9142373601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
2: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको यो विषयमा हामीलाई सुनिरहनु भएको श्रोतामा फेरि पनि स्वागत गर्दै म ज्योतिष पण्डित लक्ष्मण सुवेदी उपस्थित भएको छु। हामी हरेक दिन तपाईँहरूलाई जानकारी दिनेछौ कि तपाईँहरूको बारेमा तपाईँलाई अप्ठ्यारो परिरहेको छ, तपाईँहरू चिनाहरू टिप्पणीहरूबाट केही जानकारी लिएर आफ्नो सुखद जिन्दगी सुखद भविष्यको मार्ग निर्देशन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। दुईटा नम्बर तपाईँको लागि खुल्ला छ। नम्बर आज सुरुमै भनिहाल्छु, धेरैले मलाई नम्बर छिटो भन्नुभयो भनेर गुनासो गर्नुभएको छ। पहिली म एनटिसीको नम्बर हुन्छु, त्यही एनटिसीको नम्बरमा हामीलाई वाट्सएप भाइबर पनि गर्न सक्नुहुनेछ र तपाईँ वाट्सएपबाट हामीलाई प्रत्यक्ष कुराकानी गरेर दिउँसो पनि चिनाइरहन सक्नुहुनेछ र अहिले पनि त्यही नम्बरमा फोन गरेर जानकारी भने लिन सक्नुहुन्छ। तथापि वाट्सएपमा भने अहिले चाहिँ अनलाइनबाट हुँदैन, अहिले चाहिँ डाइरेक्ट फोन गर्नुपर्छ। नम्बरमा दुईटा नम्बर छन्। एनटिसीको नम्बर पहिले भन्छु, 9 8 4 5 3 9 8 4 5 3 9 7 6 5 8 अनि अर्को अब एनसीएलको नम्बर भन्दैछु, ध्यान दिएर सुन्नु होला है, किनभने हामीलाई तपाईँहरूले सुन्दाखेरि राम्रोसँग हामीसँग प्रत्यक्ष कुराकानी गर्नुभयो भने धेरै कुरामा सहज हुन्छ। 9 8 1 4 2 7 3 6 0 1 दुईटा नम्बर भयो। अन्तिममा फेरि भन्छु, एनटिसीको नम्बर 9 8 4 5 3 9 7 6 5 8 9 8 4 5 3 9 7 6 5 8 र एनसीएलको 9 8 1 4 2 7 3 6 0 1 9 8 1 4 2 7 3 6 0 1 यो दुईटा नम्बरमा तपाईँहरूले मजाले हामीलाई फोन गरेर तपाईँहरूको आफ्नो बारेमा मस्तले कुराकानी राख्न सक्नुहुन्छ है। हामी तपाईँहरूसँग भएका धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गर्छौं। यदिखेर हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विशेष कुराहरूलाई र विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको विषय जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। म तपाईँलाई एउटा कुराको जानकारी गराइहालौं, हामीले आज मंगल चौथीको व्रत भनेका छौं। आज मंगल चौथी को दिन हामीले तपाईँलाई एउटा फेसबुकमा फोटो राखेका छौँ। हामी अलिकति तपाईँलाई जानकारी दिइरहेका छौँ गोप्य रूपमा, यस्तो चिजको दर्शन गर्नुहोस्, कैलाश पर्वत र माता पार्वतीको पावन गौरी कुण्डमा तपाईँले दर्शन फेसबुकबाट गर्नुहोला। तो मैले किन राखेको आज पनि, आज गणेश पुराणमा के इतिहास छ भने गणेशको आज चौथी तिथि जन्मोत्सवको तिथि हो, भनेको गणेश जन्मेको तिथि भएर यसलाई चौथी अनि गणेश यता मंगलबारको पिरियड भएर मंगल अनि चौथी भनेको त हो होइन। चौथीको दिनमा गणेश जन्मिनु भयो, यो जन्मिएको एरिया गणेशको उत्पत्ति भएको एरिया यही गौरी कुण्डको आसपास र कैलाश पर्वतको आसपास भएको गणेश पुराणमा इतिहासहरू छ। त्यही भएको भएर तपाईँहरूलाई मैले आजको त्यो दृश्य यस्ती र मनोरम दृश्य छ, तपाईँले फेसबुकमा गएर लक्ष्मण सुवेदी 333 सर्च गरेर त्यहाँबाट हेर्नुभयो भने तपाईँले देख्न सक्नुहुनेछ। यतिको कुराको जानकारी गराए र अब हामी तपाईँलाई जानकारी दिन्छौं आज मंगल ज्योतिको बारेमा। मंगल ज्योति के हो, मंगल ज्योति किन मानिन्छ, मंगल ज्योतिमा आज के गर्ने भन्दा छोटकरीमा भन्छु, आज मंगलबारको व्रत प्रारम्भ धेरैले गर्नुभएकै छ होइन। अनि मंगल चौथीमा आज गणेशको उपासना, आज मंगल चौथीमा गणेशका विशेष पूजा अर्चना र दुबोद्वारा भगवानलाई सम्मान रातो वस्त्र लड्डु नरिवल र केरा भगवानलाई अर्पण गरिए पनि पक्कै पनि हामीलाई गणेश भनेका विघ्नहर्ता विघ्ने स्वराय वरदाय विघ्न ईश्वर विघ्नेश्वर विघ्न बाधालाई हटाउनेवाला ईश्वर हे गणेश विघ्ने स्वराय वरदाय सुर प्रियाय लम्बोदराय जगत गणेशको चाहिँ लम्ब उदर लामो उदर छ अरे उदर भनेको पेट भुडी ठुलो भुडी छ अरे हो नि होइन थाहा छ नि तपाईँहरूलाई त्यस्ता भगवानको आज पूजा गर्दा आजदेखि यिनी गणेशको पनि जन्मदिन त्यसमा पनि मंगलबार परेर आजैबाट झन् मंगलबारको व्रत सुरु गर्यो भने झनै राम्रो हुन्छ भन्छ तर अरू बेला पनि गर्न मिल्छ है फेरि मंगलबारको व्रत मंगलबारबाट गर्ने हो मंगल चौथीको जान्छु पर्दैन मैले भनिरहेको छु धेरैचोटि तर आज विशेष घरमा कसैले पनि गणेश भगवानको उत्सव भएको दिन आज जन्मतिथि भएको दिन माछा मासु लसुन प्याजहरू नखानुहोला है सबैले भनेको मान्नु है आज मंगल चौथी हो नि फेरि पापलाङलाई फेरि भगवानले आफ्नो पराक्रम घटाइदिनुहुन्छ है त यति भन्दै अब कार्यक्रममा तपाईँलाई जानकारी दिनेछु तपाईँसँग प्रत्यक्ष रूपमा फोनमा कुराकानी गर्दै हामी उपस्थित रहनेछौ कै जिज्ञासु हुनुहुन्छ स्वागत गरिहाल्छ राधे राधे हजुर ए भगवान राधे राधे कहाँदेखि को बोल्दै हुनुहुन्छ हिलियाङ सात पाँचथरबाट हजुरको शुभ नाम
1: मेरो शुभ नाम पार्वता मिश्र
0: पार्वताजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हिलियाङबाट मिचेरी एफएम सुनेर एकदम फोन कम आउँछ रेडियोमा धेरैले सुन्नु नै क्या हो
1: सुनिरहेछौ हामी त रेगुलर सुनिरहेछौ
0: हजुर हजुर अहिले कार्यक्रममा आउनुभयो कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ छोरीको साल महिना गते समय भन्नु त
1: बुधबार रातिको 11:35
0: रातिको कुन जिल्लामा भयो जन्म पाँचथरमै भयो जन्म है 67 सालको मङ्सिर महिनाको 29 गते 11:35 जन्म भयो रेवती नक्षत्रको तेस्रो पावबाट जन्म छोरा कि छोरी भन्नुभयो छोरी चन्द्रमा नाम आउँछ मेन राशि हुन्छ लग्न सिंह लग्नको मालिक सूर्य सूर्य राजयोग युक्त भएर बसेको छ गज केशर युक्त पनि परेको छ तथापि आठौं चन्द्रमा परेको छ गज केशर युक्त पर्यो तर आठौं चन्द्रमा युक्त अलिकति अशुभ मानिन्छ फेरि यसलाई एकदम ध्यान दिनुहोला ग्रहको विशेष शान्तिहरू गर्दै ग्रहको एकदम विशेष पूजा पाठहरू गर्नु र अंगारक युग पनि परेको छ अंगारक युगले गर्दा एकदम मान्छेलाई रगतमा समस्या पढाइमा समस्या धेरै कुरामा समस्या आउने खालको योग छ है यसलाई अंगारकीको शान्ति गर्ने अष्टम स्थानको चन्द्रमाको पनि शान्तिहरू गर्ने पूजा पाठहरू गर्ने राम्रो हुन्छ है त बाबा मम्मीसँगको सम्बन्ध राम्रो छ अहिले अरू कुरा केही नबुझ्नु पढाइमा अलिकति कमजोरी हुन्छ अरू सबै कुरामा ठिक छ है अहिले तपाईँको छोरी 16-17 वर्षको उमेरमा संकटा भन्ने ग्रह पनि छ संकटाकन विशेष शान्ति गर्नु बोली अलिक छुच्छुप हो अरू कुरामा राम्रो छ अनुहार पनि राम्रो छ बानी बेहोरा अलिकति सुधार गरे त राम्रो भइहाल्छ हस् राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विभिन्न जानकारी अनि तपाईँहरूसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिँदै अगाडि बढ्नेछौ यतिखेर कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु राधे राधे हजुर कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर बैतडीको देही मान्डुबाट को बोल्दै हुनुहुन्छ यतिखेर
1: जयराम लाबर हजुर।
0: जयरामजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले यतिखेर?
1: बैतडीको
0: कुन गाउँमा हुनुहुन्छ तपाईँ अहिले? देहीमाण्डुमा कुन रेडियोबाट यो कार्यक्रम सुन्नुहुन्छ थाहा छ?
1: बैतडी
0: एफएमबाट। त्यही छ, देहीमाण्डुमै छ होइन?
1: देहीमाण्डुमै छ सर।
0: कि सर्यो अहिले रेडियो स्टेसन, सर्या छैन नि?
1: छरिया छैन सर, देहीमाण्डुमा छ।
0: अनि कतिको सुन्नुहुन्छ त्यही घर छेउको रेडियो? कतिको मनपर्छ कार्यक्रम ज्योतिष दर्पण?
1: मलाई त धेरै मनपर्छ सर।
0: आज कसको बारेमा हेर्ने त?
1: मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय भन्नु त?
1: 2060

0: आफ्नै हो?
1: आफ्नै छोरा हो।
0: आफ्नै छोरा हो। 60 सालको फागुनको 5 गते 1:30 दिउँसोको समय ढाका राम नाम आउँछ, धनुराशि हुन्छ तपाईँको छोराको लागि। लग्न मिथुन छ, लग्नमा शनि, असाध्य एकोरो छन्, घरमा बस्न मान्दैनन्, विदेश गएर पैसा कमाउँछु भनेर धेरै जिद्दी गरे कि गइसके?
1: हजुर, पुलिस भइरहेको छ सर, पुलिसमा छ।
0: घरमा छैनन्?
1: घरमा छैन।
0: एकदम पैसा कमाउन होटोटी गर्ने मान्छे, एकदम राम्रो छ, ठिक छ कुरा। तर यो मान्छे अझै ख्याल गर्नु होला, अझ पछि अझै विदेश जान सक्छन्, जागिर छोडेर अझै धेरै अझ धेरै पैसा कमाउँछन्। विवाह पछाडिको उन्नति भाग्य राम्रो चम्किन्छ, तर अङ्गारकी पर्या छ, अङ्गारकीको शान्ति गर्ने, पूजापाठहरू गर्ने राम्रो छ, ठिकै छ। त्यस्तो नराम्रो ग्रहहरू अहिले छैन, सामान्यतया ग्रहहरू यसो पूजापाठहरू गर्दै अगाडि बढ्नुहोला, ठिक छ। अङ्गारकीको शान्ति गर्नु, मंगलबार उपास्नु, आजैको दिनदेखि मंगलबारको व्रत प्रारम्भ गर्न फोन गरिहाल्नु छोरालाई। आज तिमीले लसुन प्याज माछा मासु नखानु, गणेशको पूजा गर्नु है छोरा, भन्नु है।
1: त्यसको बिहे कहिले हुन्छ सर?
0: बिहे त गरे भइहाल्छ नि, राम्रो छ बिहे गर्ने, के आतिन पर्छ?
1: इच्छा हुन्छ कि यो भागी बिहा हुन्छ?
0: प्रेम पर्छ तर प्रेम सफल हुँदैन, प्रेम विवाह गरेर पनि फेरि अर्को बिहे गर्नुपर्ने सम्भावना हुन्छ, अथवा अन्तर्जाति हुन सक्छन्। माघी विवाह गर्दा राम्रो हुन्छ, माघी विवाह नै शुभ छ।
1: ए, घरको वास्तु कस्तो छ सर?
0: वास्तुको लागि ठिक छ, घर परिवारमा राम्रै छ, त्यस्तो नराम्रो छैन।
1: रङको लागि
0: चाहिँ एक अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो सेतो रङ, दक्षिण पश्चिम दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
1: राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी 98453 97658 र 98142-73601 तपाईसँग हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने प्रयासमा छौं। कार्यक्रमको यतिखेर हामी मध्यभागमा छौं, कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी लिनेछौ एकैछिन विश्राम, विश्रामपछि म तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। कार्यक्रम ज्योतिष दर्पण सँगै हुनुहुन्छ, हामी सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142-73601।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित छु। विश्रामपछि अब ढिला नगरिकन तपाईँहरूसँग फटाफट रूपमा कुराकानी गर्दै तपाईँको बारेमा र तपाईँको जिन्दगीमा आइपर्ने समस्याहरूको बारेमा तपाईँलाई हामी जानकारी दिइरहेका छौं। हरेक दिन कार्यक्रम 8 बजेबाट 9 बजेसम्म हामी हरेक दिन तपाईँहरूलाई जानकारी दिँदै जानेछौ र विशेष गरी तपाईँहरूको जन्ममिति चाहिँ हामीलाई सही दिनको लागि अनुरोध गर्दै कोही जिज्ञासु हुनुहुन्छ स्वागत गरे। राधे राधे।
1: हजुर राधे राधे गुरुदेव।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?
1: हजुर म इलामदेखि भावना दाहाल।
0: भावना दाहाल इलामबाट। भावनाजी कुन ठाउँमा हुनुहुन्छ इलामको यतिखेर तपाईँ?
1: इलामको म 7 दिन पूर्वै पर्छ हजुर इलामबाट।
0: कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ? फिकल एफएम सुन्नुहुन्छ। इलामदेखि पूर्व भनेको कता? यो पशुपति नगरतिर हो?
1: हजुर पाथी भाडा साइड पर्छ हजुर हाम्रो।
0: ए सानो पाथी भाडा साइड कि ठुलै?
1: पाथी भाडा साइड ताप्लेजुङ साइड पर्छ।
0: ताप्लेजुङदेखि नजिकै हो?
1: नजिक भन्दा पनि अब फिलिमबाट यता आउँछ गर्दा 2 साथी त्यता पर्छ भनेको हजुर मैले।
0: ए ल ल ल ठिक छ। अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: हजुर म छोराको बारेमा हेर्न चाहन्छु।
0: छोराको साल महिना गते समय भनिदिनु त।
1: छोराको 2055 साल 18-17 गते। हजुर 17 गते बुधबार बेलुका 7:15।
0: जिल्ला चाहिँ?
1: जिल्ला हजुर इलाम जिल्लै पर्यो।
0: इलाम जिल्लै पर्यो। तपाईँको छोरा
1: हजुर
0: के बारको दिन जन्म थियो अरे?
1: बुधबार बेलुका 7 बजे।
0: राशिको नाम चाहिँ पुण्य कुमार हो कि पुष्पराज हो?
1: पूर्णचन्द्र।
0: कतिवटा नाम राख्नु भएको छ है? कन्या राशि हेर्नुहुन्छ होइन? नाम चाहिँ पूर्णचन्द्र। जिन्दगीमा बिहा चाहिँ अर्ध चन्द्र हुने भयो नि त। बिहा चाहिँ बिग्रिने भयो क्या? बिहा चाहिँ आधी हुने भयो भनेको बिहामा समस्या हुने भयो। सातौं माङ्गलिक छ। बिहा भएर बिग्रियो कि भएकै छैन कि के भयो? बेला भर्खर हुँदैछ। ए ल ठिक छ। अब यसलाई के गर्नु पर्यो भने सातौं माङ्गलिकको लागि आँखसँग विवाह गरिहालौ अनि 32 वर्षसम्म राहु भन्ने ग्रह छ, राहुको पनि तुरुन्तै शान्ति गरिहालौं। यी दुई चिज गर्ने बित्तिकै सबै कुरो राम्रो हुन्छ। साथमा शनिबारको दिन जिन्दगीभरि लसुन प्याज माछा मासु नखाने, व्रत बस्ने, पिपलमा जल चढाउने, शिवको पूजा गर्ने, हनुमानको पूजा गर्ने शनिबार है त। यस्तो छ, छोराको विवाह राम्रै ठाउँमा हुन्छ तर अलिकति बुहारीसँगको भोलि सम्बन्धहरू नबिग्रियोस् भन्नलाई मैले भनेको कुराहरू मान्दै गरेर शान्तिहरू गरेर अगाडि बढ्नु भयो भने झनै राम्रो हुन्छ। बुझ्नु पनि ग्रहहरू अलिकति बिग्रेका छन्, बिग्रेको ग्रहलाई शान्तिहरू गरेर बिग्रेको ग्रहलाई पूजापाठहरू गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ है। घर वास्तुको लागि ठिकै छ, नराम्रो छैन, राम्रो छ जिना। घरमा आमदानी पनि पुरै छ, घरमा उन्नति प्रगति पनि पुरै छ, आत्तिनु पर्ने कुरा छैन है। अरू केही छ? आमा बुवासँग पनि सम्बन्ध राम्रै छ, नराम्रो छैन। विशेष गरी वैवाहिक जीवनमा विशेष ध्यान दिनु, अरू सबै कुरामा ठिक छ। अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। हामी हरेक दिन तपाईँहरूसँग विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी लामो समयदेखि तपाईँहरूसँगका विशेष कुराहरूलाई जोड्ने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? प्रभु राधे राधे।
2: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
2: म भोजपुर सरनन्दाबाट दीक्षा मगर बोल्दैछु।
0: दीक्षा मगर कुलाले हो दीक्षाजी?
2: हजुर
0: हिसानले।
2: मलाई त आउँदैन मगर कुरा।
0: अनि आउँदो रह त, बुझ्नु भएको छ त?
2: अलिअलि
0: चियाजाले मजाले।
2: म त त्यस्तो केही बुझ्दिन।
0: बुझ्नु हो नि, बुझेर त हाँस्नु भएको छ है, किनभने आफ्नो मातृभाषा बिर्सने हो त। अब अलिबारमा पहिले पहिले के हुन्थ्यो भने मातृभाषा होइन मगर भाषा बोल्न बिर्सिनुभयो, अलिबारमा चाहिँ नेपाली भाषा पनि बोल्न बिर्सिने, अनि कहाँ जाने हामी, किन यसरी हामी बिग्रिरहेका छौँ? हा पहिले पहिलेका मान्छेले पुरै मगरहरूले आफ्नो मगर भाषा बोल्थे, राईहरूले राई भाषा बोल्थे, आजभोलि सबैले बिर्सिसके। अब अलिबारमा सबैले नेपाली बोल्दैछन्, अलिबारमा सबै पढ्ने बोर्डिङतिर सबै अङ्ग्रेजी बोल्ने, लास्टमा नेपाली म त बुझ्दैन नेपाली त, हटिदि सन्देश के गर्ने फेरि त्यो बेला होइन। ल ठिक छ, अहिले कार्यक्रममा आउनुभयो, कुन रेडियोमा हुनुहुन्छ अहिले तपाईँ कार्यक्रम सुन्दै चाहिँ? सडानन्दमा हुनुहुन्छ? सडानन्दमा हामी आयौँ दिङला भने भेट्न आउने कि नआउने? अब रेडियो सुन्दै गर्नु अलिक पछि है। ल ठिक छ, अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्नुहुन्छ अहिले?
2: म मेरो बुवाको बारेमा हेर्न चाहन्छु।
0: कति सालमा जन्मिनु भयो तपाईँको बुवा?
2: 2009 साल कार्तिक 3 गते आइतबार बेलुकाको 4 बजे
0: 4 बजे र कति मिनटमा?
2: 4 बजे ठ्याक्कै अरे
0: बेलुका।
2: हजुर
0: साँझको बेलामा?
2: साँझको बेलामा भनौँ, साँझको बेलामा अरे।
0: बुवाको हो यो?
2: बुवाको हो।
0: के बार जन्मिनु भएछ बुवा?
2: आइतबार।
0: राष्ट्रको नाम रुद्रमणि अथवा रूपेश, के छ नाम?
2: बुबाको त अहिले यहाँ त दिलबहादुर भनेर बोलाउनुहुन्छ, दिलबहादुर नै
0: भन्नुहुन्थ्यो। तपाईँहरू मगर मान्छे नाम जुराउनु भएन कि बा है?
2: त्यही होला, अब गुरु आएपछि यहाँ सबै थोक मिलाउने
0: पक्का।
2: हजुर हजुर।
0: 2009 साल कार्तिकको 3 गते 4 बजे साँझ भनौँ न, दिउँसोको 4 बजे भने भयो, अथवा साँझ पर्ने बेलाको 4 बजे। राशिको नाम रूपबाट रुद्रमणि अथवा रुद्राक्ष नाम राख्नु, तुला राशि हुन्छ। राशि चाहिँ अब आजदेखि तुला राशि हेर्नुपर्ने, यो चाहिँ पक्का भयो। लग्न मिन आहा, कति राम्रो भाग्य, धेरै उन्नति गर्नेवाला भाग्य छ। ए उन्नति नै उन्नति छ, बिचमा खोलाले बगाएछ है, भिरबाट पनि लड्नु भएछ, के सुन्नु भएको थियो, केही भन्नुहुन्छ बुवाले?
2: भिरबाट यस्तो लडेको चाहिँ भन्नुहुन्छ,
0: खोलामा
2: खोलामा खोइ त्यति केही भन्नु भएन,
0: भन्नु भएन, कुरो आएको छैन। अब भन्नुहुन्छ बुवा कहाँ हुनुहुन्छ अहिले?
2: बुबा अहिले सुनिराख्नु भएको छ।
0: बुवालाई अलिकति चन्द्रमा 8 औं छ, यसले सूर्यसँग बसेको चन्द्रमा कहिले काहीँ तातो आगो पनि भयो हुन सक्छ, घरमा अग्नि भयो भनौँ न, आगो लागि केही हुन सक्छ, एकदम ध्यान दिनुपर्ने अवस्था थियो। यो चन्द्रमा अलिकति बृहस्पतिको दृष्टि भएकाले मरिचिहाल्नु भएन, नभएदेखि अकालमै ठुलो घटना घट्ने योग थियो, सामान्य भएर टरेछ, ठिक छ, खुसी लाग्यो। अहिलेको बेलामा ग्रह त्यस्तो बिग्रिएको छैन, सामान्य ग्रहका शान्तिहरू गर्ने, सामान्य पूजापाठहरू गर्ने होइन, धेरै कुरामा राम्रो हुन्छ, आत्तिनुपर्ने ग्रह छैन है। वास्तुमा सबैभन्दा नराम्रो पक्ष भनेको घरको उत्तरपट्टि बाङ्गो, उत्तरपट्टि टेढो, उत्तरपट्टि अशोक, उत्तरपट्टि ओह्रालो भिरालो, के छ? त्यही त अलिकति अशुभ छ उत्तरपट्टि, अरू सबै कुरामा ठिक छ। बुवाले पैसा भन्दा पनि नाम राम्रो कमाउनु भयो, पैसा पनि ठिकै छ, सन्तानबाट असाध्य सुख प्राप्ति गर्नुहुन्छ बुवाले है।
2: हजुर, अनि बुढाबुढीको सम्बन्ध चाहिँ कस्तो छ?
0: सातोमा शनि छ, आमै त साह्रै छुच्ची तपाईँको, कडा।
2: हजुर,
0: आमै चाहिँ कडा,
2: आमा कडै हुनुहुन्छ।
0: यो मान्छेको पत्नी एकदमै एकरो एकदम कडा, ए जराक जुरक पारन्छ तपाईँलाई है।
2: हजुर
0: ठिक छ, अब यस्तो भइसकेपछि बुढीको अन्डरमा रहनुपर्छ, अरू सबै कुरा ठिक छ है त।
2: छोरछोरसँग ठिकै होला नि,
0: राम्रै हुन्छ, ठिकै छ।
2: शुभ रङ, शुभ अङ्क भन्ने
0: 8 अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो रातो सेतो रङ राम्रो हुन्छ, पूर्व दिशा दक्षिण दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामीसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी दिने प्रयासमा छौं। कहाँदेखि कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँको गाउँमा कार्यक्रम कतिको बजिरहेको छ, कहीँ कहीँ त स्या गर्छ बल्ला बल्ला आउँछ भन्नुहुन्छ, त्यस्तो समस्या छ भने जानकारी गराउनु होला, हामी तपाईँहरूलाई थप अन्य रेडियोबाट पनि कार्यक्रम प्रसारण गर्ने तयारी गर्छौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ। राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
3: म मकवानपुरबाट कविराज बजगाई।
0: के बजगाई भन्नुभयो?
3: कविराज बजगाई।
0: नामै अलिक क्लियर भएन।
3: कविराज बजगाई।
0: कविराज
3: हजुर।
0: कविराजजी कुन ठाउँमा हुनुहुन्छ? मकवानपुर जिल्लाको
3: मकवानपुर गढी गाउँ पनि एउटा नम्बर पाँच।
0: कुन रेडियोमा कार्यक्रम ज्योतिष दर्पण सुन्ने गर्नु भएको छ?
3: मकवानपुर गढी 95 मेगाहर्ज।
0: आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: म मेरो दाईको बारेमा गुरु।
0: दाईको साल महिना गते समय भन्दिनु त।
3: 2058 साल।
0: 58 साल।
3: चैत्र महिनाको 30 गते।
0: चैत्र महिनाको 30 गते कति बजे?
3: 2:30 गुरु।
0: 2:30 दिउँसो कि रात्रि?
3: दिउँसोको।
0: कुन जिल्लामा जन्मिनु भयो?
3: मकवानपुर।
0: के बारको जन्म हो?
3: बुधबार।
0: तपाईँको दाजु भन्नुभएको हो कि आफै हो?
3: दाजु हो गुरु।
0: सबैभन्दा पहिले औंसी तिथिमा जन्म भएछ, औंसी तिथिको शान्ति गराउनु एक नम्बरमा आए। औंसी पनि बीचमा जन्म भएछ। चन्द्र कुमार नाम आउँछ, मिन राशि हुन्छ, चन्द्रमा आठौं छ, घरमा सम्पर्क विहीन हुन सक्ने सम्भावना यो चिनाबाट देखिन्छ। घरमा हुनुहुन्न दाजु अहिले? घरमा नबस्ने, घरबाट भोलि सम्पर्क विहीन हुने, हराउने जस्ता समस्याहरू धेरै छन्। विशेष सावधानी अपनाएर मजाले ग्रह शान्ति गर्नु। अंगारक युग पनि छ, अष्टम स्थानमा चन्द्रमा छ, यो चन्द्रमालाई कुनै पनि शुभ ग्रहको दृष्टि छैन है। यसलाई विशेष गरी हनुमान चालिसाहरू पाठ गर्ने, पूजा पाठहरू गर्ने, अंगारक सँगसँगै सातौं घरको मालिक शनि पनि मंगलसँग बस्दा वैवाहिक जीवनमा पनि धर्मात्मा जायते किन्तु वैश्य तस्य नहि प्रिया, उसको बसमा हुँदैन पत्नी, उसँगको सम्बन्ध राम्रो हुँदैन, भोलिको दिनमा दुईटा तीनटा चाडा बिहे गर्नुपर्ने खालको सम्भावना बढी हुन सक्छ, विशेष ध्यान दिने भन्दै थिए। उहाँको फोन डिस्कनेक्ट भइसकेछ भन्दा भन्दै यति सुन्नुभयो। अब अन्य कुराको जानकारीको लागि दिउँसो यही नम्बरमा फोन गर्न सक्नुहुनेछ। जति पनि रेडियोमा अहिले कार्यक्रम ज्योतिष दर्पण सुन्दै हुनुहुन्छ भने तपाईँहरूले दिउँसो फोन गर्नुभयो भने हामी पक्कै पनि तपाईँहरूको फोनको सम्बोधन गर्नेछौ। तर मिसकल हानेर हैरान्ति नपार्नु है, धेरै मिसकल आउनु थाल्यो आज भोलि, अनि फोन फर्कायो, फोन गर्नुभएको थियो के भनौँ, कतिको लाग्छ भनेर प्रयास गरेको लाग्यो भने फ्याट फोन काट्नुहुन्छ है। त्यस्तो चाहिँ सकभर नगर्नु होला। दिउँसो फोन लाग्छ, अहिले त कार्यक्रम फोन लाग्छ, फोन प्रयास गर्नु न, एकचोटि फोन प्रयास फुत्त लागेन भने आ भन्न छोड्न त पाइएन नि, अलिकति फोन प्रयास गर्नुहोस्। तपाईँहरूको फोन अवश्य मेमा लागिरहेको छ, सबैको फोन लागेरै होला, म सबैसँग बोलि नै रहेको छु होइन, त्यही भएर तपाईँहरू पनि फोन गर्नुहोस्, प्रत्यक्ष कुराकानी गरौं। तपाईँको जिन्दगीमा आइपर्ने घटना दुर्घटना, शुभ अशुभ, उन्नति प्रगति, दुःख होइन, शोक सन्तव्य, सबै कुराको हामी तपाईँलाई जानकारी तपाईँको रेडियो सेटमै दिइरहेका छौं। तर तपाईँले दुईटा नम्बर चाहिँ सेभ गर्नै पर्छ। कहिलेकाहीँ शुभ मुहूर्त चाहियो, शुभ साहित्यहरू चाहियो, शुभ लग्नहरू चाहियो भने पनि राम्रो हुन्छ। अर्को कुरा भनिहाल्छु म तपाईँलाई, आज कान्छेन नै धेरै भक्तहरूले कान्छेन नगराई हैरान गर्नुभएको थियो। कान्छेन नै साहित 29 गते सोमबारको दिन असाध्यै राम्रो दिन परेको छ, यो 30 को दिन भनौँ है। तर बिहान 7:21 भन्दा पहिले नै छेडिसक्नुपर्छ, बिहान 5:49 पछाडि, भनेको बिहान उठ्ने बित्तिकै 6-7 बजे भित्रमा कान्छेन्न तयारी गर्नुभयो भने भइहाल्छ। 29 गते सोमबारको दिन कान्छेन्ने शुभ साहित शुभ लग्नहरू परेको छ। त्यसो भएको हुँदा तपाईँले विशेष गरी हामीलाई के कुरामा तपाईँले ध्यान दिनु पर्यो भने, तपाईँले चाहिँ यो विशेष गरी कान्छेन्ने मुहूर्तहरूको बारेमा मलाई धेरै फोन गरिरहनु भएको थियो भने कान्छेन्नेको साहित भने 29 गते सोमबार परेको छ। 29 गते सोमबार परेको छ भने अब कपाल काट्ने तपाईँहरू के भन्नुहुन्छ, छेवर भन्नुहुन्छ होइन, छेवर गर्ने साहित चाहिँ अब माघ महिनाभन्दा पहिले हुँदैन है। अहिले दक्षिणायन छ, कपाल काट्न चाहिँ उत्तरायण प्रारम्भ लागू हुनुपर्छ, उत्तरायण हुनु पर्यो, उत्तरायण बिना कपाल काट्न हुँदैन। कपाल काट्नलाई तयारी अवस्थामा रहनु भएको छ भने तपाईँहरूले हामीलाई सम्पर्क गर्न पनि सक्नुहुनेछ है। विशेष गरी तीन वर्ष, विशेष गरी पाँच वर्ष र विशेष गरी सात वर्षमा कपाल काट्ने विधानहरू हुन्छ, त्योभन्दा अरू बेला हेराएर मात्रै कपाल काट्ने तयारी गर्नुहोला। कान्छन्यको लागि पनि मैले तपाईँलाई जानकारी गराइहाले, अनि अन्य कुराहरूको लागि पनि म तपाईँलाई जानकारी गराउँछु। सप्ताह लाउने तयारी गर्दै हुनुहुन्छ भने यो सालमा तपाईँले लगभग लगभग यो जुन कार्तिक महिनाको 29 गते 30 गतेबाट सप्ताहको लागि राम्रो छ। 30 गते पुस्तक खोल्न मिल्छ, सोमबारको दिन हो, सप्तमी तिथि हो, श्रवण नक्षत्रको दिनमा सप्ताह राम्रो जोडिएको छ एउटा। अर्को छ सप्ताहको लागि सबैभन्दा राम्रो माघ महिनाको तयारी गर्दै हुनुहुन्छ भने माघ महिनामा 13 गते बुधबार पञ्चमीको दिन हस्ता नक्षत्रको दिनबाट प्रारम्भ गर्दा पनि राम्रो हुन्छ। मैले यो अरूलाई हेरेको बेला तपाईँलाई भनिदिइहालेको थिएँ, मैले अरूलाई हेरिरहेको छु। यो अरू यो सप्ताह नजुराइकन गर्ने कर्महरू गर्नुहोला र तपाईँहरूले जुठो बार्ने प्रक्रियामा तपाईँहरूले जो बिते पनि, मैले धेरैचोटि पनि गरिरहेको छु, जो बिते पनि एक वर्ष बार्ने परम्पराले उहाँलाई भार पर्छ। त्यसरी अर्काको जुठो बारम्बार अर्काको लागि धेरै आफूले बारिदियो भने ऊ त मृत्यु भएर जो गयो त्यो आत्मालाई पीर हुन्छ, किनकि उसलाई बार्नु पर्ने त्यति छैन। उसको नाममा उसको नाम किन पार्नु, कि म यसपालि टिका लाउँदिनँ भनेर चुप लाएर बस्नु, मेरो घरमा खर्च जोगिन्छ भन्नु। मैले यस्तै भन्ने गर्छु कि तपाईँको चाहिँ काकाका छोरो बिते पनि झुठो एक वर्ष बार्नु पर्यो, कान्छो हजुरबाबुको नाति बिते पनि झुठो एक वर्ष बार्नु पर्यो, कहाँ लेखा छ? छैन लेखेको। लाउनुहुन्छ टिका, गर्नुहुन्छ पूजा, सबै गर्नुहुन्छ। खाना चाहिँ लसुन पनि खाने, प्याज पनि खाने, मुसुरो पनि खाने, त्यति मात्रै हो र? होटलमा गएर खाने, संसार गर्नुहुने जुठो बारेको के हो? जुठो बारेको भने यस्तो कुरामा ध्यान दिनुहोला। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर।
4: राधे राधे गुरु।
0: इन्द्र कुमार राई ओखलडुङ्गा।
4: हजुर गुरु।
0: कुन रेडियोमा कार्यक्रम सुनिन्छ आजभोलि इन्द्रजी? त्यहाँ
4: रेडियो खोटाङ,
0: रेडियो खोटाङमा सुन्नुहुन्छ आजभोलि? रमाइलो डाँडामा रहेको रेडियो ओखलडुङ्गा बन्द भयो
4: गुरु
0: है? रेडियो अहिले ओखलढुङ्गाबाट कुनै अर्को रेडियो सञ्चालनमा छ कि छैन? त्यसमा बुझेर उहाँहरूको फोन नम्बर दिनुहोला, हामी जानकारी गराउँछौ। अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ? दाईको साल महिना गते समय भनिदिनु त।
4: 2032 साल
0: साउन महिनाको 12 गते सोमबार
4: दिउँसो 12:30 जाँदा ओखलढुङ्गा जिल्लामा,
0: 12:30 जाँदा दिउँसो ओखलढुङ्गा जिल्लामा हो?
4: हजुर गुरु।
0: यहाँबाट यता तपाईँको दाजुको लागि के देखिन्छ? राशिको नाम चाहिँ थबाट थम कुमार मिन राशि हुन्छ। मिन राशि हुने मान्छे यस्तै पनि उन्नतिप्रद हुन्छन्। राशि स्वामी बृहस्पति हो, बृहस्पति पनि सप्तम स्थानमा छ, तर सातौं माङ्गलिक रहेछ। कतिवटा बिहे गर्नुभयो? ए, सातौं माङ्गलिक पर्यो। फेरि मंगल स्वगृही भएर सप्तम स्थानमा छ। आर्मी पुलिस केही हुनुहुन्थ्यो पहिले?
4: आर्मी
0: है, राजयोग पनि परेको छ, फेरि मंगल पनि स्वगृही भएर बसेको छ, फेरि सातौं मंगलिक माङ्गलिक दोष छ, फेरि पनि वैवाहिक जीवनमा फेरि पनि समस्या आउन सक्ने सम्भावना छ। एकदम ध्यान दिनु, यो आँखसँग बिहे गर्नु भएको छ कि छैन? मैले पहिले हेरेको छैन, हो कि हेरे हो नि है? भनेको मान्दैन होइन? मैले पहिले हेर्दा आँखसँग बिहे गर्नुपर्छ भनेको थिएँ, भनेको थिएन? धनस्थानमा राहु छ, पैसा हातमा टिक्दैन, एकदम ख्याल गर्नुहोला। अहिलेको अवस्थामा तपाईँको दाजुको लागि शनि सूर्यसँगै भएकाले बाबासँग कुरा श्रम कम कम मिल्न सक्छ, आमासँग राम्रै हुन्छ, दाजुभाइसँग ठिकै छ, त्यस्तो नराम्रो पनि होइन। अहिले यो तपाईँको दाजुको लागि कति वर्ष हुनुभयो? 51 वर्ष सिद्धा भन्ने ग्रह चलिरहेको छ, अनि त्यस्तो अरू त्यस्तो बिग्रिने ग्रहहरू छैन। यो तपाईँको दाजुको लागि 54 वर्ष पछाडि सङ्कटा, 57 वर्ष पछाडि राहु चल्दैछ, अहिलेको लागि ठिक छ। के छ विशेष जिज्ञासा इन्द्रजी? धनस्थानको राहुको शान्ति गर्नुपर्छ, राहुको मन्त्र जप गर्नुपर्छ, राहुको औठीहरू लाउनुपर्छ, राहुको कवचहरू धारण गर्नुपर्छ, अथवा ओम राम राहवे नाम जप गर्नुपर्छ। के गर्न सकिन्छ त्यही गर्ने।
4: जीवनमा
0: राम्रै गरिरहनु भएको छ, नराम्रो छैन, तर अलिकति ग्रहहरूमा दोष छ, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजा पाठहरू गर्ने, राम्रो गर्ने कामहरू गर्नुपर्छ अनि बल्ल शुभ हुन्छ। चन्द्रमा आठौँ छैन, उहाँको चन्द्रमा छैटौँमा गएर बसेको छ, छैटौँ चन्द्रमा हो है।
4: उहाँको जीवनमा खासै प्रगति त्यति साह्रो भएन,
0: धर्म कर्ममा ठिकै छ, त्यसो धेरै गर्ने पनि होइन, अलिकति ख्याल गर्नुहोला, बरु उहाँलाई अलिकति पैतृक सम्पत्तिमा विवादहरू आउन सक्ने खालको सम्भावना छ, त्यसमा चाहिँ ध्यान दिनुपर्छ है। घरमा वास्तुको लागि ठिकै छ, त्यस्तो नराम्रो छैन, ग्रहहरू राम्रा छन्, ग्रहलाई शान्तिहरू गर्ने, ग्रहलाई पूजापाठहरू गर्ने, घरमा भर्याङहरू बिग्रिन सक्छ, घरको ठ्याके पश्चिमपट्टिमा खाना पकाउन ठाउँ हुन सक्छ, अब त्यही त्यही कुरालाई ध्यान दिनुपर्छ है। धनस्थानमा राहु छ, खर्चिलो हुने ग्रह केही न केही हुन सक्छ, तर ग्रहमा छैन, यो के हुन्छ भने ग्रहमा नभए पनि नि यो अलिकति तपाईँहरूले ख्याल गर्नु भएन भने यो दोस्रो पनि खर्च हुने युग छ, खर्च हुने युगमा कहिलेकाहीँ त्यो खालको अवस्था आउन सक्छ, विशेष ध्यान दिनु है।
4: उहाँको चाहिँ त्यस्तो दुर्घटनाहरू भइरहने लडिरहने त्यस्तो भइरहन्छ, त्यो किन होला फेरि?
0: धनस्थानमा मैले भने त धनस्थानमा राहु छ, राहुले गर्दा खर्च गराउनको लागि त्यो काम भइरहन्छ, त्यस्तै भएर अलिकति खर्चबाट जोगिनको लागि अलिकति ध्यान दिनको लागि चाहिँ राहुको शान्तिहरू गर्ने, राहुको पूजापाठहरू गर्ने गर्दा राम्रो हुन्छ। धनस्थानमा राहु भएर खर्च गराउनको लागि भएको हो क्या, मैले भने सबै कुरा तपाईँको चाहिँ सबै कुरा चाहिँ तपाईँको यही ग्रह चलेर मात्रै हुने भने उसलाई खर्च हुने योग छ, खर्च कसरी हुन्छ त हुनै पर्यो होइन, त्यही भएर हो कि। आयुको लागि त लामै छ, त्यस्तो आतिर्नु पर्ने ग्रह छैन, राहुहरूको शान्ति गर्नु, राहुको पूजापाठहरू गर्नु राम्रो हुन्छ। हो अलिकति ग्रहहरूमा दोष छ, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने गर्दाखेरि राम्रो हुन्छ है। अलिक छुट्टी राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, इन्द्र कुमार राई हामीसँग हुनुहुन्थ्यो ओखलढुङ्गाबाट, हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै उहाँसँग हामी छुटिसकेका छौं। कार्यक्रमको आजको लागि अन्तिम अन्तिम भागमा छु, भोलि बिहान तपाईँ र मेरो भेट पुनः 8 बजे रहनेछ। हामीले आज कमेन्ट वाचन गरेनौ, भोलि पक्कै पनि कमेन्ट वाचन गर्ने।
5: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5.

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
0: 9810555580
1: र व्हाट्सएप नम्बर 9852286646।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557668।
5: साथै 9852557668 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको
1: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
7: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 9842505041।
9: This is Radio Sonkhua Sabha 95.5 MHz.
10: Life insurance, jeevan ko lagi.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। पछिल्लो विवरण अनुसार हालसम्म 939 जनाको शव फेला परेको छ। सरकारी तथ्याङ्क अनुसार 11,379 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3,925 जना सम्पर्कविहीन भएको जनाएको छ। खोजी तथा उद्धारका लागि 21,808 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। यसैबीच भोटेकोशी विपत्तिको सातौं दिन रसुवासहित चितवन, धादिङ, तनहु, गोर्खा, नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा शव फेला परिरहेका हाम्रा सहकर्मीले जनाएका छन्। अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरे, त्रिशुली तथा धुन्चे क्षेत्रमा केन्द्रित छन्। यस्तै सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायमै राखेको छ। चीनले नेपालमा गत बुधबार आएको भीषण बाढ़ी र पहिरोको प्रलयबारे पहिले नै इमेल मार्फत सचेत गराएको जनाएको छ। विपत्तिको 12 दिन अघि चीनको विश्व मौसम विज्ञान केन्द्रले इमेलमा नेपाली अधिकारीलाई सो घटनाबारे चेतावनी दिएको हो। चीनले सो क्षेत्रमा अगस्त 14 19 तारीकसम्म मनसुनी न्यूनचापीय प्रणाली हुने पूर्वानुमान गरेको थियो। यसको अर्थ सो क्षेत्रमा हावा तातो भएर हलुका माथि उड्ने र परिणाम स्वरूप बादल बन्ने, हावाहुरी चल्ने र वर्षा तथा हिमपातको सम्भावना रहेको थियो। बाढ़ीको प्रलयले जनधनको व्यापक क्षति भइरहँदा चीनले 12 दिन अघि नै इमेलबाट विपदबारे नेपाललाई चेतावनी दिएको हो। रोयटर्सलाई प्राप्त सूचना अनुसार चीनले भारी वर्षा, भूक्षय र आकस्मिक बाढ़ीको उच्च जोखिमबारे पनि नेपाललाई जानकारी गराएको थियो। चिनिया दूतावासले गत हप्ताको विपत्तिबाट बनेको भग्नावशेषबाट बनेको तालमा निगरानी गर्ने डेटासहित जानकारी पनि साझा गर्दै आएको बताएको छ। बाढ़ी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क तथा पूर्व सूचना साझा नगरेको भन्दै चीनको आलोचना भइरहेका बेला यस्तो खुलासा भएको। यसअघि नेपालस्थित चीनिया दूतावासले पनि नेपाललाई सूचनाबाट वञ्चित नगरेको स्पष्ट पारेको थियो। गत बुधबार बाढ़ीपछि पूर्ण रूपमा अवरूद्ध भएको रसुवागढ़ी केरूङ विकल्पको रूपमा मुस्ताङको कोराला नाका बनेको छ। अहिले चीनबाट नेपाल आवाजात गर्ने कन्टेनरहरू मुस्ताङको कोराला नाकाबाट डाइभर्ट हुने क्रम बढ़दै गएको छ। पहिला दैनिक 10 कन्टेनरहरू यस नाका हुँदै भित्रिने गरेकोमा अहिले त्यो संख्या बढ़दै गएको मुस्ताङ वन सरकारले कोरालाका प्रमुख विदुर चुडालले बताएका छन्। दैनिक मालवाहक सवारी तथा कन्टेनर आवाजात गर्ने क्रम बढ़दै गइरहेको उनको भनाइ छ। अहिले व्यापारी समेत सो नाका हुँदै प्रयोग गर्न थालेका भन्सार कार्यालयले जनाएको छ। त्रिशुलीमा आएको बाढ़ीले पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरूद्ध बनेपछि हेटौड़ा काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग तथा त्रिवन राजपथ र कान्ति लोकपथ सड़कमा सवारी चाप बढ़ेको छ। जसका कारण हेटौड़ा काठमाडौँ सड़कमा मालवाहक र यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता भएको छ। स्थानीय प्रशासनले जारी गरेको सूचना अनुसार 14 सीटभन्दा कम क्षमताका सवारी साधन भीमसेधी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै जानेछन्। काठमाडौँबाट हेटौडा आउने सवारी फर्पिङ, फाखेल, कुलेखानी, भीमसेधी हुँदै आउनुपर्नेछ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति लोकपथ प्रयोग गर्नुपर्नेछ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाडौँ आवाजात गर्ने सवारीको चाप बढ़ेको उनको भनाई छ।

0: farkına kuzni.
1: Coming up next.
2: The Good Morning Show.
3: बाढ़ी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका विभिन्न जिल्लामा सड़क अवरोध कायमै छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका साथ स्थित कृष्णवीर र गजुरी गाउँपालिका दुई स्थित परेवा भीरमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। आइतबारदेखि नै यी स्थानमा पहिरो खस्ने क्रम जारी रहँदा यातायात ठप्प छ। ललितपुरको बागमती गाउँपालिका तीन भट्टे डाँडामा हिजो दिउँसो खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध छ। को जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको खुरकोट नेपालथोक कटुञ्जे बेसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। साँझ छ बजेदेखि बिहान चार बजेसम्म सवारी साधन त्यहाँ चलाउन पाइने छैन भने दिउँसोको समयमा परिस्थितिको मूल्याङ्कन गरेर मात्र सवारी छोडिने प्रहरीले जनाएको छ। नुवाकोटको बेत्रअत्री स्थित सिमीटारमा बाढ़ीका कारण पासाङ लामु सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। त्यस्तै टोखा छहरे सड़क खण्डको घट्टे खोलामा बाढ़ी र पहिरोको जोखिमका कारण राति दस बजेदेखि बिहान पाँच बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै रसुवाको उत्तर गया गाउँपालिका पास खाल्टेमा बाढ़ीका कारण त्रिशुली मैलुङ स्याप्रवेशी सड़क खण्ड लामो समयदेखि अवरूद्ध छ। यसका साथै जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि बाढ़ीका कारण भदौ दश गतेदेखि नै पूर्ण रूपमा अवरूद्ध छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन्। रसुवा लगायतका क्षेत्रमा बाढ़ी तथा पहिरोबाट भएको जनधनको क्षतिपछि विपद प्रभावितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले मुख्यमन्त्री र मन्त्रीहरूले पन्ध्र दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका हुन्। लुम्बिनी प्रदेश सरकारले भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट भएको मानवीय क्षतिको संवेदनशीलतालाई ध्यानमा राख्दै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा विभत्स तथा हृदयविदारक प्रकृतिका तस्वीर भिडियो लगायतका सामग्री नराख्न नागरिकलाई आग्रह गरेको छ। प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले त्यस्ता सामग्री सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा राखिएको भए तत्काल हटाउन समेत आग्रह गरेको छ। वैदेशिक रोजगारीका लागि इराक पुगेका 12 जना नेपालीको हत्या भएको आज 22 वर्ष पूरा भएको छ। 2061 साल भदौ 16 गते अर्थात आजकै दिन इराकमा भएको हत्याकाण्डपछि नेपाली र मृतकका आफन्तले राजधानीमा रहेका मेन पावरमा आक्रमण गरेका थिए। इराकमा काम गर्न पुगेका 12 नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो। सोही दिनको सम्झनामा वैदेशिक रोजगार व्यवसायी संघ संस्थाले आजको दिनलाई कालो दिनको रूपमा मान्ने गरेका छन्। नेदरल्यान्ड्सको हेग

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्घ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97-438-46-084।
0: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू: 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295-75-267, मोबाइल नम्बर 98-55-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98-163-55-553 र 98-423-18-049।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार,
8: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: होटल टेलरिङ सेन्टर खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल 9865349444
10: र 029590155।
9: More style, more design. Total Tailors.
11: है नाए मास्टर नी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
12: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
11: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
12: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
13: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
12: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
13: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
12: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
13: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
12: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
13: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
12: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
13: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
12: थप जानकारीको लागि 029562061,
13: 029573315
12: र 9852601177
13: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
15: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
15: सम्पर्क नम्बर 9860-9640-00
12: र 9819-32-76-75।
16: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
17: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
16: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
17: हाम्रा सेवाहरू:
16: दाँत नदुखाइ खोल्ने,
17: दाँत भर्ने, दाँतको आकृति गर्ने,
16: दाँतको एक्सरे सुविधा,
17: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
16: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
17: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
16: ध्यान दिनै पर्ने कुरा:
17: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
16: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
15: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 9840-50-541।
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
15: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
12: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू:
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
15: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
15: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
15: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गो टिङ्गो दाँत मिलाइने,
15: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
12: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
15: सम्पर्क नम्बर 0295-90-66 र 9842-22-66।
18: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
19: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
18: सम्पर्क नम्बरहरू 0295-60-400 र 9852-72-631। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
20: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
0: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रु 5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य: अरुवा सोना मनसुली चामल रु 58 प्रति केजी, अरुवा सोना मनसुली चामल रु 1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल रु 87 प्रति केजी, स्टिम जिरा मसिनो चामल रु 2175 प्रति बोरा र चिनी रु 100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 0 29 5 62 201, 97 4 29 22 520।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू: एक दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदावारी नपा सात नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611065 98421552504 98421926987 र 98520519906
9: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा सम्पर्क 98520601177।
10: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
11: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
10: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
11: ए त्यसको लागि त हाम्रै खातबारीमा तेज रत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू।
12: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने।
11: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ।
12: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ।
11: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ।
12: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
11: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
12: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
11: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
12: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
11: थप जानकारीको लागि 0295760061
12: 0295703315
11: र 98520601177
12: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
13: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
14: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
15: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520555768 98520555768।
16: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852160580 र 9841080। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सम्खुवा सभा।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ कटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन छटाल।
4: सम्पर्क नम्बर 9860946000
5: र 9819326075।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 9843347262,
6: 9010555580
4: र वाट्सएप नम्बर 9520286646।
7: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
8: उपलब्ध सुविधाहरू एक दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ यातायातको सुविधा भएको।
9: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खाँदाबारी नपा सात नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611065 98421552504 98421926987 र 98520519906
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
14: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
15: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
14: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
14: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
15: दाँत खोल्ने, दाँत सफा गर्ने,
14: दाँतको एक्सरे गर्ने,
15: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
14: झिक्न मिल्ने आरपीडी लगाइने,
15: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
14: बाङ्गो टिङ्गो दाँत मिलाइने,
15: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
14: मनकामना डेन्टल क्लिनिक खाँदरे नगरपालिका एक प्रहरी गेट छेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
15: सम्पर्क नम्बर 0295906667 र 98422667।
16: नमस्कार है वडा अध्यक्षज्यू।
17: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
16: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
17: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
16: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
17: यो मेरो सुट त हाम्रै सङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
16: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
18: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
19: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
20: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
21: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
22: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
15: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876776।
23: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खाद्वारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295-75-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: हेरनु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीडीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421524, 98421269987 र 98520519906।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295662666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि

0: औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
0: सम्पर्क 9843347262,
1: 9810555585
0: र वाट्सएप नम्बर 9852028646।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिक उत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97492720।
3: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौं। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा। सम्पर्क 9852601177।
2: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
2: सम्पर्क नम्बरहरू 0295604 र 9852072631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801, जनक पौडेली, 98520-58-344 र 029560-248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: पाकिस्तानसँगको सिन्धु जल सम्झौता पुनः पालना गर्न भारतलाई हेग स्थित अदालतको आदेश, आफूलाई स्वीकार्य नभएको भारतको प्रतिक्रिया र पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीमा व्यापक हेरफेर, प्रशिक्षक र 7 खेलाडी एकसाथ हटाइए।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।

0: नमस्कार, गान्धीपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
1: गत बुधबार बाढ़ीपछि पूर्ण रूपमा अवरूद्ध भएको रसुवागढ़ी खेरुङको विकल्पको रूपमा मुस्ताङको कोरला नाका बनेको छ। अहिले चीनबाट नेपाल आवतजावत गर्ने कन्टेनरहरू मुस्ताङको कोरलाबाट डाइभर्ट हुने क्रम बढ़दै गएको हो। पहिला दैनिक 10 कन्टेनरहरू यस नाका हुँदै भित्रिने गरेकोमा अहिले त्यो संख्या बढ़दै गएको मुस्ताङ भन्सार कार्यालय कोरलाका प्रमुख विदुर चुडालले बताए। दैनिक मालवाहक सवारी तथा कन्टेनर आवतजावत गर्ने क्रम बढ़दै गइरहेको चुडालले बताएका छन्। अहिले व्यापारी समेत सो नाका हुँदै प्रयोग गर्न थालेका भन्सार कार्यालयले जनाएको छ। पछिल्ला केही दिन यतादेखि कोरला नाका आवतजावत गर्ने सवारी साधनको चाप बढ़दै गएको कालीगण्डकी करिडोर बेनी जोमसोम कोरला सड़क आयोजना प्रमुख तेजस्वी शर्माले बताएका छन्। साना सवारी साधन यो सड़क हुँदै सञ्चालन हुने क्रम अहिले ह्वात्तै बढ़ेको शर्माले बताएका छन्। ठूला कन्टेनर समेत आवत जावत गर्न शुरू गरेको उनको भनाई छ।
0: पछिल्लो विवरण अनुसार भोटेकोशी बाढ़ीपछि हालसम्म 987 जनाको शव फेला परेको छ। सरकारी तथ्याङ्क अनुसार 11,814 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3,925 जना सम्पर्कविहीन भएको जनाएको छ। खोजी तथा उद्धारका लागि 21,011 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणको भनाई छ। यसैबीच भोटेकोशी विपत्तिको सातौं दिन रसुवासहित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा शव फेला परिरहेको हाम्रा सहकर्मीले जनाएका छन्। यस्तै अधिकांश उद्धार उडानहरू रसुवा, तिमुरे, त्रिशुली तथा धुन्से क्षेत्रमा केन्द्रित रहेको छ। सरकारले राहत तथा सहायता वितरणमा एकद्वार नीति कायम पनि गरेको छ।
1: त्रिशुलीमा आएको बाढ़ीले पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरूद्ध बनेपछि हेटौडा काठमाण्डौ प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग तथा त्रिभुवन राजपथ र कान्तिलोक पथ सड़कमा सवारी चाप बढ़ेको छ, जसका कारण हेटौडा काठमाण्डौ सड़कमा मालवाहक र यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ। स्थानीय प्रशासनले जारी गरेको सूचना अनुसार 14 सेट भन्दा कम क्षमताका सवारी साधन भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै जानेछन्। काठमाण्डुबाट हेटौडा जाने सवारी फर्पिङ, फाखेल, कुलेखानी, भीमफेदी हुँदै जानुपर्नेछ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधनले काठमाण्डु आउँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति लोकपथ प्रयोग गर्नुपर्नेछ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाण्डु आवत जावत गर्ने सवारीको चाप बढ़ेको उनको भनाइ छ।
0: काठमाण्डु उपत्यका भन्दा बाहिर ग्यास भरेर ल्याउन लागिए पनि पहिरोका कारण कान्ति लोकपथमा अड्किएका छन्। ग्यास उद्योगी शिव घिमिरेले हेटौडाबाट सिलिण्डर ग्यास भरेर ल्याउन लागिए पनि सड़कमै अलपत्र परेको बताए। उनका अनुसार हेटौडाको फ्याक्ट्रीबाट हिजो 12 बजेदेखि हिँडेका गाड़ीहरू 3-4 बजेदेखि कान्ति लोकपथमा अड़किएका छन्। कृष्णभीरमा सड़क भाँसिएकाले ठूलो ग्यासका बुलेट काठमाण्डु भित्रन नसक्ने भएकाले हेटौडाबाटै भरेर ल्याउने काम भइरहेको उनको भनाई छ।
1: भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढ़ी पूर्वानुमान महाशाखाले यही भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ी पश्चात ती नदीमा पानीको बहाव तल रहे तापनि सतर्कता अपनाउन भनेको हो। आकस्मिक बाढ़ीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले ताप्लेजुङ, संखुवासभा, सोलखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेचाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, धादिङ, गोरखा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। त्यसै गरी रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने साना नदीहरूको बहाव उल्लेख्य बढ़ने सम्भावना छ।
0: कैलालीको टिकापुर घटनामा तीनै तहको अदालतले दोषी ठहर गरेका रेशम चौधरीलाई सजाय माफी दिएर रिहा गर्ने सरकारको निर्णय विरूद्धको रिट आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ। न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको इजलासमा पेशी तोकिएको हो। सो घटनामा श्रीमान गुमाएकी शारदा कडायत बोहराले रिट दर्ता गराएकी हुन्। सरकारले जेठ 15 गते गणतन्त्र दिवसका दिन पारेर चौधरीको सजाय माफी दिएको थियो। सो विरूद्ध 2080 कार्तिक 21 गते रिट दर्ता भएको थियो। सो रिट 3 वर्षदेखि सर्वोच्चमा विचाराधीन छ। कर्तव्य ज्यान मुद्दामा जन्मकैको सजाय पाएका चौधरीलाई रिहाई गर्ने निर्णय संविधान र विद्यमान कानून विपरीत भएको भन्दै कडायतले रिट पेश गरेकी थिइन्। टिकापुर घटनामा 8 प्रहरी अधिकारी र एक नाबालकले ज्यान गुमाएका थिए। सो घटनामा परि कडायतका श्रीमान प्रहरी निरीक्षक केशव बोहराले ज्यान गुमाएका थिए।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्फाङले बैठकमा नबोलेपछि भर्खरै पार्टीमा जोड़िएका नेता सुदन किरातीले छुट्टै भेलाको आयोजना गरेका छन्। साम्फाङको स्वभावबाट आश्रित भएका किरातीले पनि भावी रणनीति तय गर्ने आफ्नो समूहको छुट्टै बैठक बोलाएका हुन्। यससँगै पूर्व माओवादी नेता सुदन किराती सहितको समूहले गरेको एकता 4 महिनामै संकटमा परेको छ। आजबाट शुरू भएको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठकमा किराती समूहलाई नबोलाएपछि पार्टीभित्रको आन्तरिक खटपट सार्वजनिक भएको हो। श्रम संस्कृतिका केही नेताहरूले आजको बैठकले पार्टी एकतालाई अनुमोदन गर्ने र भोलि 41 सदस्यीय पूर्ण केन्द्रीय समितिको बैठक बस्ने पनि बताएका छन्।

0: दिवडारीमा अब अन्तर्राष्ट्रिय प्रसंग, नेदरल्याण्डसको हेग स्थित स्थायी मध्यस्थता अदालतले भारतलाई पाकिस्तानसँगको सिन्धु जल सम्झौता पुनः पालना गर्न आदेश दिएको छ। अदालतले काश्मीर क्षेत्रका जल विद्युत आयोजनाको काम सीमित गर्न आदेश दिएको हो। अदालतले भारतसँग सम्झौता रद्द वा निलम्बन गर्ने कुनै औचित्य नरहेको भन्दै सो सन्धि पूर्ण रूपमा लागू रहने ठहर गरेको छ। भारतीय विदेश मन्त्रालयले मध्यस्थता अदालतको सो फैसलालाई पूर्ण रूपमा अस्वीकार्य भएको बताएको छ। भारतले सन्धि स्थगनको निर्णय अहिले पनि कायम रहेको स्पष्ट पारेको छ। 2025 पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले 65 वर्ष पुरानो सो जल सम्झौता एकतर्फी रूपमा स्थगित गरेको थियो। पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गर्न बन्द नगरेसम्म सो सम्झौता पुनः बहाल नहुने भारतको तर्क छ।
1: अब खेल प्रसंग, इंग्ल्याण्ड विरूद्धको टेस्ट सिरिज गुमाए यता पाकिस्तानले नाटकीय रूपमा आफ्ना प्रशिक्षक र सात खेलाड़ीलाई हटाएको छ। पछिल्लो टेस्टमा इनिङ्स र 103 रनले पराजित भएको थियो। लर्ड्समा भएको दोस्रो टेस्ट भने 194 रनले हारेको थियो। यससँगै इंग्ल्याण्डले तीन टेस्टको सिरिजमा निर्णायक 2-0 अग्रता लिएको थियो। त्यस लगतै पाकिस्तानी क्रिकेट बोर्डले मुख्य प्रशिक्षक सरफराज अहमद र पेस बॉलिंग प्रशिक्षक उमर गुललाई हटाएको छ। टीमबाट हटाइएका प्रमुख खेलाड़ीमा मोहम्मद रिजवान, इमान उल हक, सलमान अली आगा, अली उस्मन, आमिर जमल, मोहम्मद अवेस जफर र खुराम शाहजात रहेका छन्। अब सीरिजको बाँकी खेलका लागि पाकिस्तानी टीमको मुख्य प्रशिक्षकमा माइक हेसन र पेस बॉलिंग प्रशिक्षकमा एसली नोफेके रहनेछन्। तेस्रो टेस्टका लागि टीममा बोलाएका सात खेलाड़ी मध्ये पाँचले अहिलेसम्म पाकिस्तानका लागि डेब्यू गरेका छैनन्।
0: हवस् त कान्ति उडारी, अहिलेलाई यति नै। दिउँसो 3 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई पूजनी र तारा विदा हुन्छौ। नमस्कार।

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 029590667 र 9842226।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
9: सम्पर्क नम्बर 9860946400
3: र 9919327775।
12: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
13: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557768, 9852557768।
15: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ, आजै सम्पर्क गर्नुहोस्।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
11: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
11: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफ्ले।
11: सम्पर्क 9843347262,
16: 9010555580
11: र वाट्सएप नम्बर 9852028646।
17: आयो सबको घर घरमा।
18: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
18: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
21: Surprise! Jenny, यो गहना कस्तो छ?
22: छ्या, यस्तो पनि गहना लाउँछन्?
21: अनि यो?
22: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
21: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
22: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
21: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
22: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
11: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
22: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801। जनक पौडेली, 9520258344 र 0295602048।
11: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक, बुद्ध टोल, सङ्खुवा सभा। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
23: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
20: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
10: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
10: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
11: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
10: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
11: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
11: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
10: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
11: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
10: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
11: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
10: थप जानकारीको लागि 0 29 5 62 061,
11: 0 29 5 70 315
10: र 98 5 20 60 177
11: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
13: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
14: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
13: सम्पर्क नम्बरहरू 0295607400 र 98520726031। खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।

अच्छी बातें बता रहा हूँ।

0: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
0: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली, 98520-58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
3: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खाँचबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खाँचबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98615-39444
5: र 029590155।
4: More style, more design. Total Tailors.
6: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खाँचबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खाँचबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू,
6: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँचबारीमा एक मात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खाँचबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420-50541।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
7: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98606940
0: र 98192376775।
10: होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
10: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँचबारी नगरपालिका एक, प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित।

प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47-262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-520-28-6 46।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-6। घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, संखुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
8: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
12: यू आर लिसनिंग टू रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: नमस्कार है वडा अध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: त्यस्तो के कुरा थियो?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउँदा दिशा टेलर्समा जानु होला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
16: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
17: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
20: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
22: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी सात नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी सात नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
23: उपलब्ध सुविधाहरू: एक, दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा सात नयाँ बजार सङ्खुवा सभा, फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9520519906।

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेजेईमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429901,
3: जनक पौडेली, 98520558344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: आयो सबको घर घरमा,
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर

0: शिक्षा दाहाल सम्पर्क नम्बर 9813555553 र 9843180 49।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
0: र 9919327375।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
6: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Songkhua Sabha 95.5 MHz.

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशीको बाढ़ीपछि वीर पहरा र सुरूङ लगायतका क्षेत्रमा आज पनि खोजी तथा उद्धार चल्दै। सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। नुवाकोटको विदुर 10 एउटै घरबाट 24 शव निकालियो। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान। सभामुख खरेलले विपद बारे विशेष प्रस्ताव पेश गर्ने। राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूको माग। तातो पानी पारिरहेको झाङमु पोर्ट अनिश्चितकालको लागि बन्द। कृष्णवीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। चीपको कीर्तिमानी मागका कारण अघिल्लो महिना दक्षिण कोरियाको निर्यात बढ़्यो। लगातार तेस्रो महिना मासिक निर्यात 90 अर्ब डलर भन्दा माथि। र पाकिस्तानले 7 खेलाड़ीलाई टेस्ट टोलीबाट हटायो। नेपाल खबरमा अब पूरा खबर। गएको बुधबार 81 भेलबाड़ी सहित उर्लिएको भोटेकोशीले जनधनको क्षति गरेको छ। हिमाली जलाधार क्षेत्रबाट उर्लिएर आएको भोटेकोशी नदीले आफ्नो प्राकृतिक धार मात्र बदलेको छैन, पुस्तौंदेखि जोड़ेको मानव बस्तीको भूगोल नै खण्डहर अवस्थामा पुर्याएको छ। भोटेकोशी बाढ़ीको आज 1 हप्ता भइसकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 987 जनाको शव भेटिएको छ। अझै 3,916 जना सम्पर्क विहीन छन्। अहिलेसम्म 11,814 जनाको उद्धार गरिएको छ। उत्तरी सीमा र सुवागढ़ी नाकासम्मको सम्पूर्ण यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सुरक्षाकर्मी र उद्धारकर्ता वीर पहरा र भोटेकोशीको डीलमा उभिएर क्षतिको आकलन र अन्य व्यवस्थापनमा खटिरहेका छन्। यसैबीच बाढ़ीबाट प्रभावितका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका कतिपय गाड़ी सड़कको अवस्थाका कारण बीच बाटोमै रोकिएका छन्। रसुवाको नौकुण्ड गाउँपालिकाको वडा नम्बर 3 सड़क क्षेत्रमा राहत सामग्री बोकेका गाड़ीको लामो जाम लाग्ने गरेको छ। मुख्य सड़क बाढ़ीले बगाउँदा वैकल्पिक सड़कबाट गाड़ी कुड़िरहेका छन्। वैकल्पिक सड़क पनि यात्राका लागि सहज छैन, यसले गर्दा प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या भइरहेको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले 24 शव निकालेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 30 शव निकालेको हो। शुरूमा ड्रोन क्यामेरामा एउटा शव देखिएको थियो, त्यसपछि उत्तर गया मिनीमार्ट रहेको घरमा प्रवेश गरेपछि थप शव हुन सक्ने आशंकामा खोजी गर्दा अन्य 23 शव भेटिएका नेपाल प्रहरीले जनाएको छ। ती शव मध्ये 1 बालिका, 11 पुरूष र 12 महिला रहेको छ। निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ। नेपाली सेनाले विभिन्न सुरूङमा खोजी कार्य गरिरहेको जनाएको छ। सेनाका अनुसार चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी झण्डै 50 मिटर भित्रसम्म पुगी खोजी कार्य गरेको छ। त्यस्तै लाङटाङ हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र झण्डै 150 मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य भइरहेको छ। माथिल्लो तिर्सुलिएका हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलको झण्डै 200 मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको नेपाली सेनाले जनाएको छ। तिर्सुली 3A टनेल हेड फेरा परेको र अक्सिजन दिने काम भएको छ। त्रिशुली 3B पनि विज्ञ सहितको टोलीले टनेलमा प्रवेश गर्नका लागि प्रवेशद्वार पत्ता लगाई भित्र खन्ने कार्य भइरहेको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजी बस्नेछ। यसअघि गएको बुधबार भोटेकोशीको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख डीपी अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। यसैबीच राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबाटै विशेष प्रस्ताव पारित भएको छ। बसेको सभामा अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। बाढ़ीमा ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धांजलि अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन आफन्त तथा समुदायप्रति समवेदना व्यक्त गरिएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गराएको छ। घाइतेहरूको निशुल्क उपचार गराउन आग्रह गरिएको छ। वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्न भनिएको छ। साथै भोटेकोशी बाढ़ी पछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आजको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन्।
आजको बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले संघ प्रदेश र पालिका सरकार तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वय नभएको भन्दै ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक 23 गते दिउँसो सभा 1 बजे बस्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन। अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक। अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चीन सरकारले नेपाल चीन उत्तरी नाका तातो पानी पारिरहेको झ्याङमु पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातो पानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत झ्याङमु पोर्ट अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो। पाण्डेका अनुसार चीनी अधिकारीले केही समयको लागि पोर्ट बन्द गरेको र कहिले खुल्छ भन्ने बारेमा अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरेका छन्। झ्याङमु पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारीलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आगमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। रसुवागढ़ी नाका बाढ़ीले बगाएपछि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो। सिन्धुपाल्चोकको तातोपानी नाका समेत बन्द भएपछि नेपाल चीन व्यापार प्रभावित भएको छ। मुख्य पर्व दशैं र तिहार नजिकै आएको अवस्थामा ठूलो असर पार्ने व्यवसायीको भनाई छ। झाङमु पोर्ट बन्द गरिएपछि नेपालभित्र नै मालवाहक कन्टेनर न्यालम्मै रोकिएका छन्। लामो समय त्यहाँ रहँदा पार्किङ भाड़ाका कारण समस्या पर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेकोशीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुली नदीमा पानीको भाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। पहिरोले कटान गरेको सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकालले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको समेत जानकारी दिनुभयो। सड़क विभागका भू प्राविधिक विज्ञ मधुसूदन आचार्यले तत्काल सड़क खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ। 3-4 वटा मेसिन परिचालन गरी काम गर्दा कम्तीमा 2 हप्तामा कृष्णवीर क्षेत्रको सड़क सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनुभयो। अब विदेशको खबर। विश्व बजारमा सेमी कण्डक्टरको मागमा भएको वृद्धिका कारण गएको अगस्त महिनामा दक्षिण कोरियाको निर्यात 68.7% बढ़ेको छ। व्यापार उद्योग तथा स्रोत मन्त्रालयका अनुसार अगस्तमा दक्षिण कोरियाको निर्यात बढ़ेर 98.25 करोड़ अमेरिकी डलर अर्थात 14.93 अर्ब रूपियाँ पुगेको चिनिया समाचार संस्था चिन्वाले जनाएको छ। योसँगै लगातार तेस्रो महिना दक्षिण कोरियाको मासिक निर्यात 90 अर्ब भन्दा माथि रहेको छ। यस अवधिमा दैनिक औसत निर्यात 72.5% बढ़ेर 4.47 अर्ब डलर पुगेको छ। दैनिक औसत निर्यात लगातार चौथो महिना 4 अर्ब डलर भन्दा माथि कायम रहेको छ। अगस्त महिनामा दक्षिण कोरियाको आयात 22.5% बढ़ेर 63.51 अर्ब डलर पुगेको छ। दक्षिण कोरियाका 20 प्रमुख निर्यात वस्तुमध्ये 14 वटाको निर्यात बढ़ेको छ। तीमध्ये सेमी कण्डक्टरको निर्यात सबैभन्दा धेरै 209% वृद्धि भई 46.65 अर्ब डलर पुगेको छ। यो सेमी कन्डक्टर निर्यातको अहिलेसम्मकै उच्च स्तर हो। सेमी कन्डक्टरको निर्यात लगातार 3 महिना 40 अर्ब डलर भन्दा माथि रहेको छ। विश्वका ठूला प्रविधि कम्पनीहरू गुगल र अमेजन लगायतले कृत्रिम बुद्धिमत्ता अर्थात एआई पूर्वाधारमा लगानी विस्तार गरिरहेकोले मेमोरी चिपको मूल्य बढ़दा निर्यात वृद्धिमा योगदान पुर्याएको त्यहाँको मन्त्रालयले जनाएको छ। अब खेल खबर। लर्ड्समा घरेलु टोली इंग्ल्याण्डसँगको दोस्रो टेस्टमा हार बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले टोलीबाट 7 जना खेलाड़ीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पीसीबीले मोहम्मद रिजवान, इमाम उल हक, सलमान आगा, अली उस्मान, आमिर जमाल, उबैस जफर र खुरमर शहजादलाई टेस्ट टोलीबाट हटाएको जनाएको छ। यी 7 जना खेलाड़ीको सट्टामा साइम अब्युब, अब्दुल्लाह फजल, अराफत मिनसास, इमरान जुनियर, साद बेग, इमरान रन्दवा र रजाउल्लाहलाई टोलीमा समावेश गरिएको छ। यसैबीच पीसीबीले मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ प्रशिक्षक उमर गुलले आफ्नो पदबाट राजीनामा दिने पनि जनाएको छ। माइक हेसनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् भने एससी नोपकेले बलिङ प्रशिक्षकको भूमिका सम्हाल्नेछन्। लर्ड्समा भएको टेस्टमा पाकिस्तानले 194 रनले हार बेहोरेपछि ओपनर ब्याटर इमाम ओकहल र अन्य खेलाड़ीहरूको आलोचना भइरहेको छ। चारबन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढ़ीपछि भीर पहरा र सुरूङ लगायतका क्षेत्रमा आज पनि खोजी तथा उद्धार चल्दै सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। नुवाकोटको विदुर 10 एउटै घरबाट 24 शव निकालियो। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान। सभामुख खरियालले विपदबारे विशेष प्रस्ताव पेश गर्ने, राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूको माग। तातो पानी पारिरहेको झाङमो पोर्ट अनिश्चितकालको लागि बन्द। कृष्णवीरको पहिरो अवरूद्ध, पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। चीनको कीर्तिमानी मागका कारण अघिल्लो महिना दक्षिण कोरियाको निर्यात बढ़्यो, लगातार 3rd महिना मासिक निर्यात 90 अर्ब डलर भन्दा माथि। र पाकिस्तानले 7 जना खेलाड़ीलाई टेस्ट टोलीबाट हटायो।
4: नदीको शिर,
6: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
6: शहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
8: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
13: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट ज्यान गुमाएका मध्ये 46 शव गैराती काठमाण्डको गोकर्णको जंगलमा व्यवस्थापन गरिएको छ। शव व्यवस्थापन गर्नुअघि पहिचान नखुलेका शवको डीएनए नमूना संकलन, फिंगर प्रिन्ट र फोटो लिइएको छ। भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङबाट पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगंजमा 114 शव ल्याइएकोमा 13 पहिचान खुलेको थियो। पहिचान हुन नसकेका 46 शव गोकर्णको जंगलमा व्यवस्थापन गरिएको हो। बाँकी शवको व्यवस्थापन बारे पनि छलफल भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ। नेपालको पाटनमा आज प्रसिद्ध नरसिंह जात्रा मनाइँदैछ। ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि शुरू भएको मानिने यो जात्रा हरेक वर्ष भदौ कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ। शान्त स्वभावका नरसिंहको जात्रा उपकलंक सायका नरसिंह शान्त स्वभावका हुन् भन्ने कार्तिक नाचको समयमा निकालिने नरसिंह उग्र रूपका हुन्। यो नरसिंह जात्रामा भगवान नरसिंहसँगै लक्ष्मी र सरस्वतीलाई देवीको रूपमा राखिन्छ। विष्णु भक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ। यो जात्रा पाटनका राजोपाध्याय ब्राह्मण समुदायबाट सञ्चालन गर्ने चलन छ। यो जात्रा झण्डै 400 वर्ष पुरानो भएको लिखित इतिहास रहेको छ। नरसिंह जात्रा आयोजक गुठीका प्रत्युष आचार्यका अनुसार नरसिंह जात्रा दुःख नाश रोगबाट मुक्त होस् भनेर मनाउने गरिन्छ। नरसिंह जात्राको क्रममा बाजागाजा प्रत्यक्ष भजन सहित नरसिंहको

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029562320 र 98420501।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट छेउ, संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590667 र 98420226।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल ₹58 प्रति केजी, अरुवा सोना मन्सुली चामल ₹1425 प्रति बोरा, इस्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, संखुवा सभा। सम्पर्क नम्बर 029562201, 97429922।
6: खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029575267, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङ का कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
8: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 9860-9640-00
4: र 9819-32-77-75।
5: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
9: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 029-560-400 र 9852-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
10: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा। सम्पर्क 9852-60-177।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
11: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
10: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 029-561-165, 9841-52-564, 9841-26-987 र 9852-51-906।
12: भर पर्दो र विश्वासिलो नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय संस्था।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
7: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771647।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429581,
4: जनक पौडेली, 98525354, र 029562048।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा। घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला।

0: 047 98 00 90 00 062
1: नमस्कार है वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुनी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यसो भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: प्रोप्राइटर सुनु एन भीम कदाइली,
9: सम्पर्क 029140084 र 9840045827।
11: आयो सबको घर घरमा।
12: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
13: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
12: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
14: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
16: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ।

0: लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
2: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा। सम्पर्क 98520607177।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, इस्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, इस्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97429222।
9: खादबारी नगरपालिकाको अनुरोध।
10: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
10: डेंगु रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
10: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
11: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
12: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा।

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संखुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: होटल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 0295 90 155।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
0: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
0: र वाट्सएप नम्बर 98-5-20-28-646।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी, सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
5: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
9: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
10: खाँदबारी नगरपालिकाको अनुरोध।
11: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
12: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
11: डेंगू रोगको रोकथामका उपायहरू:
12: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
11: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
12: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
11: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
12: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
10: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी, शङ्खुवा सभा।
13: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।

0: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तूर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

रसुवा बाढ़ीका कारण मृत्यु भएकाहरूको शव भारतमा समेत भेटिँदै 9 जनाको हस्तान्तरण प्रभावित क्षेत्रमा खोज र उद्धार जारी। मेची करिडोरको जोखिमपूर्ण यात्रामा राहतको आशा, पुवा खोलामा मोडुलर डेलिभरी जडान शुरू, भदौ भित्रै सक्ने लक्ष्य। सप्तकोशीको बहाव क्षेत्र साँगुरिँदा बढ्दो जोखिम, सामान्य बाढ़ीमै तटीय क्षेत्रमा डुबान, बालुवा र गेगर थुप्रिँदा स्थानीयलाई त्रास। चीनद्वारा गरिएको पाला Y1 नामक रकेटको पहिलो परीक्षण उडान सफल, व्यावसायिक अन्तरिक्ष क्षेत्रमा थप प्रगति भएको विश्लेषण। र कावा भलिबल बीचमा भाग लिने नेपाली टोलीको विदाई, खेल भदौ 19 देखि भूटानको थिम्पूमा हुँदैछ।

0: सम्पर्क गर्नुहोस्। ग्लोबल जुनियर मेरो एप।
1: साँझको खबर परिक्रमाबाट म गोपाल झावालीको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै संखुवा सभाको खाँदबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहर्ज, झापाको दुर्कामोडमा रहेको आँगन एफएम 89.6 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरूका साथै हाम्रो पात्रो र नेपाली पात्रोको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। रसुवाबाड़ीमा परि नारायणी नदीले बगाएर लगेका सह भारतका विभिन्न स्थानमा भेटिन थालेका छन्। हालसम्म गण्डक क्षेत्र हुँदै भारत पुगेका 9 सब भारतीय प्रहरीले नवलपरासी प्रहरीले हस्तान्तरण गरेको छ। आइतबार 5 सब हस्तान्तरण गरेको भारतीय प्रहरीले मंगलबार थप 4 सब हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो। भारतको कुशीनगर जिल्ला स्थित खड्डा गण्डक नदीमा फेला परेका शवलाई सीमावर्ती क्षेत्र महेशपुर नाकामा हस्तान्तरण गरिएको हो। कुशीनगरबाट ल्याइएका ती शव सहायक प्रमुख जिल्ला अधिकारी एसडीएमले इलाका प्रहरी कार्यालय महेशपुरलाई हस्तान्तरण गर्नुभएको कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक शुभराज बमले बताउनु भएको छ। नवलपरासीमा हालसम्म 173 शव भेटिएकोमा 68 शवको जमीन मुनि व्यवस्थापन गरिएको छ। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये हालसम्म 1003 शव भेटिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार अपरान्हसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। प्राधिकरणका अनुसार हालसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 3,916 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। सप्तकोशी नदीमा वर्षेनी थुप्रिँदै गएको बालुवा गेगर र लेदोका कारण नदीको बहाव क्षेत्र साँगुरिँदै गएको छ। नदीको सतह उकासिँदै जाँदा सामान्य बाढ़ीमै पनि पानी तटबन्धनको छेउसम्म पुग्न थालेपछि कोशी आसपासका बस्तीमा जोखिम बढ़ेको हो। पहाड़ी तथा हिमाली क्षेत्रमा हुने भूक्षयका कारण वर्षायाममा ठूलो परिमाणमा गेगरियान कोशीमा मिसिने गरेको छ। चत्तारा क्षेत्र पार गरेपछि समथर भूभागमा नदीको बहाव फैलिने भएकाले पानीसँगै आएको बालुवा गेगर माटो र लेदो नदीमै थुप्रिँदै जाने गरेको स्थानीय बताउँछ। स्थानीय हरिन्द्र राईका अनुसार नदीमा वर्षौंदेखि थुप्रिएको गेग्रानले कोशीको प्राकृतिक बहाव साँगुरिँदै गएको छ। नदीमा आउने पानीको मात्रा धेरै नहुँदा पनि सतह छिट्टै बढ़नुका कारण नदीको बहाव क्षेत्र पुरिँदै जानुभएको स्थानीय बताउँछन्। बराह क्षेत्र नौका गणेश निरौलाले केही वर्ष यता सामान्य बाढ़ीमै कोशीको पानी तटबन्ध नजिकसम्म पुग्ने गरेको बताउनु भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारको काम व्यापार व्यवसाय गर्ने नभएको बताउनु भएको छ। मोरङ उद्योग व्यापार संघको 69 वार्षिक साधारण सभाको विराटनगरमा उद्घाटनका क्रममा मुख्यमन्त्री कार्कीले सरकारले व्यापार व्यवसाय गर्न सहजता आउने गरी औद्योगिक वातावरण बनाउनु पर्नेतर्फ लाग्ने धारणा राख्नुभयो। उहाँले कोशी प्रदेश सरकारले पर्यटन तथा उद्योग क्षेत्रमा लगानीको वातावरण बनाउन लगानी सम्मेलन आयोजना गरेको बताउनुभयो। उहाँले विराटनगरलाई कोशी प्रदेशको राजधानी बनाउने गरी उद्योगी व्यवसायीहरूले पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्नुपर्ने विचार समेत व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री कार्कीको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
2: झापाबाट आएका 11 माननीयहरूमध्ये म एक हो माननीय मात्रै विराटनगरमा राजधानी हुनुपर्छ भन्ने मैले आफ्नो सङ्गठन पनि छोडेँ। मैले आफ्नो पार्टीका साथीहरूको सहकारी पनि छोडेँ त्यो बेला, किनभने विराटनगरको महत्त्व पोटेन्सियल सबै कुरा मलाई थाहा छ र मैले धेरैपल्ट भने उहाँहरूलाई, तर पनि म एक्लै नै भएको थिएँ। पछि सर्वसम्मतले निर्णय गरी गर्न त हामीले दिल्ली पुर्यायौँ, हामीले अलिकत चलाकी गऱ्यौँ र त्यसलाई विराटनगर भनेर टुङ्गाउन सफल भयौँ। तर विराटनगरमा अहिले हामी राजधानी निर्माणका लागि हामीलाई चाहिने 8-10 बिघा जग्गा खोजीमा छौँ, पाएर त्यहाँ छैन।
1: पाँच थरमा 2083 वैशाखदेखि साउनसम्म 4 महिनाको अवधिमा विपदका 48 घटना भएका छन्। ती घटनाबाट जिल्लामा 13,81,47,000 रूपियाँ बराबरको क्षति भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। समितिको तथ्याङ्क अनुसार 4 महिनाको अवधिमा बाढ़ी पहिरो आगलागी र हावाहुरीका घटनाबाट सो क्षति भएको हो। विपदका कारण एकजनाको मृत्यु भएको छ भने 271 चौपाया मरेका छन्। सबैभन्दा बढ़ी क्षति बाढ़ी र पहिरोबाट भएको तथ्याङ्कमा उल्लेख छ। वैशाखदेखि असारसम्म बाढ़ीबाट मात्र 12,12,30,000 रूपियाँ बराबरको क्षति भएको छ। बाढ़ीले चारवटा जलविद्युत आयोजना, सड़क, झुलुङ्गे पुल र मकैबालीमा क्षति पुर्याएको छ। पहिरोबाट 8,08,000 रूपियाँ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनु भएको छ। पहिरोका कारण खानेपानी तथा सिंचाईका 5 संरचनामा क्षति पुगेको छ भने विभिन्न स्थानमा सड़कमा समेत क्षति पुर्याएको छ। आगामी श्रीकृष्ण जन्माष्टमीको अवसर पारी दमकमा निकालिने श्रीकृष्ण रथयात्राको तयारी तीव्र पारिएको छ। यस वर्षको श्रीकृष्ण रथयात्रालाई विगतका वर्षहरूमा भन्दा केही फरक ढंगले अझ व्यवस्थित, अनुशासित र सामाजिक उत्तरदायित्वसहित सम्पन्न गर्ने तयारी गरिएको समितिले जनाएको छ। जस अन्तर्गत रथयात्रामा सहभागी भक्तजन तथा सर्वसाधारणको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको श्रीकृष्ण रथयात्रा तयारी समितिले जनाएको छ। समितिका अनुसार सुरक्षा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल पाथिवरा 38 नम्बर गण, दमक इलाका प्रहरी कार्यालय तथा नगर प्रहरीसँग सुरक्षा व्यवस्था मिलाइएको छ। यस्तै रथयात्राको ट्राफिक व्यवस्थापनको जिम्मा ट्राफिक प्रहरी कार्यालय दमक, जीवनचक्र समाज तथा दमक नगर प्रहरीलाई दिइएको छ। रथयात्रामा स्वयंसेवकको भूमिकामा दमक उद्योग वाणिज्य संघको नेतृत्वमा दमक युथ क्लब, लायन्स क्लब, जेसिज, रोटरी तथा लियो लगायतका संस्थाहरू परिचालित हुनेछन् भने रथको प्रमुख घेराको व्यवस्थापनको जिम्मेवारी डिवाइन युथ क्लबले लिएको छ। रथको बाहिरी लेयरको जिम्मेवारी टीआईटीएफले लिएको समिति सचिव प्रेम भट्टराईले जानकारी दिनुभएको छ। रथयात्रापछि हुने प्रसादीको व्यवस्थापन श्री राधा माधव समितिले गर्नेछ भने श्याम परिवारले भण्डारा व्यवस्थापन गर्ने जिम्मेवारी लिएको जनाइएको छ। यस्तै रथ तान्ने तथा कीर्तनको जिम्मेवारी कीर्तन मण्डली केन्द्रीय समितिले लिएको छ। श्रीकृष्ण रथयात्रा भक्ति, प्रार्थना, सद्भाव, अनुशासन र मानवताको सन्देश दिने रथयात्रा बन्ने भन्ने विश्वास लिएको समितिका अध्यक्ष रोहित आचार्यले बताउनु भएको छ। संखुवा सभाको मकालु गाउँपालिका 5 मांसिमामा प्रहरीले लुकाई छिपाई राखिएको भरुवा बन्दुक सहित सीताराम गुरूङलाई मंगलबार नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमार प्रसाद मैनालीका अनुसार इजाजत बिना भरुवा बन्दुक लुकाई छिपाई राखेर प्रयोग गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी नुमबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो। खानतलासीकारीका आधारमा घरमा लुकाई छिपाई राखिएको अवस्थामा एक नाल फलामका 14 छर्रा, 105 फलामका टुक्रा तथा भरुवा बन्दुकमा प्रयोग हुने बारूद फेला परेको हो। प्रहरीका अनुसार गुरूङ विरूद्ध हात हतियार तथा खर खजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। यस्तै सोही प्रहरी टोलीले मकालु 5 मांगसीमा स्थित टीकाराम गुरूङको खाली जग्गामा रहेको ढुंगाको फेदबाट विवारसी अवस्थामा थप एक थान भरुवा बन्दुक समेत फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनु भएको छ। सो बन्दुक कसले के प्रयोजनका लागि राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। कमल गाउँपालिकामा सम्पन्न लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रममा लागू औषध नियन्त्रणका विविध विषयमा छलफल भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले लागू औषधको प्रयोगले व्यक्ति परिवार हुँदै समाजमा नकारात्मक प्रभाव पारिरहेको बताउनुभयो। पछिल्लो समय विशेष गरी किशोर किशोरी र युवा पुस्तालाई लागू औषधको जोखिमबाट जोगाउन परिवार, विद्यालय, समुदाय र सुरक्षा निकायबीच निरन्तर समन्वय तथा सहकारी कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले लागू औषधको जोखिमबाट समाज जोगाउन सबै पक्षको सहकार्य जरूरी रहेको बताउनुभयो। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
3: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मेङबाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङबाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिलजिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा मेङबाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मेङबाङद्वारा सञ्चालित मेङबाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मेङबाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98060-22730, 98526-70030। झिलझिले सम्पर्क 97073-21494। निर्माण ड्राइभिङ स्कुल सुरक्षित सिकाई आत्मविश्वासी यात्रा दाँतका बिरामीहरूका लागि खुसीको खबर तपाईँ हाम्रो सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली अम्बरदह बजार पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350 97046073।
4: जनसेवा होमियोक्लिनिक सेन्टर अब तपाईँको सेवामा।
5: हाम्रा विशेषताहरू
4: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डी, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
5: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केस झर्ने, मानसिक तनाव,
4: एलर्जी, दम, बाँध, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
5: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पाइरिया, पाइल्स, प्रेसर, सुगर, चर्मरोग, मुसा, शिर, डन्डीफोर,
4: गुप्ता रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, बोल्ने, निदाउने,
5: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
4: डाक्टर केटी सुबेदी, एमडी होमियोपेथी।
6: सम्पर्क जनसेवा होमियो क्लिनिक सेन्टर प्राली दमक छ थाना अगाडि। फोन नम्बर 0235705752 र 0235812052। मोबाइल नम्बर 9856705752।
1: लामो समयदेखि डाइभर्सनको जोखिमपूर्ण यात्रा गर्दै आएका मेची करिडोरका यात्रुले अब राहत पाउने आशा बढेको छ। इलामको भन्ज्याङ बेलासे सड़क खण्ड अन्तर्गत पुगा खोलामा 70 मिटर लामो मोडुलर बेली ब्रिज जडानको काम शुरू भएको छ। सड़क डिभिजन कार्यालय इलामले भदौभित्रै पुल जडान गरी यातायात सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। पुल बनेपछि वर्षायाममा पुगा खोलाको पानी बढ़दा यातायात अवरूद्ध हुने र यात्रुले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।
7: मेची करिडोर सड़क अन्तर्गत इलामको भन्ज्याङ बेलासे खण्डमा पर्ने पुवा खोलामा 70 मिटर लामो मोडुलर बेलब्रिज जडान गर्ने काम शुरू भएको छ। लामो समयदेखि पुलविहीन बनेको पुवा खोलामा सोमबारदेखि बेलब्रिज जोड़ने काम शुरू गरिएको हो। सड़क डिभिजन कार्यालय इलामका सूचना अधिकारी अर्जुन घिमिरेका अनुसार सोमबारदेखि बेलब्रिज जडानको काम औपचारिक रूपमा अघि बढ़ाइएको हो। भदौ महिनाभित्रै पुल जडान सम्पन्न गरी सवारी साधन सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको उहाँले जानकारी दियो। पुवा खोलामा बेलब्रिज जडान भएपछि मेची करिडोर सड़क हुँदै आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारी साधनलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। पुल नहुँदा हालसम्म डाइभर्सनको माध्यमबाट यातायात सञ्चालन हुँदै आएको थियो। वर्षायाममा खोलामा पानीको बहाव बढ़ने बित्तिकै डाइभर्सन जोखिमपूर्ण बन्ने र यातायात प्रभावित हुने गरेको थियो। गत वर्ष असोजमा आएको विनाशकारी बाढ़ीका कारण पुवा खोलामा यसअघि जडान गरिएको बेलब्रिज बाढ़ीले बगाएको थियो। पुल बगेपछि उक्त स्थानमा तत्काल डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको थियो, तर डाइभर्सन स्थायी समाधान नभएकाले वर्षायाममा यात्रु चालकले निरन्तर जोखिम मोल्दै यात्रा गर्नु परेको थियो। खोलामा पानीको सतह बढ़ेपछि डाइभर्सनबाट सवारी सञ्चालन गर्न कठिन हुने र कतिपय अवस्थामा यातायात रोक अवस्था आउने गरेको थियो। पुल नहुँदा इलामसँगै पाँचथर र ताप्लेजुङतर्फ आवत जावत गर्ने यात्रु, स्थानीय बासिन्दा तथा व्यवसायीले लामो समयदेखि शास्ति झेल्दै आएका थिए। सड़क अवरूद्ध हुँदा बिरामी बोकेका सवारी साधनदेखि दैनिक उपभोग्य सामग्री बोकेका मार्गमा प्रभावित हुने गरेका थिए। विशेष गरी वर्षाको समयमा पुवा खोलामा पानीको बहाव बढ़दा सड़क सम्पर्क टुट्ने जोखिम रहँदै आएको थियो। यसले पूर्वी पहाड़ी जिल्लाको यातायात प्रणालीमा समेत प्रत्यक्ष असर पार्दै आएको थियो। 70 मिटर लामो दूरीको यो पुलले खोलाको दुवैतर्फको सड़कलाई सुरक्षित रूपमा जोड़ने भएकाले मेची करिडोरको यातायात संचालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। पुल निर्माण सम्पन्न भएपछि डाइभर्सनमा निर्भर हुनुपर्ने अवस्था अन्त्य हुने र सामान्य अवस्थामा बाह्रै महिना यातायात संचालन गर्न सहज हुने विश्वास गरिएको छ। मेची करिडोर सड़कलाई मेची राजमार्गको वैकल्पिक तथा छोटो मार्गका रूपमा हेरिएको छ। यो सड़क पूर्ण रूपमा निर्माण सम्पन्न भएर विभिन्न खोला तथा नदीमा आवश्यक पुल निर्माण भएपछि पूर्वी पहाड़ी जिल्लाको यातायात प्रणालीमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ। मेची करिडोर मार्फत इलामबाट झापासम्मको दूरी करिब 48 किलोमिटरमा सीमित हुने बताइएको छ। हाल संचालनमा रहेको मेची राजमार्गको तुलनामा छोटो दूरीको मार्गका रूपमा विकास भइरहेको करिडोरमा सड़क तथा पुल निर्माण सम्पन्न भएमा इलाम र झापाबीचको दूरीसँगै यातायात समय समेत उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ। यस मार्गले इलाम पाँचथर र तापलेजुङका नागरिकलाई तराईसँग जोड्ने छोटो र सहज सड़कको विकल्प प्रदान गर्नेछ। कृषि उत्पादन, दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री तथा अन्य सामानको ढुवानीमा समेत यसले सहजता ल्याउने अपेक्षा गरिएको छ। बेली ब्रिज जडान भएपछि भने वर्षाको समयमा यात्रुले भोग्दै आएको अनिश्चितता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ।
1: झापाको दमकाठ स्थित कञ्चनजङ्घा बहुद्देशीय सहकारी संस्थाले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। आसन्न 26 वार्षिक साधारण सभाको कार्यक्रम अन्तर्गत संस्थाले गत आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक गरेको हो। प्रदेशसभा सदस्य ओमबहादुर थापा, वड़ा नम्बर 8 का वड़ा अध्यक्ष दिपेश दाहाल, संस्थाका पूर्व अध्यक्षहरू लगायतको उपस्थितिमा प्रतिवेदन सार्वजनिक गरिएको हो। प्रतिवेदनमा गत आर्थिक वर्षमा संस्थाले गरेका गतिविधि तथा आगामी लक्ष्य तथा योजनाहरू समावेश गरिएको संस्थाका अध्यक्ष भरत कुमार चन्द्रकाईले जानकारी दिनुभएको छ। विभिन्न सेवा प्रवाह गर्दै आएको संस्थाको वार्षिक साधारण सभा अन्तर्गतका कार्यक्रमहरू शुरू भएको संस्थाका उपाध्यक्ष विमल निरौलाले जानकारी दिनुभएको छ। अब सुन चाँदीको बजार भाउ एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढ़ेको छ। आज सुनको भाउ तोलामा 100 रूपियाँले बढ़ेर 306,100 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो एक दिन 3,000 र अस्ति 9,500 रूपियाँले घटेको सुनको भाउ आज भने 100 रूपियाँले बढ़ेको हो। गएको मंगलबारदेखि लगातार सुनको भाउ घट्दै आएकोमा आज बढ़ेको हो। आज चाँदीको भाउ भने 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,780 रूपियाँ कायम रहेको चाँदीको भाउ आज 4,765 रूपियाँमा कारोबार भएको महासंघले जनाएको हो। खबर परिक्रमामा पुनः पालो उपदेखको
8: तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू
9: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
8: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
9: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, घिजा सुन्निने, श्वास बनाउने, घिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
8: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
9: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
8: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 गोल्डागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 0575795006। ओम शान्ति डेन्टल, मुस्कान हृदय भरी।

0: तामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। चीनले पालास एक वाई एक नामक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। चीनको उत्तर पश्चिमी क्षेत्रमा रहेको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण केन्द्रमा मंगलबार बिहान रकेट परीक्षण गरिएको थियो। प्रक्षेपणपछि रकेटले अपेक्षाअनुसार काम गर्दै आएको पेलोडलाई निर्धारित कक्षमा सफलतापूर्वक पुर्याइएको थियो। परीक्षणका क्रममा निर्धारित सबै उद्देश्यहरू पूरा भएको र सम्पूर्ण अभियान सफल भएको चीनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। यो उडान रकेटको पहिलो हो। पलास एक मध्यम आकारको दुई चरणमा आधारित तरल इन्धनयुक्त रकेट हो। यसले चीनिया निजी अन्तरिक्ष कम्पनी ग्यालेक्टिक इनर्जीले आफ्नै प्रविधिको प्रयोग गरी विकास गरेको हो। पलास एकको सफल पहिलो उडानले चीनको व्यावसायिक अन्तरिक्ष क्षेत्रमा नयाँ रकेट प्रविधिको परीक्षण तथा विकासमा थप प्रगति भएको संकेत गरेको छ। अब खेल खबर। भूटानको थिम्पूमा आयोजना हुने काबा बीच भलिबल टूरमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल भलिबल संघले मंगलबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा राखेपा सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीको विदाई गर्नुभयो। भदौ 19-21 गतेसम्म आयोजना हुने काबा बीच भलिबल टूरमा नेपालबाट दुई पुरूष र दुई महिला टोलीले सहभागिता जनाउने भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर सन्दले जानकारी दिनुभयो। पुरूषतर्फ महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा झमन सिंह दर्जी र शरण कार्कीको जोड़ी तथा महिलातर्फ कमला पुन र कोपिला राणा तथा सुनिता राई र भावना डाँगीको जोड़ीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ। र संखुवा सभाको मादी नगरपालिका तीन मूलखर्कमा प्रथम मजिया स्मृति कप 2083 आमन्त्रित 9S साइज महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। मजिया मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिता कार्तिक 8 13 गतेसम्म मूलखर्क खेल मैदानमा सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष रामकुमार जिमीले जानकारी दिनुभएको छ। प्रतियोगितामा संखुवा सभाका एक सहित कोशिका झापा मोरङ सुनसरी धनकुटा तेह्रथुम र पाँचतर्का खेलाड़ी सहभागी हुनेछन्। महिला फुटबलको विकास स्थानीय खेलाड़ीको प्रतिभा पहिचान र खेलकुद मार्फत स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि समितिका अस्मीले बताउनु भएको छ। प्रतियोगिताले मूल खर्कको खेल पहिचानलाई थप स्थापित गर्नका साथै महिला फुटबलको विकासलाई समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। प्रतियोगिताको प्रथम हुने टोलीले नगद 3 लाख तथा द्वितीय हुने टोलीले 1,50,000 रूपियाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूका लागि पनि आकर्षक विधागत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। रसुवा बाढ़ीका कारण मृत्यु भएकाहरूको शव भारतमा समेत भेटिँदै 9 जनाको हस्तान्तरण प्रभावित क्षेत्रमा खोज र उद्धार जारी।
3: This is Radio Sankhuasabha 95.5 MHz.
4: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
5: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
4: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
5: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिष संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
5: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
5: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
5: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
5: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
6: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
5: थप जानकारीको लागि 029-562-061
6: 029-573-315
5: र 98-520-7177
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: This is Radio Songkhuasuba 95.5 MHz.
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत घर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

चट्टान र हिम नदी भत्किएर खस्ता भोटेको सीमा विनाशकारी बाढ़ी आएको प्रारम्भिक आकलन हिमाली क्षेत्रमा बढ़दो जोखिमको गम्भीर संकेत भएको विज्ञहरूको भनाई नदीले तल्लो संरचना कटान गरेपछि पृथ्वीराज मार्गका तीन स्थानमा सड़क भाँसियो गोरखाबाट समेत वैकल्पिक सड़क सञ्चालन गर्ने तयारी युक्रेनमा रूसद्वारा ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमण कम्तीमा 12 जनाको मृत्यु 21 जना घाइते र काभा बीच भलिबल टूरमा नेपालका चार टोलीले प्रतिस्पर्धा गर्नेछ।

0: वा हिमताल विस्फोटका कारण नभई हिम चट्टानको ठूलो पिण्डो खसेर लेहेन्डे खोला थुनिएपछि बनेको अस्थायी बाँध फुट्दा आएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। भू उपग्रह तस्विर र वैज्ञानिक अध्ययन अनुसार हिम नदीको हिस्सा र चट्टान करिब 1200 मिटर तल खसेर नदी थुनेपछि हिउँ चट्टान माटो र गेग्रान मिसिएको भीषण भेल तल्लो तटीय क्षेत्रमा पुगेको हो। विज्ञहरूले यसलाई हिमाली क्षेत्रमा बढ़दो जोखिमको गम्भीर संकेत भनेका छन्। कान्तिपुर कर्मी शुभेच्छा पौडेलले तयार पारेको सामग्री अबका क्रममा
1: भदौ 10 गते बिहान सयौंको ज्यान लिने र हजारौं संरचना भत्काउने गरी आएको भोटेकोसीको विनाशकारी बाढ़ीले संसारभरका वैज्ञानिकहरूलाई एकपटक फेरि अलमलमा पारिदियो। वर्षौंदेखि हिमाल र नदी प्रणाली सम्बन्धी अध्ययन गरिरहेका विज्ञहरूले पनि क्षणभरमै गाउँका गाउँ तहस नहस पारिदिने प्रकृतिको यति भयावह बाढ़ी यति तीव्र वेगमा आउन सक्ने अनुमान गरेका थिएनन्। रसुवा र तिब्बतको सीमाबाट शुरू भएको बाढ़ीको असर अधिकारीहरूका अनुसार नुवाकोट र धादिङसम्म निकै ठूलो रह्यो। यसको असर चितवन, गोरखा, तनहुँ तथा पूर्वी र पश्चिमी नवलपरासीका तल्लो तटीय क्षेत्रमा समेत देखियो। यसले बाढ़ीको असर त्रिशुली र नारायणी नदी प्रणाली हुँदै उद्गम स्थल भन्दा सयौं किलोमिटर तलसम्म परेको देखाउँछ। भदौ 10 गतेदेखि नै नेपाली तथा अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाहरूले बाढ़ीको कारण पत्ता लगाउन अनुसन्धान थाले। प्रारम्भिक सूचना तथा जानकारीले भूकम्पका कारण हिमचट्टान पहिरो खसेर लेन्दे खोला थुनिएको र त्यसबाट बनेको अस्थायी बाँध फुटेर बाढ़ी आएको हुन सक्ने संकेत गरेका थिए। लेन्दे खोला तिब्बतको जिरोङ केरुङ काउन्टीबाट शुरू भई दक्षिणतर्फ नेपालमा बग्ने हिमाली नदी हो। यो भोटेकोसी र त्रिशुली नदी प्रणालीको सहायक नदी पनि हो। अमेरिकी जियोलोजिकल सर्वे यूएसजीएसले शुरूमा 4.4 म्याग्निच्यूटको भूकम्पले यो बाढ़ी आएको हुन सक्ने बताएको थियो, तर प्लानेट ल्याब्सले उपलब्ध गराएको भू उपग्रह तस्वीरले करिब 600 मिटर चौड़ा हिम नदीको एक हिस्सा र चट्टान सहितको ठूलो भूभाग 5200 मिटरको उचाईबाट करिब 1200 मिटर तल खसेको देखायो। पछि यूएसजीएसले आफ्नो प्रारम्भिक आकलन संशोधन गर्यो। उसको निष्कर्ष अनुसार हिम नदीको त्यो हिस्सा र चट्टान तल खस्दा ग्लेसियल कोल्याप्स उत्पन्न भएको भूगर्भीय कम्पन 5.2 म्याग्नेच्यूडको भूकम्प जस्तो भूकम्पीय तरंगका रूपमा रेकर्ड भएको थियो। अर्थात शुरूमा सम्भावित कारण मानिएको भूकम्प नै घटनाको कारण नभई ठूलो हिम चट्टान खस्दा त्यसबाट भूकम्पीय संकेत उत्पन्न भएको हुन सक्ने देखायो। वैज्ञानिकहरूका अनुसार हिम नदीको हिस्सा र चट्टान खस्दा लेन्दे उपत्यकामा हिउँ चट्टान र गेग्राम थुप्रिन पुग्यो। यसले नदी थुनिएर अस्थायी बाँध बन्यो। केही समयपछि सो बाँध फुट्दा पानीसँगै हिउँ चट्टान माटो र गेग्राम मिसिएको ठूलो भेग तल्लो भेगतर्फ तीव्र गतिमा बग्यो। चिनिया पक्षले उपलब्ध गराएको भू उपग्रह तस्विरको अध्ययनपछि जल तथा मौसम विज्ञान विभाग पनि यस्तै निष्कर्षमा पुगेको छ। विभागको बाढ़ी पूर्वानुमान महाशाखाका वरिष्ठ डिभिजनल हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार तस्विरहरूले हिम चट्टान पहिरो, स्थायी रूपमा जमेको माटोमा हलचल र चट्टान खस्ने जस्ता घटनाका संकेत देखाएका छन्। यद्यपि यसको पूर्ण प्राविधिक मूल्यांकन हुन भने अझै बाँकी रहेको उनले बताए। पराजुलीले बाढ़ीका कारणबारे थप अध्ययन आवश्यक रहेको औल्याए। हिन्दुकुश हिमालय क्षेत्रमा हिम नदी र जलवायु परिवर्तन सम्बन्धी अध्ययन गर्ने संस्था अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका विशेषज्ञ डाक्टर मोहम्मद फारूक आजमले आधारभूत चट्टान भत्किएपछि बेडरक फेलियर त्यसको माथि रहेको हिम नदीको एक हिस्सा पनि सँगै खसेको बताए। आजमले उल्लेख गरेको 10 करोड़देखि 30 करोड़ घनमिटरको आयतन करिब 40,000 देखि 1,20,000 ओलम्पिक आकारका पौड़ी पोखरी बराबर हुन्छ। बाढ़ीको तत्कालीन कारण पत्ता लाग्नु एउटा कुरा हो, तर यो घटना कसरी यति ठूलो बाढ़ीमा परिणत भयो भन्ने विषय झनै महत्वपूर्ण छ। कोलम्बिया वाटर सेन्टरका निर्देशक तथा पानी जलवायु र बाढ़ी विज्ञ डाक्टर उपमन्यु लाल रसुवाको यो बाढ़ीलाई ताक्तिदै भएको हिमाली क्षेत्र र वातावरणमा हिम नदी, अस्थिर भिरालो जमीन र पानी बीचको अन्तर सम्बन्धको वृहत्तर सन्दर्भमा हेर्नुपर्ने बताउँछन्। यस्ता विपत्ति कसरी निम्तिन सक्छन् भन्ने स्पष्ट पार्दै लालले गर्मी बढ़नु वा हिउँ पर्नुको साटो पानी पर्नु जस्ता कारणले हिम नदीहरू सामान्य भन्दा बढ़ी गतिमा पग्लन सक्ने बताए। त्यसरी थपिएको पानीले हिम नदी मुनिको भिरालो भागलाई भिजाउन सक्छ। पानी चट्टान र माटोको बीचमा छिरेपछि ती भाग अस्थिर बन्न सक्छन् र अन्त त्यो भिरालो भाग खस्दा हिउँ चट्टान र भग्नावशेष एकैसाथ उपत्यकातर्फ पुग्न सक्छन्। रसुवाको घटनामा पनि यही किसिमको प्रक्रिया भएको हुन सक्ने लालको भनाई छ। हिम नदीको एक हिस्सा र चट्टान खस्यो, त्यसले लेन्दे खोलालाई थुन्यो, अस्थायी बाँध बन्यो र बाँध फुटेपछि पानीसँगै हिउँ चट्टान, गेग्रान र अन्य भग्नावशेष मिसिएको भीषण भेल तल्लो तटीय

0: क्षेत्रमा पुग्यो। यसरी हेर्दा बाढ़ी केवल पानीको बाढ़ी थिएन, यो पहाड़बाट खसेको ठूलो मात्राको बरफ, चट्टान र गेग्रानले नदीको पानीसँग मिसिएर बनेको बाक्लो लेदो सहितको तीव्र गति र अत्यन्त शक्तिशाली भेल थियो। अचानक आउने हिमाली बाढ़ीलाई प्राय हिमताल विस्फोटपछि आउने बाढ़ी ग्लोफ हो कि भन्ने प्रारम्भिक अनुमान हुने गर्छ। त्यसकारण भोटेको सीमा यसपालि बाढ़ी आएपछि वैज्ञानिकहरूले शुरूमा त्यसकै आशंका गरेका थिए। ठिक एक वर्ष अघि अषाढ़ 24 यही भोटेकोसी नदीमा आएको बाढ़ीले पनि वैज्ञानिकहरूलाई आश्चर्यचकित तुल्याएका थिए, किनकि बाढ़ी आउनु अघि त्यस क्षेत्रमा ठूलो वर्षा नै भएको थिएन। जल तथा मौसम विज्ञान विभाग र इसिमोडले पछि भू उपग्रह चित्रहरूको आधारमा पोहोर सालको सो बाढ़ी तिब्बतमा रहेको एउटा हिमताल फुटेर आएको अर्थात ग्लोफ भएको निष्कर्ष निकालेका थिए। यस पटक पनि पानी नै नपरेर बाढ़ी आउँदा यसको कारण ग्लोफ त होइन भन्नेमा आशंकाको ध्यान गयो। पहाड़ी नदीहरूमा यस्ता आकस्मिक बाढ़ी बारम्बार दोहोरिन थालेको भन्दै पर्यावरणविदहरूले पछिल्ला केही दशकदेखि चिन्ता व्यक्त गर्दै आएका छन्। बढ़दो तापक्रमका कारण हिमाली क्षेत्रमा हिमनदी पर्माफ्रोस्ट र भिरालो जमीनमा परिवर्तन भइरहेको र यसले थप विपत्तिको जोखिम बढ़ाउँदै लगेको चेतावनी उनीहरूले दिँदै आएका छन्। तर अहिलेको बाढ़ीलाई जलवायु परिवर्तनको असर भन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नको जवाफका लागि वैज्ञानिकहरूले थप विश्लेषण आवश्यक रहेको बताएका छन्। पृथ्वीको तापक्रम बढ़दै गएकाले हिमनदी पग्लिने क्रम पनि तीव्र हुने लालले बताए। अहिलेको घटनामा त्यसको भूमिका थियो कि थिएन भन्ने यकिन गर्न हिमनदी सँग सम्बन्धित घटना भन्दा अघिको तापक्रमलाई ऐतिहासिक औसत तापक्रमसँग तुलना गर्नुपर्ने उनको सुझाव छ। तर त्यसो भन्दैमा हिमनदी पग्लिनुलाई स्वत जलवायु परिवर्तनकै असर मान्न नसकिने वैज्ञानिकहरूको भनाइ छ। अर्कोतर्फ रसुवाको सन्दर्भमा विज्ञहरू दुई कारणले पूर्व सूचना प्रभावकारी नभएको अनुमान गर्छन्। पहिलो, बाढ़ीको तीव्रता, किनकि केही सेकेण्डमै बाढ़ी गाउँ गाउँमा पसिसकेको थियो, र दोस्रो, एसएमएसमै मात्रै भर पर्न नसक्ने अवस्था। भोटेकोसी बाढ़ी बाट बचेका रसुवागढ़ी भन्सारका प्रमुख राजेन्द्र ढुंगानाको अनुभवले बुधबारको बाढ़ी कति विशाल र तीव्र थियो भन्ने अनुमान गर्न मदत गर्छ। उनले कान्तिपुरलाई बताए अनुसार बिहान 81 जमीन हल्लिँदा उनले पहिले भूकम्प गएको हुन सक्ने ठाने। कुनै पनि अनुसन्धान पहिलो सूचना कहिले प्राप्त भयो, कसले प्राप्त गर्यो, कति चाँडै विस्तार भयो र समुदायले तयारीका लागि कति समय पायो भन्ने प्रश्नहरूको जवाफबाट शुरू हुनुपर्ने उनको भनाइ छ। भोटेकोसी बाढ़ीले निम्त्याएको विपत्तिपछि यसको मुख्य कारणलाई लिएर विभिन्न कोणबाट विश्लेषण भइरहेका छन्। कतिपय विज्ञले भोटेकोसी बाढ़ी आउनुमा भीषण वर्षाको कुनै भूमिका नरहेको बताएका छन्। यसै सन्दर्भमा बाढ़ीविद विनोद पराजुलीसँग सहकर्मी सुनिता लोहनीले गरेको कुराकानी प्रस्तुत गर्दैछौं।
1: ग्लोबल वेदर फोरकास्ट गर्ने मल्टिपल अर्गनाइजेसन्सहरू छन्, अब त्यसमा चाइना पनि एउटा हो होइन। अहिले 10 भन्दा बढी त्यस्ता सेन्टर्सहरू छन् जसले ग्लोबल वेदर फोरकास्ट गर्छ। अब हामी हाम्रो कन्ट्री स्पेसिफिक फोरकास्ट चाहिँ हामीले आफै गर्छौँ, हाम्रो मेट्रोलोजी फोरकास्टिङ डिभिजनले गर्छ, मौसम पूर्वानुमान महाशाखाले होइन। त्यो चाइनाले त्यो इन्फर्मेसन दिन्छ, त्यो एउटा रेफरेन्स इन्फर्मेसन हुन्छ, बट हामीलाई हाम्रै फोरकास्टिङ सिस्टममा पनि त्यो डिटेक्ट हुन्छ। अब त्यस कारणले चाइनाले दिएको इन्फर्मेसन चाहिँ वान अफ द रेफरेन्स होइन एमङ मल्टिपल अरू रेफ फोरकास्टहरू हो, अनि त्यो चाहिँ हामीले डिटेक्ट गरेकै हो, त्यसको त्यति बेला फोरकास्टहरू गरिएकै हो, वार्निङ म्यापहरू इस्यु गरिएकै हो। त्यसमा हामी त्यो रेगुलर फोरकास्टको पाटोमा पर्छ, त्यो रेनफल इन्ड्युस्ड। अब अहिलेको फ्लडको कनेक्सन चाहिँ त्यो फोरकास्टसँग छैन क्या। जस्तै अब हेभी रेनफल इभेन्टहरू हुँदाखेरि त्यसले इन्ड्युस गर्ने फ्लडको फोरकास्ट गर्ने, त्यहाँ हेभी रेनफल फोरकास्ट गर्ने त्यो कामहरू, त्यसको वार्निङ दिने कामहरू त हामीले गरेकै छौँ।

0: पनि हुन्छ भन्ने नै थिएन.
1: होइन, मिलेको हुन्छ, म त डाउट नै छैन. अब यो यो इभेन्ट पर्टिकुलर इभेन्टलाई अझै पनि कनेक्ट गर्नै मिल्दैन, किनभने जस्तै चिनले त्यो इभेन्टको फोरकास्ट गर्न सकेको भए त चिनतर्फ पनि त्यत्रो क्षति छ त्यसलाई रोक्न सकिहाल्थ्यौँ. त्यो यो इभेन्ट भनेको चाहिँ यति फ्ल्यास इभेन्ट हो, यो फ्ल्यास फ्लड चाहिँ आयो तर फ्ल्यास फ्लड वाज नट ड्यु टु रेनफल भनेर चाहिँ हामीले स्पष्ट बुझ्नुपर्छ. यो चाहिँ टोटली मेट्रोलोजिकल इभेन्ट होइन, यो मौसमी घटना नै होइन, यो घटना जियो हाइड्रोलोजिकल इभेन्ट भनेको छ हामीले. त्यस कारणले त्यसलाई चाहिँ त्यसरी बुझ्नुपर्छ. अब हामीले तिब्बत तर्फबाट अहिले चाहिँ कम्तीमा तिब्बतको रिजनको फोरकास्टहरू पाउने गरेका छौँ. त्यो त्यो अनुसार हामीले हाम्रो फोरकास्ट बुलेटिनहरूलाई केही न केही रेफरेन्स मिलेको छ, होइन, अलिकति केही सहज भएको छ तिब्बत साइडको. त्यो फरक विषय हो, हामीले त्यो गरिराखेकै छौँ रेगुलरली. तर यो इभेन्ट र फ्युचरमा पनि यस्तै इभेन्टहरू हुँदै गर्दाखेरि चिनले दिने त्यस किसिमको फोरकास्टसँग त्यसको खासै कनेक्सन हुने देखिँदैन.
0: त्यसो भए यस्तो खालको घटना प्रलयबाट कसरी बस्ने त नेपालले, किनभने वेदर फोरकास्ट पनि काम नलाग्दो रहेछ. कसैले दियो भने पनि त्यसलाई युटिलाइज हामी गर्न सक्दो रहेनछौँ.
1: युटिलाइज गर्न सक्दैनौँ भन्ने कुरै गलत छ, होइन. हामीले युटिलाइज नगरेको हुने होइन. अझै पनि मैले प्रश्न पार्न के चाहेँ भने यो वेदर फोरकास्टसँग रिलेटेड इभेन्ट नै होइन. वेदर फोरकास्टबाट आउने भनेको चाहिँ खोलामा पानी बढ्छ, होइन, रेनफल हेभी भयो भने हाई फ्लडहरू आउँछ, होइन, मोडरेट भयो भने मिडियम फ्लडहरू आउँछ, लाइट रेन भयो भने हल्का खोलाहरूको घटघट हुन्छ. त्यो किसिमको फोरकास्ट र हाम्रो बुलेटिनको एकदमै सिधा सम्बन्ध हुन्छ. हामीले त गरिरहेकै छौँ कि त्यो फरक पाटो हो. यो किसिमको इभेन्ट भनेको चाहिँ ग्लेसियरले छुट्ने अथवा ग्लेसियर चाहिँ खस्ने भनेको चाहिँ टोटली यो फरक इभेन्ट हो. त्यस कारणले त्यो किसिमको फोरकास्टले यस्तो किसिमको इभेन्टलाई कुनै सहयोग पुर्याउँदैन. त्यही भएर नै हामीले दुईटै देशले ठुलो क्षति बेहोर्नु पर्यो. अब हामीले बरु फ्युचरमा गर्न सकिने अर्ली वार्निङको लागि गर्न सकिने कामहरू के हुन्छ भनेर हामी अहिले एक्सप्लोर गरिरहेका छौँ. त्यसको लागि नै हामीले आज मात्रै सिसी क्यामेरा जडान गरेका छौँ. अब यस्तो इभेन्टबाट जहाँ रेनफल नहुँदाखेरि पनि यस्तो इभेन्ट भइरहेको छ, वर्षा नहुँदा पनि भने, त्यसलाई चाहिँ हामीले डिटेक्सन गर्न सक्नको लागि सिस्मो मिटरहरू प्रयोग गर्ने, त्यसले भाइब्रेसन डिटेक्ट गर्छ, त्यस्तै सिसी क्यामेराहरू प्रयोग गर्ने, त्यसले त्यस्तो इभेन्टहरूलाई चाहिँ माथि डिटेक्ट गर्छ. र त्यसलाई हामीले डिटेक्ट गर्न सक्यौँ भने बल्ल टाइमली वार्निङ दिन सक्छौँ. अन्यथा फ्युचरमा पनि यस्तै इभेन्ट हुँदाखेरि हामी फेरि पनि वार्निङ दिन सक्छौँ. त्यसो भएर नै हामीले अहिले सिसी क्यामेरा, होइन, यसको फिलोसफी नै फरक छ यो किसिमको इभेन्टको, होइन, त्यसलाई त्यसरी हेर्नुपर्छ.
0: सिसिटिभी क्यामेरा चाहिँ कुन कुन क्षेत्रमा छ भने,
1: अहिले हामीले एउटा सिसी क्यामेरा रसुवागढी बोर्डरमा राखेको छौँ, होइन, लगभग बोर्डरको नजिकै तिमुरे भन्ने स्थानबाट अलिकति माथि. अब हाम्रो विश्वास के हो भने हामी त्यो सिसी क्यामेरा 24 आवर मोनिटरिङ गर्छौँ र कुनै पनि फ्लड माथिबाट आउँदै गर्यो भने त्यो चाहिँ फर्स्ट पोइन्ट नै बोर्डर नजिकै नै हामीले डिटेक्ट गर्यौँ भने तल्लो क्षेत्रमा चाहिँ हामीले टाइमली वार्निङ इस्यु गर्न सक्छौँ. अस्ति भन्दा कम्तीमा पनि 10-15 मिनट अगाडि वार्निङ इस्यु गर्न सक्छौँ. त्यो भयो भने मानिसहरूलाई, होइन, जो प्रभावित हुन सक्नुहुन्छ उहाँहरूलाई चाहिँ टाइमली सुरक्षित ठाउँमा जाने समय उपलब्ध हुन्छ भन्ने.
2: बाढ़ीका कारण त्रिशुली नदीले सड़कको तल्लो संरचना कटान गर्दा पृथ्वी राजमार्गको 9 विषे मलेखु सड़क खण्डमा 3 ठाउँमा सड़क भाँसिएको छ. सबैभन्दा बढ़ी क्षति कृष्णभीरमा करिब 200 मिटर सड़क भाँसिएको र सड़कको भित्तामा समेत चिरा परेको छ. यस्तै शीतल बजारमा करिब 50 मिटर र परेवाभीरमा करिब 100 मिटर सड़क भाँसिएको नागढुङ्गा मुगलिन सड़क आयोजनाले जनाएको छ. शीतल बजार र परेवाभीरमा मर्मत गरी सड़क सञ्चालनको तयारी भइरहेको छ. तर कृष्णभीरमा तत्काल मर्मत सम्भव नरहेकाले गोर्खा तर्फबाट वैकल्पिक सड़क सञ्चालनको अध्ययन शुरू गरिएको आयोजनाले जनाएको छ. कान्तिपुर डायरीमा अब ब्रेकको पालो.
3: ओहो जेठा, बजार हिँड कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका.
3: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि.
3: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु.
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ कोटिङ उल्लेख गरिएको हुलासको गुडा छाप जस्ता पाता नै किन्ने नि लाटा.
4: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ.
4: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका.
6: उल्लास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा भाग लिन जाने विषयमा छलफल शुरू भएको छ। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भई भोटेकोशी बाढ़ी सहित जलवायु परिवर्तनबाट नेपाललाई परेको असरबारे जानकारी गराउँदै जलवायु न्यायको माग राख्नुपर्नेबारे छलफल शुरू भएको छ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने निर्णय मन्त्री परिषदबाट भएको थियो। भदौ 10 भोटेकोशीमा बाढ़ी आएपछि जलवायु परिवर्तनले नेपाललाई पारेका असरका विषय प्रधानमन्त्रीको तहबाट नै अन्तर्राष्ट्रिय समुदायमा राख्नुपर्ने तथा जलवायु परिवर्तनबाट परेको क्षतिपूर्ति माग गर्नुपर्ने निष्कर्ष सहित प्रधानमन्त्रीको भ्रमणबारे छलफल भएको सम्बद्ध स्रोतको भनाइ छ।
2: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। भोटेकोशी बाढ़ीबाट प्रभावित 15 पालिकामा स्थानीय आवश्यकता अनुसार राहतको आवश्यक देखिएको छ। बाढ़ीबाट प्रभावित पालिकालाई आवश्यक भएका सामग्री बारे कान्तिपुर कर्मी गंगा बिसीले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष केसाङ नुरपु तामाङ आफै भोटेकोशी बाढ़ीबाट पीड़ित छन्। उनका 7 नातेदार बाढ़ीमा परि हराइरहेका छन्। उपाध्यक्ष प्रतिमा तामाङ र 2 वडाध्यक्षको पनि अत्तोपत्तो छैन। एकातिर उनी नातेदार र जनप्रतिनिधि हराएको पीड़ामा छन् भने अर्कोतिर बाढ़ी पीड़ितले राहत नपाएको भन्दै उनीसँग आक्रोश पोखिरहेका छन्। उनले भने, यी दुई समस्याबीच सेवामा लागेको छु। हाम्रो गाउँपालिका सबैभन्दा बढ़ी प्रभावित छ। सड़क बत्ती छैन, टेलिफोनको भर छैन, राहत दिनेहरू पनि कमै मात्र आइपुगेका छन्। भोटेकोशी बाढ़ीबाट प्रभावित 15 पालिकामा फरक फरक प्रकृतिको राहत आवश्यक परेको छ। बाढ़ीबाट बढ़ी प्रभावित रसुवाका गोसाईकुण्ड, उत्तर गया, आमा छोदिङमो गाउँपालिकामा दैनिक उपभोग्य वस्तु, औषधि र बत्तीका लागि सोलर प्यानल, ब्याट्री र जेनेरेटर आवश्यक परेको पालिकाहरूले जनाएका छन्। रसुवाकै कालिकामा औषधि र एम्बुलेन्स आवश्यक छ भने नुवाकोटको विदुर नगरपालिका लगायत पालिका र धादिङ गोर्खाका प्रभावित पालिकामा कनेक्टिभिटी जरूरी भएको भन्दै प्रदेश र संघ सरकारलाई आग्रह गरेका छन्। बाढ़ीबाट गोसाईकुण्डका 1, 2, 3 र 5 बढ़ी प्रभावित छन्। त्यहाँ 1000 भन्दा बढ़ी सम्पर्कविहीन रहेको अध्यक्ष तामाङले बताए। उनका अनुसार काठमाण्डुसँगै सड़क सञ्जाल विच्छेद भएकाले मुख्य गरी दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ। उनले भने, हाम्रोमा बाहिरबाट खाद्यान्न लगायत दैनिक उपभोग गर्ने वस्तु आउन सकेको छैन। गोसाईकुण्डका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईले पालिकाभर करिब 5000 व्यक्ति प्रभावित भएको बताए। उनले भने, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पूरै गाउँपालिका प्रभावित छ। करिब 5000 व्यक्तिलाई कुनै न कुनै राहत आवश्यक छ। गोसाईकुण्डका केही पीड़ितलाई काठमाण्डुको पहेँलो गुम्बामा सारिएको छ। यसै गरी उत्तर गयाका 1, 2, 3, 4 र 5 बढ़ी प्रभावित छन्। 8,500 जनसंख्या रहेको सो पालिकामा आधा भन्दा बढ़ी जनसंख्या प्रभावित भएको उपाध्यक्ष चमेली गुरूङले जानकारी दिइन्। बाढ़ीमा परि सम्पर्कविहीन भएका व्यक्ति 600 भन्दा बढ़ी हुन सक्ने उनले बताइन्। उनले भनिन्, खाद्यान्न लगायत सामग्री आइरहेको छ। विस्थापित करिब 700 परिवार का लागि लता कपड़ाको खाँचो छ। बिजुली नभएकाले सोलर प्यानल, ब्याट्रीका साथै औषधि पनि आवश्यक छ। विस्थापित अझै पनि डराइरहेकाले मनोपरामर्श पनि आवश्यक परेको गुरूङले बताइन्। उत्तर गयाका प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेतीले त्रिशुली नदी पारी रहेका 1, 2 र 3 बढ़ी राहत आवश्यक परेको बताए। 2 होल्डिङ सेन्टरमा विद्यालयमा रहेका 42 विद्यार्थीका लागि खाद्यान्न, लत्ता कपड़ा, औषधि लगायत सामग्री आवश्यक भएको उप्रेतीले बताए। उनका अनुसार 1 वडाको भदौरे प्राथमिक विद्यालयमा रहेका विस्थापित खाद्यान्न लगायत अत्यावश्यक सामग्रीको अभाव छ। दुर्गममा अझै पनि राहत पुगेको छैन। रसुवाको आमा छोदिङमो गाउँपालिकामा सड़क सञ्जाल टुटेको छ। हेलिकप्टरले थोरै राहत झारेको भए पनि समस्या पर्दै गएको अध्यक्ष बुचुङ तामाङले जानकारी दिए। भोटेकोशी किनारमा रहेको 1 वडा पूरै प्रभावित भए पनि अरू वडामा खाद्यान्न लगायत अत्यावश्यक वस्तुको अभाव हुन थालेको उनले बताए। उनले भने, हाम्रो गाउँपालिकामा नाकाबन्दी जस्तै छ। दाल, चामल, नुन, तेल अत्यावश्यक भइसक्यो। बत्तीका लागि सोलर र ब्याट्री चाहिएको छ। सरकारले राहत कहाँ पठायो थाहा छैन। सोलर चाहिएको छ, जेनेरेटरमा आएका छौ, हाम्रो कुरा सुन्दैनन्। त्यस्तै रसुवाको कालिका गाउँपालिकाको एक नम्बर वडा पूरै प्रभावित छ। पालिका प्रवक्ता सन्दीप पौडेलले 300 जना विस्थापित भएको र मुख्य गरी औषधि र एम्बुलेन्स आवश्यक भएको बताए। सड़क सञ्जालबाट विच्छेद भएकाले बिरामी बाहिर लैजान नसकेको उनको भनाइ छ। त्यस्तै भोटेको सिबाडीले नुवाकोटको विदुर नगरपालिकाका 1, 4, 5, 9 र 10 वडा पूरै प्रभावित भएका छन्। नेपाली सेनाको नेतृत्वमा खोजी उद्धार र राहतको मुख्य केन्द्र विदुर भएकाले खाद्यान्न लगायत अरू राहत पर्याप्त पुगेको छ। राजधानीदेखि नजिक र सड़क सञ्जाल सहज भएकाले एकद्वार प्रणालीबाट तेस र अन्य क्षेत्रमा हेलिकप्टर र गाड़ीबाट राहत पुर्याइएको छ। विदुर नगरपालिका उपप्रमुख प्रभा बोगटीले त्रिशुली नदीमा भएका पुल बगाएकाले वारिपारीको सम्बन्ध सहज बनाउन बेली ब्रिज आवश्यक भएको बताइन्। बाढ़ीले घर बगाएका व्यक्तिका लागि स्थायी प्रकृतिको आवास क्षेत्र व्यवस्था गर्नेतिर सोच्नुपर्ने बोगटीले बताइन्। विदुर नगरपालिका क्षेत्रमा 538 निजी घर र त्रिभुवन त्रिशुली मावि सहित 3 स्कूल पनि पूर्ण रूपमा क्षति भएको बोगटीले बताइन्। हालसम्म विदुर नगरपालिकामा 9 शिक्षक, विद्यालय कर्मचारी र विद्यार्थी सहित 311 व्यक्ति हराइरहेको तथ्याङ्क छ। उनले भनिन्, विस्थापितहरू पीड़ामा हुनुहुन्छ, हामीले काउन्सिलिङ शुरू गरेका छौं। त्यस्तै नुवाकोटको बेलकोट नगरपालिकामा खाना पकाउने ग्यासको अभाव हुन थालेको उपाध्यक्ष शिवप्रसाद दाहालले बताए। बाढ़ीबाट नगरपालिकाका 7 र 8 वडा गरी 135 परिवार प्रभावित भएको उनले जानकारी दिए। तारकेश्वर गाउँपालिकामा विस्थापित 50 घर परिवारलाई खाद्यान्न र लत्ता कपड़ा आवश्यक परेको उपाध्यक्ष हरिप्रसाद रिजालले बताए। यस्तै नुवाकोटको किस्पाङ गाउँपालिकाको 5 समरवडा प्रभावित छ। पालिकाले आफ्नै हिसाबले विस्थापितलाई व्यवस्थापन गरेको पालिकाले जनाएको छ। दाहादिङको गल्छी गाउँपालिकाका 1, 2, 4, 6 र 8 वडामा बाढ़ीको प्रभाव परेको छ। गजुडी गाउँपालिकाका 1, 2, 5 र 6, बेनीघाट रोराङ गाउँपालिकाका 3, 5, 7, 9 र 10, सिद्धलेख गाउँपालिकाका 3, 4, 6 र 7, गोर्खाको गण्डकी गाउँपालिकाका 1, 2, 6, 7 र 8, तनहुँको देवघाट गाउँपालिकाका 4 र 5 तथा तनहुँको आम्बु खैरेनी गाउँपालिकाका 4 र 5 वडा प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। दाहादिङ, गोर्खा र तनहुँका प्रभावित पालिकाहरूमा नदीमा पुल भत्किएपछि वैकल्पिक सड़क, नदीका तटीय क्षेत्रमा फैलिने दुर्गन्ध नियन्त्रणका लागि आवश्यक कदम चाल्न संघ र प्रदेश सरकारलाई आग्रह गरिएको छ।
4: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: ओहो जेठा, बजार हिँड्छ कि क्या हो?
8: जस्ता पाता किनौ कि भनेर नि काका।
7: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
8: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
7: धत लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
8: उसो भए कुन किन्ने त काका?
7: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नि किन्ने नि लाटा।
8: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
7: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
9: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
8: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
10: हुलास भए अरू किन खोज्ने?
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। भोटेको सिबाडीबाट क्षति भएका भौतिक संरचनाका लागि बीमा कम्पनीमा 25,87 करोड़ रूपियाँ भन्दा बढ़ीको प्रारम्भिक दावी परेको छ। बीमा प्राधिकरणका अनुसार सोमबारसम्म विभिन्न बीमा शीर्षकमा सो रकम बराबरका दावी परेका हुन्। सबैभन्दा धेरै इन्जिनियरिङ तथा ठेकेदार बीमा अन्तर्गत 20,50 करोड़ रूपियाँ भन्दा बढ़ीको दावी परेको छ। यस्तै सम्पत्ति बीमामा 2,34 करोड़ र मोटर बीमामा 1,55 करोड़ रूपियाँ भन्दा बढ़ीको दावी परेको छ। प्राधिकरणका अनुसार यी प्रारम्भिक दावी भएकाले

रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819376375।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843180049।
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी संखुवा सभा। सम्पर्क 9852601177।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मन्सुली चामल रू 58 प्रति केजी, अरुवा सोना मन्सुली चामल रू 1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल रू 87 प्रति केजी, स्टिम जिरा मसिनो चामल रू 2175 प्रति बोरा र चिनी रू 100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी सङ्खुवा सभा सम्पर्क नम्बर 0 29 562 1 97 4 29 22

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भएको?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाटमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्स, खादारी एक, सङ्खुवा सभा।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा नुवाकोट धादिङका मुख्य सड़क मरमत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध भएको सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने।
1: सुचारू गर्ने गरी अगाडि बढ़ाउने हाम्रो लक्ष्य रहेको छ, त्यही अनुसारको काम अगाडि बढ़ेको अवस्था।
0: पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान।
2: जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ।
0: सम्भावित विपदमा ध्यान दिएर चीन सरकारद्वारा नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाग्मु बन्दरगाह अनिश्चितकालका लागि बन्द। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुँदै
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा गण्डकी प्रदेशको केही स्थान लुम्बिनी कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मध्यम

0: हृदय विदारक विपत्तिको सामना गर्नु पर्यो। यो अवस्थामा सरकार र प्रतिपक्ष नभनिकन राजनीतिबाट माथि उठेर समन्वयकारी भूमिका खेलेर खोज तथा उद्धार राहत र पुननिर्माणको काममा सबै नेपाली जुट्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
1: प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान गरिएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको हो। यसअघि गएको बुधबार भोटेको बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 1 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, दनहुमा 38, नवलपरासी पूर्वमा 116, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र पारिएको छ। पहिलो चरणमा सड़क सफाई, पुननिर्माण र यातायात सुचारू गर्ने कामलाई प्राथमिकता दिएको छ। नुवाकोटको गल्छी देवीघाट सड़क खण्डको ठूलो खोला पुल मर्मत भइरहेको छ भने तादी खोलामा बगाएको पुलको स्थानमा बेली ब्रिज राख्ने तयारी छ। त्रिशुली रसुवा सड़कका विभिन्न वैकल्पिक मार्गमा साना सवारी सञ्चालनमा आएका छन्। नी बुद्ध सिंहघाट तथा लभ डाँडा शिर खाली बेनी बेसी हुँदै कोलनी जाने वैकल्पिक सड़क पनि सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्ण भीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेकोशीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा पानीको बहाव बढ़ेपछि कृष्ण भीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। सड़कको अनुगमनपछि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकाले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढ़ेको जानकारी दिनुभयो।
2: पृथ्वी राजमार्ग भएर जाने आवागमन गर्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको अवस्था छ र यो राजमार्ग सुचारू गर्नको लागि चाहिँ अब हाम्रो प्राविधिक टिमले त्यो पहिरोको अध्ययन गरिराखेको अवस्था छ। स्थलगत अध्ययन पनि गरिरहेको छ, ड्रोनबाट पनि अध्ययन गरिराखेको अवस्था छ। अध्ययन पश्चात प्राविधिक प्रतिवेदनको आधारमा यो बाटोलाई छिटो सुचारू गर्ने गरी अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ। त्यही अनुसारको काम अगाडि बढेको अवस्था छ। तर समय चाहिँ ठ्याक्कै यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन र अहिलेको यो पहिरोको प्रकृति हेर्दाखेरि अब अलि समय चाहिँ अलि लामै लाग्ने जस्तो देखिन्छ।
1: पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई 21 दिनभित्र सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि अघि बढ़ाउन कार्यदल गठन गरेको छ। बाढ़ीबाट क्षतिग्रस्त भौतिक संरचना तथा प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न गठित कार्यदललाई सड़क, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्न अवशेष व्यवस्थापन, संचार तथा स्वास्थ्य सम्बन्धी कामको पहिचान र कार्यान्वयन गर्ने जिम्मेवारी दिएको छ। कार्यदलले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरी तत्काल गर्नुपर्ने र दीर्घकालीन पुनस्थापनाका योजना समेत तयार गर्नेछ। आवश्यक स्रोत तथा साधनको व्यवस्थापन सम्बन्धी सरकारी निकायबीच समन्वय र प्रगतिको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। विनाशकारी बाढ़ी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरूङमा फँसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि

0: सहभागी गराउन थालिएको छ। यसअघि जलविद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए। अब पनि सरकारसँगको समन्वयमा निजी क्षेत्रका प्राविधिक जनशक्ति र उपलब्ध प्रविधि प्रयोग गरी खोज तथा उद्धार कार्य अघि बढ़ाउने सहमति भएको छ। कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका लागि 2 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढ़ी प्रभावित क्षेत्रमा राहत उद्धार पुनर्स्थापना र पुननिर्माणका लागि रहेको बताइएको छ। त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना 2083 2092 स्वीकृत गर्ने निर्णय समेत गरेको छ। प्रदेश सरकारले आगामी 10 वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा पानी पनि भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
1: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा गण्डकी प्रदेशको केही स्थान लुम्बिनी कोस्ती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको 2 स्थानमा मध्यम वर्षाहरू देखिन्छ भने आज रातिको लागि कुरो गर्नु पर्दाखेरि विशेष गरी कोस्ती बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भएका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भएका थोरै स्थानमा चाहिँ मेघर चटाइसे कम वर्षाउन देखिन्छ भने बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराई भएका केही स्थानमा साथै मधेश प्रदेश कोस्ती र सुदूरपश्चिम प्रदेशको तराई भएका थोरै स्थानहरूमा मध्यमसम्म वर्षासम्म देखिएको छ। आज साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग लुम्बिनी प्रदेशको पहाड़ी भूभाग स्थानमा चाहिँ भारी वर्षा पनि तथा देखिएको छ।
0: चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी अरूको जाङमो बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी वनसर कार्यालयका वनसर अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत जाङमो बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको हो। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। कोशी बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले आज भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ। साझा खबरमा अब विदेशका खबर। रूसले किएव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु हुनको साथै 21 जना घाइते भएको युक्रेनले जनाएको छ। मस्कोले पछिल्लो समयमा किएवमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्ष भन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। अब खेल खबर। भूटानमा आयोजना हुने कावा बीच भलिबल टूर भूटान 2026 नेपाली महिला र पुरूषको समान 2 गरी 4 जोडीले भाग लिने भएको छ। प्रतियोगितामा सेप्टेम्बर 4-6 तारीखसम्म हुनेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र महतोले आज विदाई गर्नुभयो। महिलातर्फ टीम एमा कमला पुन र कोपिला राणा तथा टीम बीमा भावना डाँगी र सुनिता राई रहेका छन्। यस्तै पुरूषतर्फ टीम एमा मन सिंह दर्जी र शरण कार्की तथा टीम बीमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला रहेका छन्।
2: सन्तोषी रावल दुःखलाई बिर्सेर आशाका साथ महाविपत्तिबाट उठ्नुपर्ने,
3: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने
2: जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन र रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
2: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाले हृदय विदारक महाविपत्तिको सामना गर्नु पर्यो। अब यो शोक, दुःख र पीड़ाबाट माथि उठ्दै बाँकी जीवन बिताउनुको विकल्प छैन। बाँकी रहेकालाई खुवाउने र बचाउने काम गर्दै महाविपत्तिबाट माथि उठेर सुरक्षित जीवन बनाउने आधारहरू तयार गर्नुपर्ने प्रेरक भक्त रमन भट्टराई बताउनुहुन्छ।
3: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौं र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने अनि अलिकति अब हामी कतिजना त्यस्तो अवस्थामा छौं र हामी सबैजना उहाँहरूको लागि सहयोगमा छौं। हामीहरू, हाम्रो पनि नजिकका आफन्तहरू त्यसमा हुनुहुन्छ, पर्नु पनि भएको छ र हामीहरू सबैजना हातोमालो गर्दैछौ। अर्थात अप्ठ्यारो पर्दाखेरि हामीहरू सारा त्यहाँको स्थानीय निकाय अथवा हामीहरू बाहिर भएकाहरू आफन्त सबैजना विश्व एउटा अहिले नेपालमा र विशेष गरेर यो क्षेत्रमा नै संसारको सबैको ध्यान र सहयोग भएको हुनाले हामीले उहाँहरूको सहयोग लिन पनि हामी हातेमालो पनि गर्नुपर्ने हुन्छ र यो बेलामा विशेष गरेर अप्ठ्यारोमा परेका अब अप्ठ्यारोमा परिसकेर पनि फेरि अझ अप्ठ्यारोमा परेका व्यक्तिहरूसँग पनि हामीले सहकार्य सहयात्रा गर्नुपर्छ, उहाँहरूलाई पनि हात दिनुपर्छ र यो बेलामा चाहिँ हामी भोलि ठिक हुन्छ भन्ने हिसाबले आजको वर्तमान समयमा हामीले ध्यान दिनुपर्छ। जस्तो उदाहरणका लागि हामीले फर्केर हेर्दाखेरि त्यसैलाई सम्झिराख्दाखेरि त्यसले हामीलाई फेरि अझ हैरान गर्ने जस्तो हुन्छ, भोलिको अब कस्तो होला भन्ने भयो भने झन् त्यसले पनि दुःख जस्तो थप्छ।
2: हजुर, यस्तो आपत्तिमा अब आफ्नो आफन्त गुमाउनु भएको छ, आफूले जीवनभरि जोडेका सम्पत्तिहरू गुमाउनु भएको छ, के खानु अब भन्ने छ, खानु भएको छैन, पानी समेत नपिउने, होइन, खानेकुराहरू नखाने, त्यसरी चाहिँ जुन कष्ट भोगिरहनु भएको छ उहाँहरूलाई तपाईँको सुझाव मान्छेको जीवनको लागि पोषणको कुरा, खानेकुराहरू मिलाउने कुराहरू
3: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ, हामीहरू पनि त्यसमा लागिरहेका छौँ, विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ। पहिलो चाहिँ भोजनै होस् भनेर हो, पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ, विशेष गरेर केटाकेटी बालबालिकाहरू, साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू, उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए, त्यसैमा पनि अलिकति ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ, हुन त अहिले सबै समस्यामै हुनुहुन्छ, तर त्यसमध्ये पनि हामीले जो हामीले देख्यौं कि कतिजना केही समयपछि पनि उहाँहरूलाई उद्धार गर्दाखेरि पनि उहाँहरू जे हिँड्न सक्ने अवस्थामा हुनुहुन्छ, त्यो भनेको त्यो एउटा हौसला, त्यो एउटा उदाहरणीय कुराहरू पनि हो। त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु, म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नु पर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ र
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हराएका आफन्तको शव पहिचानका लागि डीएनए परीक्षण कसरी हुँदैछ?
7: मृत शरीर र मरेको पशु चपायाबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यसको स्वास्थ्यमा हानि गर्ने वा
2: जानकारीसँगै बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन, रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली। नेपाल प्रहरीले रसुवाको बाढ़ीमा पहिचान नभएका शवहरू डीएनए परीक्षण मार्फत यकिन गर्न प्रक्रियाहरू अगाडि बढ़ाइरहेको छ। हराएका आफन्तको शव पहिचानका लागि डीएनए परीक्षण कसरी गरिन्छ? प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक डीआईजी अभिनारायण काफ्रेलाई एकैछिन सुनौ।
10: आंशिक अंग मात्रै फेला परेका, खास गरी पहिचान नभएका जो शवहरू छन्, त्यो शवहरूको आइडेन्टिफाइड हुन बहुत गाह्रो भयो। यसको एउटा वैज्ञानिक परीक्षण जो डीएनए छ, डीएनएबाट अब शव पहिचान गर्नुपर्ने आवश्यकता भयो। त्यसको लागि अब डीएनए कसरी दिन सकिन्छ? जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ। त्यसको गरिएको भनेको घटनास्थल प्रकृति मुचुलका, लास प्रकृति मुचुलका, पोस्टमार्टम, त्यसै गरी सम्भव भएसम्म सबैको फिंगर प्रिन्ट, अब जो डिकम्पोज भएको अवस्था छ त्यो हुन नसकेको बाइकको फिंगर प्रिन्ट भयो, त्यसै गरी डीएनए प्रोफाइलिङको लागि डीएनए स्याम्पलहरू सबै निकालेर राखेको अवस्था छ। अब यो हराइराख्नुभएका व्यक्तिहरूको सन्दर्भमा निजको आफन्तहरूले, हराइरहेको आफन्तहरूले नजिकको जो फर्स्ट डिग्री आफन्तहरू, नातेदारहरू, जस्तै बुवा आमा छोरा छोरी, उहाँहरू मध्ये एकजनाले नजिकैको प्रहरी कार्यालयमा गएर सम्पर्क गर्न सक्नुहुन्छ वा हाम्रो नेपाल प्रहरी अस्पताल छ, अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँ गएर दुई प्रति पासपोर्ट साइजको फोटो लिएर उहाँहरू जानुहुन्छ र ब्लड दिनुहुन्छ स्याम्पलको लागि, टेस्टको लागि, र त्यसबाट चाहिँ डीएनए प्रोफाइलिङ हुन्छ। र विदेशीको हकमा बाबुआमा, छोरा र छोरी, यो फर्स्ट डिग्री रिलेसन मध्ये कोही एकजनाको विदेशमा नै डीएनए प्रोफाइलिङ गरी त्यसको चाहिँ कम्पेरिजनको लागि डीएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सकिने भनेर हामीले सूचना जारी गरेका छौं। उहाँहरूले त्यो गर्नुभन्दा अगाडि एउटा डीबीआई फर्म पनि भर्नुपर्ने हुन्छ। डीबीआई भनेको डिजास्टर भिक्टिम आइडेन्टिफिकेशन एन्टीमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विद्युत विज्ञान प्रयोगशालामा मैले अघि भनेको इमेलमा पठाउन सक्नुहुन्छ। फेला परेको आंशिक अंग सहितको जुन शवहरू छ त्यसबाट निकालिएको डीएनए प्रोफाइलिङ सफ्टवेयरमा राखिएको हुन्छ। हामीले यसलाई कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम सफ्टवेयर, कोडिस सफ्टवेयर छ, यो सफ्टवेयरमा राखिएको हुन्छ र यो सफ्टवेयरबाट यो अननाउन डेड बडीबाट निकालिएको यो डीएनए प्रोफाइलिङको रिपोर्ट र जो हराइरहेको व्यक्तिहरू मध्ये जसले जुन डीएनए प्रोफाइलिङ गरेर विदेशीको हकमा उहाँहरूले त्यहीँबाट पठाउन सक्नुभयो, यहाँको हकमा उहाँहरूले जुन स्याम्पल दिनुहुन्छ, ब्लड दिनुहुन्छ, त्यो आधारमा चाहिँ हामी यो डीएनए प्रोफाइलिङ र सबबाट निकालिएको डिएनए प्रोफाइलिङ जसको म्याच हुन्छ उहाँहरूलाई चाहिँ कानून बमोजिम सम्बन्धित सब हस्तान्तरण गरिन्छ। जुन जुन सबहरू अहिले हामीले व्यवस्थापन गरिएको छौँ, भण्डारण गरेका छौँ, सुरक्षित रूपमा राखेका छौँ सबहरू, त्यो सबहरूको सबैको नम्बरिङ दिएको हुन्छ। त्यो नम्बरिङको आधारमा अनि कहाँनिर छ यो सब भनेर अनि सजिलै उहाँहरूलाई त्यो उपलब्ध गराउन सकिन्छ।
2: नुवाकोट र रसुवा जिल्लाको बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन गर्न अझै समय लाग्ने देखिन्छ। तर बाढ़ी प्रभावित क्षेत्रमा विशेष गरी शुद्ध खानेपानी पुर्याउन सकियो भने तत्कालै मरेका पशु चौपायबाट रोग नफैलने चिकित्सकहरूको भनाई छ। एकैछिन सुनौ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई।
7: मृत्यु शरीर मरेको पशु चौपायबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यसको स्वास्थ्यमा हानि गर्ने वा त्यसले नै गर्दा कुनै आउटब्रेक हुने त्यस्तो खालको विगतको अनुभवहरू केही पनि छैन, डकुमेन्टेड पनि छैन र त्यो हुँदैन। तर समस्या के छ भन्दाखेरि अब त्यसरी चाहिँ जम्मा हुँदै जानु, त्यो ठाउँमा दुर्गन्ध फैलिँदै जानु वा त्यसले गर्दाखेरि जुन एउटा प्रदूषित हुने जुन वातावरण छ हो त्यसले गर्दाखेरि चाहिँ खास गरी पनिजन्य जुन संक्रमणको समस्या छ त्यो देखिन सक्ने सम्भावना रहन्छ। संसदका संघीय निकायले खानेकुरा पानीहरू त पुर्याइराख्नु भएको होला, कहीँ कहीँबाट त्यो पाइराख्नु भएको होला, त्यो चाहिँ सफा र शुद्ध हुनु पर्यो सबभन्दा मुख्य कुरा त्यो हो। त्यसले गर्दाखेरि तपाईँहरूले यदि अब सकेसम्म अब अवस्था परिस्थितिको सबै कुराहरू यहाँ त्यसलाई मध्यनजर त गर्नुपर्छ। तर मैले एउटा कसैले चाहिँ सहयोग गरेको त्यो अवस्थालाई परिस्थितिलाई मध्यनजर गर्दै मैले के भन्न चाहे भने टिस्टा खानेकुरा या पानी चाहिँ शुद्ध हुनु पर्यो र त्यो जो दिने संघ संस्था वा सम्बन्धित निकाय छ उहाँहरूले चाहिँ त्यो दुःख हुनु पर्यो कि त्यो खानेकुरा या पानी कमसे कम सेफ छ, त्यो उहाँले दियो भने त्यो त्यसबाट चाहिँ रोगहरू फैलिँदैन भन्ने खालको त्यो चाहिँ एक प्रकारले ग्यारेन्टी जस्तो भनौँ न एक प्रकारले सुनिश्चित भन्छ। जसले गर्दाखेरि चाहिँ त्यहाँ जो विस्तृत हुन्छ बाढी प्रभावित क्षेत्रमा उहाँहरूले चाहिँ पानी जाने रोगको सम्भावना नहुँदैन।
2: तपाई रसुवा जिल्लामा राहत लिएर जाने तयारीमा हुनुहुन्छ भने तीन मध्ये एउटा निकायसँग समन्वय गर्नुहोस्। गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय मध्ये कुनै एउटा निकायसँग समन्वय गर्न भनिएको छ। रसुवा, नुवाकोट, धादिङ जुनसुकै जिल्लामा जाँदाखेरि पनि यी तीनवटा निकायसँगको समन्वयमा जानुपर्दछ। जिल्ला प्रशासन कार्यालय रसुवाले एकद्वार प्रणालीबाट मात्रै राहत वितरण भइरहेकाले राहत लिएर जिल्ला जाने सबैलाई समन्वय गर्न अनुरोध गरेको हो। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन कार्यदल गठन गरेको छ। यो कार्यदलले 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अगाडि बढ़ाउनेछ। कार्यदलले प्रभावित क्षेत्रका सड़क, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, संचार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। बाढ़ीबाट क्षति पुगेको रसुवा, नुवाकोट, धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र पारिएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पैह्रोले अवरूद्ध सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढ़ाउन कार्यदल गठन भएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी राखिएको छ। सम्भावित विपदबाट ध्यान दिएर चीन सरकारले उत्तरी नाका तातो पानी पारेको झाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा भइरहेको छ र रूसले किएव लगायतका वरपरको क्षेत्रमा आक्रमण गर्दाखेरि 12 जनाको मृत्यु भएको छ। त्यसलाई युक्रेनले विरोध गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ. बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्. दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्. चाउचाउ, चिप्स, चकलेट, तेल.
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180049।
7: नमस्कार वडाध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्नु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
11: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
14: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
15: किन र काका?
14: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
15: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
14: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
15: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
14: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
14: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
15: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिलले आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
14: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ।
15: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
14: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
15: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
14: सम्पर्क 0291400084 र 98040485827।
15: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
15: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
15: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गोटिङको दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका 1 प्रहरी गेट सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422667। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
16: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 00 62।
17: आयो सबको घर घरमा।
18: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
18: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
21: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको 7 वार्षिकोत्सवको उपलक्ष्यमा सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 साउन 28 गतेदेखि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौं। सहुलियत पछिको खाद्यान्नको बिक्री मूल्य अरुवा सोना मनसुली चामल ₹58 प्रति केजी, अरुवा सोना मनसुली चामल ₹1425 प्रति बोरा, स्टिम जिरा मसिनो चामल ₹87 प्रति केजी, स्टिम जिरा मसिनो चामल ₹2175 प्रति बोरा र चिनी ₹100 प्रति केजीमा उपलब्ध छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हिमावी टोल, खादबारी, सङ्खुवा सभा। सम्पर्क नम्बर 0295625201, 97429222।
22: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना।
18: नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल ग्रामीणको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीर्थ रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार।
0: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लागेपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संघ सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
1: More style, more design. Total Tailors.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहत वितरणलाई लिएर भइरहेको आलोचनाबीच गृहमन्त्री सुदन गुरुङ भन्छन्,
1: राज्य कुनै जिम्मेवारीमा पिछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको थियौं, गरेको छौं, अझ पनि गर्दैछौं।
0: शवहरूको पहिचानको निम्ति बेपत्ता भएकाहरूका आफन्तको डीएनए नमूना लिन थालिएको एक अधिकारीको भनाई।
2: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको मिरिक अस्पतालमा त्यो कामहरू शुरू भएको छ।
0: अनि जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौती बारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नागेको अधिकारीहरूले बताएका छन्। 3900 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मंगलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ। कति समय हाम्रो गल्ती भयो होला, कति समय हामी पुग्न सकेनौँ होला, राज्य संयन्त्र सबै ठाउँमा परिचालन भइरहेछ।
3: नेपालका गृहमन्त्री सुदन गुरूङ, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका 100 व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किएव र आसपासका क्षेत्रमाथि रूसले भीषण बलिस्टिक क्षेपास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 ज्यान गएको छ। किएवमा मारिने मध्ये 7 रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेपास्त्र बज्रिँदा उनीहरू मारिएका हुन्। 5 लगातारको ड्रोन हमलापछि राति 2 बलिस्टिक क्षेपास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रूसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डे ला एस्प्रियाले गत महिना उनीसतमा आए यता लड़ाकुहरू विरूद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले ग्वाभियारेमा मारिने मध्ये फार्क लड़ाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डे ला एस्प्रियाका अनुसार कार्यवाहीका क्रममा 5 नियन्त्रणमा लिइएको छ भने 2 बालबालिकाको उद्धार गरिएको छ। चिनिया अधिकारीहरूले पहिलो पटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चीनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जा भन्दा बढ़ी छ। यो वर्षको पहिलो 7 चीनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 रहेको पाइएको छ। गत वर्ष चीनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढ़ी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानव अधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढ़ीमा ज्यान गुमाएका 1000 भन्दा धेरैको शव फेला परेको र 4500 जनाको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टी सहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरूङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
1: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको तपाईँको सम्पूर्ण हेजिङहरू हामीले युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेजिङहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पिछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको थियौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
0: राहत वितरण अपुग्रहको र त्यसमा स्थानीय तह तथा अन्य संघ संस्थालाई व्यवस्था गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरूङले शुरूका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छौँ। कतिसम्म हाम्रो गल्ती भयो होला, कतिसम्म हामी पुग्न सकेनौँ होला, राज्यसम्म त सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्यूमा। र यो तीन दिन चार दिन जति चाहिँ हामीले आशा बोकेर भए हामी रेस्क्यू एफर्टमा हामी सुरक्षाकर्मीलाई बेसी परिचालन गर्नुपर्ने हुन्छ, त्यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू, त्यसमा हामीले बेसी फोकस गरेको हुन्छ।
0: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1066 जनाको शव फेला परेको छ, अधिकांशको शनाखत भएको छैन। पहिचान नभएका 900 भन्दा धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डीएनए नमूना संकलन गर्न शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
2: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको रेलको अस्पतालमा त्यो कामहरू शुरू भएको छ। काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई सञ्चालन गरेको छ। विदेशमा रहनुभएका आफन्तहरूको हकमा विदेशमै केही डीएनए परीक्षण गरेर त्यसको म्याचिङ गरी कामहरू अगाडि बढ़ेको छ।
0: सरकारले पहिचान नभएका शवहरूलाई जमिन मुनि गाडेको छ। डीएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ। हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन्। त्यसै मध्येको एक त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम न्यौपाने,
4: सबभन्दा ठूलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20 मिटर, 20-30 मिटर डिपोजिट ल्याएर भर दिया छ पुरै। अनि त्यो डिपोजिटमा घर जत्रा 5 मिटर लामो, 4 मिटर चौडा, 3 मिटर अग्लासम्म ठुल्ठुलो कडा चट्टानहरू ल्याएर ब्लक गरिदिया छ। अहिलेसम्म 4 ठुल्ठुला चट्टानहरू ब्लास्ट गरेर छोडिसक्यौं, 5 चट्टान छोड्दैछौ। तर अहिले ब्लास्ट गरेको ढुङ्गोपछि फेरि अर्को ठुलो बाउल्डर देखियो, त्यो पनि ब्लास्ट गर्नुपर्ने हुन्छ। पहिलो अप्सन हामीले क्राउन फोरेर 24 मिटर माथिपट्टिबाट भित्र छिर्ने प्रयास गरेका थियौं पहिला। अब त्यो 24 मिटर माथि पुरै लेदोले भरिया रहेछ, त्यो भएन भनेपछि हामी फेसको क्लियर गरेर भित्र पस्ने हिसाबले तयारी गरिसकेका छौं। टनलको मुख चाहिँ हामी पहिले ओपन गऱ्यौं, तर मुख ओपन गरेर भएन, त्यसभन्दा डाउन स्ट्रिमको जम्मै बाउल्डरहरू नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्ण मिलेन। त्यसकारणले हामीले सिधा टनेलको फेसको अगाडिपट्टिको भागमा मेदो र गेग्रानलाई हामीले एक्सकभेसन गरेर बाहिर फाल्दैछौ। त्यो सिद्धिएपछि मोस्ट प्रोभाबली अहिलेसम्मको हिसाबले बेलुकीसम्म हामी भित्र खोल्न सुरु गर्छौ। सुरुङभित्र चाहिँ मुखमा मेदो मात्रै छ, त्यहाँ रुख काटेको ठुला ठुला काठका मुढाहरू ठुटाहरू आएर ब्लक गरेका छ सुरुङलाई, त्यो हामीले निकाल्यौं। त्यो काठले ब्लक गरेको हुनाले ठुल्ठुलो बाउलर भित्र गएको छैन, मेदो र सानसानो गेग्रान मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ। तर अहिले चाहिँ पुरै फ्रेसै ब्लक छ त्यो लेदोले।
5: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला, त्यहाँभित्र कति मिटर लामो सुरुङ हो त्यहाँ?
4: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौ। अहिलेसम्मको त्यहाँको सिचुएसन टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ। सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ। अब त्यो क्रस गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउन भन्दा माथि सुरक्षित बस्ने ठाउँ छ, त्यहाँ गएर बसेको अवस्था हुन सक्छ।
0: उनी थिए इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम न्यौपाने सञ्जय ढकालसँग कुरा गर्दै। बाढ़ीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भएको उद्धारमा देखिएका चुनौती बारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्,
6: सरस्वती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ, किनभने त्यसको जुन जुन एरिया हो त्यसलाई टोटल्ली ड्यामेज गरेको छ। अपरेशनमा भएको 430 मेगावाट जतिको प्रोजेक्टहरू बन्द छन्, त्यो मध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वास आउट छ, तिनीहरू चाहिँ अहिले आउन सक्दैन। अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन डिभाइभ गर्दाखेरि अलिक चाँडो आउन सक्छ, किनभने टावर हाउस केही पनि भएको छैन। त्यो करिडोरको अब करिब करिब 900 मेगावाट जतिको प्रोजेक्टमा क्षति पुगेको छ।
5: सुरुङहरूमा धेरै फँसेका होलान् भनेर जुन अहिले भनिराखेका छ, त्यहाँ उद्धार कार्यहरू पनि भइराखेका छ होइन, त्यो सुरुङमा कस्तो अवस्था तपाईँले जाँदाखेरि के देख्नुभयो, खासमा चाहिँ कति मान्छे त्यहाँ फँसेका हुनु?
7: सक्लान्, के अनुमान गर्न सकिन्छ?
6: सुरुङभित्र ठुलो पारसको बिल्डिङ नै हुन्छ अन्डरग्राउन्डमा, त्यो भित्रै लक हुने हो, कोठा कोठामा लक हुने हो। सुरुङमा त एक्सेस सुरुङ हुन्छ, एक्सेस सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन। सुरुङभित्रको पारसभित्रको कोठा कोठामा हुन्छ, भित्रै मात्रै मान्छे भेटिन्छ। त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ। धेरै प्रयास भइरहेछ, त अब ट्र्याप भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन।
7: अब त्यो तपाईँले भन्नुभयो नि त्यहाँ सुरुङभित्र मान्छे यदि कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्?
6: भागेर जाने होइन, बस्ने नै पावर हाउस हो। त्यहाँ चार तला बिल्डिङ हुन्छ टनेलभित्र, होइन मसिन फ्लोर भन्दा माथि चार तलासम्मको बिल्डिङ माथि टपमा गएर बस्न सक्छ। यदि चाहिँ उनीहरूले अक्सिजन पाइरहेछ चाहिँ ओपन छ, अब यसो हेर्दाखेरि हाफ फिल देखिन्छ टनेलहरू, होइन भने बाँच्न सक्ने सम्भावना रहन्छ।
7: अनि विदेशी विज्ञको सहयोग अहिले अब भारतीय चिनियन कोरियन पनि आएको भन्ने लिन्छ, उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ, खाँचो के छ त्यहाँ खासमा?
6: म्यान पावरले मात्रै पुग्दैन, किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्युटीमा आएको भए ऊ गर्न सक्छ। अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू परेस्युमा चाहिँ इन्गेज भयो, त्यहाँ फोकसली दिन नसक्दाखेरि अलिक ढिलो भएको हो। छिटो भन्दा छिटो यसलाई रेस्क्यु चाहिँ गर्ने चाहिँ लाग्नुपर्छ।
7: यो क्षति नेपाली जलविद्युतको लागि कत्रो धक्का हो?
6: यो त ठुलो डिजास्टर हो, यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन। यसबाट हामीले ठुलो पाठ सिक्नुपर्छ। यहाँ अब पावर हाउस कसरी बनाउने, सेफ्टी मेजर्स कसरी लिने, त्यो एक्सेस टनेलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउसभित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने, यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुटसुट माथि चढ्थ्यो होला, होइन डोक्स कसरी डिजाइन गर्ने, होइन सर्फेस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने, अरू पावर हाउसभित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ। पावर हाउसभित्र किन मान्छे बस्ने, बाहिरैबाट अपरेसन गर्ने, सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ, त्यो टेक्नोलोजी त जानु पर्यो, होइन हाम्रो छ तर अब जनरली मान्छेहरू बस्न खोज्छन्, त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउँदै यस्तो भयो भने सबैमा एकैचोटि आयो भने के होला, त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावरको ओभरअल डिजाइनमा हामीले हेर्नुपर्ने हुन्छ।
7: यसलाई पुनर्स्थापना गर्न पुनर्निर्माण गर्न त वर्षौं लाग्छ होला, होइन?
6: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन, एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्ट एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो मिनिमम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ। त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टरको प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने बन्छ, नभए धेरै गाह्रो छ, धेरै टाइम लाग्छ।
0: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढ़ीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइभ पेज सञ्चालन गरिरहेका छौं। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com, हाम्रो युट्यूब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। रसुवा बाढ़ीले गर्दा तराईका जिल्लाहरूलाई काठमाडौँसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ। पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सड़क पूर्ण रूपमा भाँसिँदा त्यो अवरूद्ध हुन पुगेको हो, जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढ़ेको पाइन्छ। केही दिन अघि निकै चर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर।
8: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 वटा उद्योग मध्ये 18 वटा उद्योगहरू चाहिँ कृष्णवीर भन्दा यता धादिङ काठमाडौँ र कार्यमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन। वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिन्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रककै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भनेर हामीले निर्देशन पनि दिइसकेका छौँ।
0: उनी थिए नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब हामी भोलि बेलुकी 9:15 बजे आउनेछौ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रमझमा कसरी रम्नु जब कि अधुरो आस छ चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रमझमा कस

गुन्जनमा म जब सुन्दिन तिमीले दिएको जवाब के यो प्रकृतिको सुन्दर सिर्जन लाग्छ मलाई अभाव नै गुन्जनमा म जब

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: शंकर जय महादेव
1: जय जय शंकर जय महादेव
0: जय जय शंकर जय महादेव।

0: आज विक्रम सम्वत 2083 साल भदौ 17 गते बुधबार भदौ कृष्ण पक्ष खष्टी 2 सेप्टेम्बर 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: राज्यसँग आसमार्दै नागरिक, सरकारसँग अहिलेसम्म पनि छैन मानवीय क्षतिको तथ्याङ्क। सनाकत भइसकेको सब पनि पाएनन् परिवारले। बाढ़ीको इपिसेन्टरमै उद्धार र राहतमा ढिलाई। सरकारले उद्धारका लागि बल्ल गुहार्यो निजी क्षेत्र। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको विपदमा दलहरू साथसाथ शीर्षकको शुभ समाचार।
0: भोटेकुसी तथा त्रिशुली नदी क्षेत्रमा आएको भीषण बाढ़ी र पहिरोका कारण सिर्जित राष्ट्रिय संकटको सामना गर्न प्रमुख राजनीतिक दलहरू दलीय पूर्वाग्रह भन्दा माथि उठेर एक ठाउँमा उभिएका छन्। नागरिकको जीवन रक्षा, तत्काल उद्धार, न्यायोचित राहत वितरण र दिगो पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकता दिँदै दलहरूले प्रदेशदेखि पालिका तहसम्मै सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेका छन्। मंगलबार सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको संसदीय दलको कार्यालयमा बसेको प्रमुख दलको दोस्रो तहका नेताहरूको बैठकले विपद व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र जनउत्तरदायी बनाउन राज्यका मौजूदा संरचनालाई सघाउने गरी सर्वदलीय संयन्त्र बनाउने सहमति जुटाएको हो। बैठकपछि रासोपा प्रवक्ता जगदीश खरेलले जारी गरेको प्रेस नोटमा भनिएको छ, यस संयन्त्रले स्थानीय सरकार र प्रशासनसँग प्रत्यक्ष समन्वय गरी खोज, उद्धार तथा राहत पुनर्स्थापनाका हरेक चरणमा सहजीकरण गर्नेछ। बैठकले उद्धार तथा राहत कार्यलाई पूर्ण रूपमा गैर राजनीतिकरण गर्ने प्रतिबद्धता दोहोर्याएको छ। राहत वितरणमा आर्थिक संकलनका लागि अनिवार्य एकद्वार प्रणाली लागू गर्ने, राहत सामग्रीको दुरूपयोग र कालोबजारी विरूद्ध शून्य सहनशीलता अपनाउने र सामाजिक सञ्जालमा तथ्यपरक तथा संवेदनशील सूचना मात्र प्रवाह गर्ने निर्णय भएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका नेता प्रदीप गेवालीले स्थानीय तह र अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वय अझ मजबूत बनाउनु पर्नेमा जोड़ दिएका थिए।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइसले, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राज्यसँग आसमार्दै नागरिक, कुशको शव बनाएर धमाधम अन्त्येष्टि शीर्षकमा नागरिक दैनिकमा खबर छ। भदौ 10 गते बिहान 6:30 बजे धादिङ सदरमुकाम, धादिङ बेसी र आसपासका 14 दम्पति सहित 31 जना 5251250 नम्बरको बसको बस्मा रसुवाको गोसाईकुण्डको यात्रामा निस्किए। आफन्त र गाउँठाउँका साथीभाइसँगै एकसाथ यात्रामा निस्केका उनीहरू बेत्रावती पुग्दासम्म परिवारसँग सम्पर्कमै थिए। त्यति बेलै भोटेकोसीमा आएको भीषण बाढ़ीले माथिल्लो क्षेत्रबाट विनाश मचाउँदै बेत्रावतीसम्म क्षति पुर्याएको भनेर यात्रामा रहेकाहरूले नै परिवारका सदस्यलाई जानकारी गराएका थिए। तर उनीहरूले यति ठूलो बाढ़ी आएको भनेर आकलन गर्नै सकेनन्। त्यसको केही मिनटमै उनीहरूलाई यात्राकै क्रममा बाढ़ीले छोप्यो। बाढ़ीमा परि एउटै बसमा यात्रा गरिरहेका 31 जना सहित दादिङका 113 जना सम्पर्कविहीन छन्। यात्रामा रहेका परिवारका सदस्य सम्पर्क बाहिर पुगेपछि आफन्त र छिमेकी खोजीमा जुटेर जीवितै भेटिने आशामा बेत्रावतीसम्म पुगे। बाढ़ीको ताण्डव पछिको भयावह दृश्य देख्दा उनीहरूले यात्रुहरूसँगको सास पाउने आश मारेका थिए, तर पनि उनीहरूले राज्यका निकायलाई आफन्त खोजिदिन हार गुहार गरिरहे। स्वयं नागरिक बेपत्ता भएकाले उनीहरूको गुहार फिक्का बन्यो। हराएका आफन्तको जीवन पाउने आशा गुमाउँदै गएका बेला प्रहरीले सार्वजनिक गरेका शवको फोटोकै पंक्तिमा गायत्री लम्साल पनि देखिन्, जो त्यही बसका यात्री मध्ये एक हुन्। भदौ 13 गते यात्रीको शव पहिचानपछि बाँकी यात्रुको जीवनको आश पनि परिवारका सदस्यहरूले गुमाए। परिवारका सदस्य गुमाएको पीड़ाबीच सोमबार गायत्रीको शव आफन्तले बुझे भने सँगै यात्रामा निस्केका पति शिवहरि लम्सालको पनि कुशको प्रतिमा बनाएर दादिङ बेसीमा गायत्रीको अन्तिम संस्कार गरियो। शिवहरिको सास होइन लास पाउने आश पनि परिवारका सदस्यले मारे। शिवहरि र गायत्री दम्पती मात्र होइन, गोसाईकुण्ड यात्रामा एकैसाथ रहेका तुलसी तिमल सिन्हा र ईश्वरी तिमल सिन्हाको पनि हिन्दू परम्परा अनुसार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिएको छ। बुवा आमा बाढ़ीमा परेको सूचना पाएपछि अस्ट्रेलियामा रहेका तिमल सिन्हा दम्पतीका छोरा न्यूटन र छोरी एलिजा स्वदेश फर्किएका छन्। केही महिनापछि बाबुआमालाई अस्ट्रेलिया लैजाने योजनामा उनीहरू रहेका थिए। तिमल सिन्हा दम्पतीका आफन्त बासु तिमल सिन्हाले आफन्तको खोजीमा आफूहरूले सक्दो प्रयास गरेको बताए, तर राज्यका तर्फबाट खोजी र उद्धारमा पर्याप्त सहयोग नपाएको गुनासो गरे। अब सास होइन राज्यले लास खोजिदिने आशा पनि बाँकी नभएकाले आफ्नै परम्परा अनुसारको कर्म शुरू गरेका हौं। उनले भने धेरै जीवन जोगाउन सक्ने अवस्थाबाट राज्य चुकेको गुनासो उनले गरे। हामी जस्ता सयौं परिवार अहिले आफन्तको प्रतीक्षामा छन्, तर राज्यले आफ्नो उपस्थिति र दायित्व पूरा गरेन। उनले भने भोटेकोशीको बाढ़ीमा हराएका र प्रभावित परिवारले राज्य विहीनताको अवस्था महसुस गरेको जनाउँदै उनले थपे, हामीले त लासको पनि आश मार्यौं, तर लास खोज्न पनि राज्यका निकायले आवश्यक तत्परता देखाएन। तिमल सिन्हा दम्पतीसँगै गोसाईकुण्ड यात्रामा निस्केका मध्ये प्रकाश लम्सालले बिहान करिब 10:15 घरमा फोन गरेका थिए। बाढ़ीले गाड़ी बगाएको जानकारी गराउँदै उनले आफूहरू एउटा घरको छतमा रहेको बताएका थिए। त्यसपछि लम्साल सहित यात्रामा रहेका कुनै पनि सदस्यसँग परिवारका सदस्यहरूको सम्पर्क हुन सकेको छैन। यसरी नागरिकहरूले राज्यसँग आश मार्दै गएका छन् भने कुशको शव बनाएर धमाधम अन्त्येष्टि गर्ने प्रक्रिया समेत अगाडि बढ़ेको छ।
0: बाढ़ीबाट 16 लाख प्रभावित विद्यार्थी 69,000 शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सरकारले भुटेकोशी बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढ़ीबाट मंगलबार साँझसम्मको तथ्याङ्क अनुसार 1050 को मृत्यु पुष्टि भइसकेको छ। चितवनमा 321, नवलपरासी पूर्वमा 216, पश्चिम नवलपरासीमा 170, नुवाकोटमा 142, गोर्खामा 65, धादिङमा 57, तनहुँमा 38 र रसुवामा 41 शव फेला परेका छन्। देशका 62 जिल्लाबाट 3,916 जना बेपत्ता भएको विवरण प्राप्त भएका छन्। बेपत्ता मध्ये 62% स्वदेशी पर्यटक तथा नेपाली सहितको समूह, 17% सरकारी निकायका कर्मचारी र 15% विदेशी नागरिक छन्। हालसम्म 11,814 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। यसमध्ये 253 जना विदेशी छन्। हवाई मार्गबाट 3,702 को उद्धार गरिएको छ। उद्धारमा नेपाली सेनाका 8,896, नेपाल प्रहरीका 7,912 र सशस्त्र प्रहरी बलका 4,203 गरी कुल 21,011 सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ।
2: रसुवाको भोटेकोशीमा बाढ़ी आएको

0: बेपत्ता भएको उनले बताएका छन्। तर यो यकिन तथ्याङ्क नभएको जनाउँदै उनले भने करिब 5,000 मानवीय क्षति भएको हुन सक्छ। बाढ़ी गएको समयमा संचालनमा रहेका मोबाइल नेटवर्कका आधारमा मात्रै यो संख्या अनुमान गरेको पनि जनाइएको छ। भदौ 10 गते करिब 8:30 बजे बाढ़ी आएपछिको समयमा 4,700 मोबाइल नेटवर्क संचालनमा रहेको प्राधिकरणको दावी छ। त्यसका आधारमा करिब 5,000 मानवीय क्षतिको आकलन गरिएको जनाउँदै प्राधिकरणले स्थानीय तह, जिल्ला विपद व्यवस्थापन समिति लगायत निकायबाट त्यस क्षेत्रको जनसंख्याको विवरण संकलन भइरहेको जनाएको छ। त्यसपछि मात्र यकिन संख्या भन्न सकिने प्राधिकरणको दावी छ। मोबाइल नेटवर्कका आधारमा मानवीय क्षतिको अनुमान गरिरहेको सरकारसँग जलविद्युत आयोजनाहरूमा कति कामदार र कर्मचारी फँसेका छन् भन्ने विवरण पनि छैन। बाढ़ीबाट जलविद्युत आयोजनाहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। त्यसका सुरुङहरूमा धेरै कामदार तथा कर्मचारी फँसिरहेको जनाउँदै आफन्तहरूले सरकारले उद्धार र खोजीलाई प्रभावकारी नबनाएको गुनासो गर्दै आएका छन्। गत वर्षकै बाढ़ीले जलविद्युत आयोजनाहरूलाई प्रभाव पारेको थियो। यस वर्ष पनि बाढ़ी गए लगत्तै आयोजना निर्माण गरिरहेका कम्पनीहरूसँग तत्काल समन्वय गरेको भए भित्र कति छन् भन्ने यकिन तथ्याङ्क आउने तथा उनीहरूले बनाएको डिजाइन लिएर उद्धारमा सहज हुने परिवार र आयोजनाकै अधिकृतहरूको दावी छ। परिवारका सदस्यहरूले सरकारले सुरुङमा फँसेकाहरूको उद्धारका लागि विदेशी टोली आउन लाग्दा पनि सहयोग नगरेको आरोप लगाउँदै आएका छन्। तर गृहमन्त्रीले भने त्यसलाई अस्वीकार गरेका छन्। बाढ़ीको दोस्रो दिनमै चिनिया र भारतीय उद्धार टोली आएको र उनीहरूका लागि पनि भौगोलिक विकटता र बाढ़ीसँगै आएको लेदो सहितको दलदलका कारण काम गर्न कठिन भएको गृहमन्त्रीको दावी छ। जबकि माथिल्लो त्रिशुली एकमा चिनिया र दक्षिण कोरियनका नागरिक थिए। चिनिया उद्धार टोली सक्रिय हुनै समय लाग्यो भने कोरियन टोलीले काम गर्न पाएकै छैन। बाढ़ी प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी रूपमा राहत वितरण गर्न नसकेको आरोप पनि लागेको छ। नुवाकोटमा राहत थुप्रे पनि पीड़ित भएको ठाउँसम्म पुर्याउन नसकेको गुनासो छ। प्राधिकरणले भने 37 ट्रक खाद्यान्न पठाएको दावी गरेको छ भने सड़क सञ्चाल नभएको ठाउँमा पनि पठाउन कठिन भएको स्वीकारेको छ।
1: शनाखत भइसकेको बाबुआमाको शव परिवारले पाएन। शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। भोटेकोशीको उर्लदो बाढ़ीले नुवाकोट बेत्रावतीका तान्जिङ सिरिङ घलेका 75 वर्षीय बुबा पाल्जे घले र 65 वर्षीय आमा डोल्मा तामाङ घलेलाई बगायो। ज्यान जोगाउन घरबाट भाग्ने क्रममा उनीहरू बाढ़ीमा परेका थिए। बाढ़ीले बगाएको करिब 30 मीटर पर तान्जिङले आफ्नै आँखाले बाबु आमाको शव देखे। परिवारले अन्तिम संस्कारका लागि शव उठाउन खोज्यो तर प्रहरीले मुचुल्का उठाउन बाँकी रहेको भन्दै शव लैजान दिएन। बुबा आमाको शव तन्नाले छोपेर तान्जिङ घर फर्किए। अर्को दिन प्रहरी घटनास्थल पुग्यो। त्यसबेला उनले बाबु आमासँगै दाई पनि बेपत्ता भएको जानकारी गराए। उनका दाई अहिलेसम्मै सम्पर्कविहीन छन्। शुक्रबार बुबा आमाको शव शिक्षण अस्पताल ल्याइएको खबर पाइएपछि तान्जिङ दिदी भिनाजु सहित काठमाडौँ आए। नदीमा सँगै देखिएका शव अस्पतालको शव गृहमा भेटिएनन्। उनले शव गृहमा खोजे, पोस्टमार्टममा सोधे, प्रहरीसँग बाबु आमाको शव देखाइदिन आग्रह गरे तर अस्पतालमा देखाइएका कुनै पनि शव उनका बुबा आमाका थिएनन्। तीन दिनसम्म अस्पताल र जिल्ला प्रशासन कार्यालय धाएपछि उनले अन्तत प्रहरीबाट शवको व्यवस्थापन भइसकेको जवाफ पाए।
0: चीनको तिब्बतबाट शुरू भएर नेपालको पहाड़ी क्षेत्रमा वितण्डा मच्चाएको बाढ़ीमा परेर मृत्यु भएकाको शव भारत समेत पुगेको पाइएको छ। रसुवाको भोटेको सीमा आएको भीषण बाढ़ीमा परि मृत्यु भएकाको शव नारायणी नदीमा बग्दै भारतसम्म पुगेपछि नेपाल र भारतका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा खोजी तीव्र पारेका छन्। भारतीय क्षेत्रमा फेला परेका शव नेपाल ल्याउने क्रम पनि शुरू भएको छ। पछिल्ला तीन दिनमा भारतका विभिन्न स्थानमा फेला परेका 9 शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेका छन्। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भदौ 14 गते 4, 15 गते 1 र 16 गते 4 गरी 9 शव महेशपुर भन्सार नाकाबाट नेपाल ल्याइएको छ। भारतीय सुरक्षा निकायले फेला पारेका शव इलाका प्रहरी कार्यालय र महेशपुर मार्फत नेपाल ल्याएर पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको छ। शव गण्डक बाद क्षेत्रबाट करिब 100 किलोमिटर टाढासम्म पुगेका छन्। मंगलबार भारतीय सुरक्षा निकायले नेपाललाई बुझाएका 4 शव उत्तर प्रदेशको कुशीनगरमा फेला परेका थिए। यसअघि फेला परेका अन्य शव भने महाराजगंज जिल्लाका नदी किनारमा भेटिएका पश्चिम नवलपरासीमा मात्रै मंगलबारसम्म 180 शव फेला परिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।